0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: माँ पार्वती आयुर्वेद क्लिनिक जानुहोस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरीदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: माँ पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगंज। सम्पर्क नम्बर 98480 27590 र 081534338।
4: कुष्ठ रोग अभिशाप न होए, इके उपचारो भी संभव है। वही से कुष्ठ रोग के बारे में हम सब लोगन के यहाँ जानकारी पावे जरूरी है।
5: शरीर में यहाँ न खजवाए, छुए से जान न मिले, लाल और खर्रहा दाग दिखाए तो कुष्ठ रोग के शंका कई सका जाते है। असल लक्षण अपनक या तो दूसरे के में दिखाए तो जुड़ती स्वास्थ्य संस्था में यहाँ जाए के जाँच करावा जाए। सब स्वास्थ्य संस्थान में यहाँ कुष्ठ रोग के दवाई निःशुल्क मिलत है।
4: समय में यहाँ उपचार यानी दवाई की है से कुष्ठ रोग पूर्ण रूप में यहाँ नीक होए के साथ है शारीरिक अपांगता होए से भी बची सका जाता है।
5: जानकारी राहक चाहिए, कुष्ठ रोग बीमारी से प्रभावित और उनके परिवार के यहाँ भेदभाव करब कानूनी अपराध हो। साइनिंग अस्पताल, INF नेपाल बाके द्वारा जनहित में जारी संदेश।
6: अहिया, कान दुखेर हैरान भइराछ, के गर्ने, कहाँ जाने होला?
7: बहिनी किन चिन्ता लिनुहुन्छ? ब्रिलोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिक द्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
8: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
7: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5 नेपालगंज। सम्पर्क फोन नम्बर 081530244, 98580 81244।
9: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलेसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र DM नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेसन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी, कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगंजबाट आउनु भएको MCH ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगंजबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, ECG, EEG, NCV, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि, रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-220 र 98-41-586-979 081-530-220 र 98-41-586-979
10: नेपालगञ्जमा गुणस्तरीय सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्त थैलीको शल्यक्रिया, सानो ठूलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी स्वर सुक्ने समस्या, कान दुख्ने चक्कर लाग्ने सुन्ने बारे समस्याहरूको उपचार, साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी पिटिए कानको सुनाई परीक्षण, यस बाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081-532-780 532-780।
11: वाह, कति सुन्दर हाम्रो वन, हरियाली, चरा, स्वच्छ हावा, कति राम्रो
12: हो। तर हाम्रो सानो लापरवाहीले यही सुन्दरवन डढेलोले खरानी बन्न सक्छ।
11: अनि वनमा आगो किन लाग्छ त?
12: चुरोट बिडी ननिभाइ फाल्दा, वनमा आगो बालेर ननिभाउँदा, खाना पकाएर आगो छोड्दा र सुक्खा पात पतिङ्गरमा आगो लाग्दा।
11: त्यसो भए वन जोगाउन के गर्नुपर्छ त?
12: वनमा फायर लाइन बनाऊ, नियमित गस्ती गरौँ, खाना पकाइसकेपछि आगो राम्ररी निभाऊ, सुक्खा पात पतिङ्गर व्यवस्थित गरौँ र डढेलो देखेमा तुरन्त खबर गरौँ।
11: आउनुहोस्, डढेलो रोकौँ, वन जोगाउँ, भविष्य बचाउँ, वन जोगाउँ, जीवन बचाउँ, डढेलोबाट भविष्य बचाउँ। हामी सचेत, वन सुरक्षित, हरियो वन हाम्रो सम्पत्ति। डिभिजन वन कार्यालय नेपालगञ्ज बाँकेद्वारा जनहितमा जारी सन्देश।
13: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
14: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 6 बजेको छ।
15: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
16: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
17: आज 2083 साल जेठ 2 गते शनिबार, मे 16 तारिक सन् 2026, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्षको चतुर्दशी तिथि।
16: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
17: प्रशासनिक क्षेत्रमा वित्तीय अनुशासनहीनता बढेको बढै, 15.5 खर्ब बेरोजु, अर्थ मन्त्रालयको मात्रै 37 अर्ब।
16: 300% म्याद थप्दा पनि 700 भन्दा बढी आयोजना अधुरै, घरबाट निस्कन मध्ये 7 जनाको सवारी साधन दुर्घटनामा मृत्यु, सर्लाहीको इट्टा भट्टामा पुरिएर 3 मजदूरले ज्यान गुमायो।
17: संघीय कानूनको ओत लागेर प्रदेशलाई चुनौती दिन नमिल्ने सर्वोच्चको व्याख्या, निकुञ्ज क्षेत्रमा पानीका स्रोतहरू सुक्दै, पर्यटन विधेयकलाई सरोकारवालाको सुझावका आधारमा अघि बढाउने सांसदहरूको प्रतिबद्धता।
16: पूर्वी कङ्गोमा इबोलाको नयाँ प्रकोप, 65 जनाको मृत्यु, युएले हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माण गर्ने, मध्य पूर्व द्वन्द समाधानका लागि चीनको सहयोग इरानले स्वागत गर्ने।
17: र आइसिसी विश्वकप लिग 2 आज नेपाल अनि अमेरिका भेट्दै, 2 महिनामै एन्फाको निलम्बन फुकुवा, राष्ट्रिय महिला भलिबलको कप्तानी अब निरुता ठङ्गुन्नाले गर्ने।

0: सबैभन्दा सुरुमा सर्लाहीको इटा भट्टामा पुरेर तीन मजदुरको मृत्यु भएको प्रसङ्ग।
1: सर्लाहीको हरिपुर नगरपालिका 5 मर्जुवा स्थित कृष्ण इटा भट्टामा पुरिएर तीनजना मजदुरको मृत्यु भएको छ। सर्लाहीकै गौडेना गाउँपालिका निवासी वीरेन्द्र चौधरीले सञ्चालन गरेको इटा भट्टामा पुरिएर उद्योगमा कार्यरत तीनजना मजदुरको हिजो साँझ मृत्यु भएको हो। भट्टाबाट इटा निकाल्ने क्रममा माटो र इटाले पुरिएर सर्लाहीको गोडैता नगरपालिका 7 रामबन बस्नी 50 वर्षीय फिताई मन्सुर, गोडैता नगरपालिका 9 बस्नी 35 वर्षीय शम्भु राउत र भारत लखिमपुर बस्नी 35 वर्षीय अङ्गद कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मलङ्गवा नगरपालिका 7 32 वर्षीय तुलसी महतो र 52 वर्षीय सत्यनारायण महतो घाइते हुनुभएको छ। तुलसीको प्रादेशिक अस्पताल मलङ्गवा र सत्यनारायणको मर्जुवास्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ। घटनामा इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको प्रहरीलाई उद्धृत गर्दै रेडियो एकता सर्लाहीबाट जनार्दन खत्रीले खबर पठाउनु भएको छ।
0: यसैबीच घरबाट निस्कने मध्ये दैनिक 7 बेलुका घर फर्कन नपाउने गरेको बारेमा संसदीय समितिमा छलफल चलेको छ। संसदको भौतिक पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले गत बुधबार समितिको बैठकमा सड़क दुर्घटनासँग सम्बन्धित यस्तो तथ्याङ्क प्रस्तुत गर्दै यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा सरोकारवाला निकाय सँग निरन्तर संवाद गर्दै उपयुक्त विधि र निष्कर्षमा पुग्नुपर्ने उहाँले जानकारी गराउनु भएको हो। 2077-78 यता 5 वर्षमा दुर्घटनामा 12,677 जनाले ज्यान गुमाएका छन्। 5 वर्षमा 188,476 दुर्घटना भएका छन्। चालकको लापरवाहीका कारण पनि दुर्घटना भएको देखिन्छ भने यात्रुका कारण 6,943 सवारी साधन दुर्घटना भएका छन्। सड़कका कारण 3,175, यान्त्रिक कारण 2,997, चौपायाका कारण 521, मौसमका कारण 465 र नखुलेको कारणले गर्दा 69,105 सवारी साधन दुर्घटना भएको तथ्याङ्कले देखाउँछ। यान्त्रिक कारणले भएका दुर्घटनाको संख्या इन्जिनमा गडबडी भएर 1,173, ओभरलोड गरिएका कारण 2,281, पुरानो भएका कारण 164, ब्रेक फेल भएका कारण 1,005, टायर खुस्किने कारणले गर्दा 91 र टायर पंचर भएर 1,141 सवारी साधन दुर्घटना भएको छ भने सवारी साधनको लाइट बत्तीका कारणले 41 र अन्य कारणले 101 दुर्घटना भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। यात्रुका कारणले भएका दुर्घटना संख्या मध्ये चढ्ने बेलामा 111 दुर्घटना भएको छ, ओर्लदा 233, झुन्डिएर यात्रा गर्दा 89, छतमा यात्रा गर्दा 21, शरीर बाहिर निकालेर यात्रा गर्दा 358, बाटो काट्ने बेलामा 5,523 र अन्य कारणले 608 दुर्घटना भएको तथ्याङ्कले देखाएको छ। पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सवारी साधन दुर्घटनाका कारण मानवीयसँगै ठूलो धनराशिको पनि क्षति निम्ति रहेकाले यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा सड़क ऐनमा पनि संशोधनको प्रयास भइरहेको सीआईएनसँग बताउनु भयो।
1: सरकारी सार्वजनिक खर्चमा पारदर्शिता, आर्थिक मितव्ययता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजु रकम वर्षेनी बढ्दै गएको छ। आर्थिक वर्ष 2081-82 वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार मुलुकको कुल बेरुजु 15,43 अर्ब रुपियाँ पुगेको छ। महालेखाले पछिल्लो समय आवधिक बेरुजु र कारवाही गरी टुङ्गो लगाउनुपर्ने रकम भने बेरुजुलाई दुई शीर्षकमा विभाजन गर्ने गरेको छ। जसअनुसार आवधिक बेरुजु 7,55,17 करोड रुपियाँ हो भने कारवाही गरी टुङ्गो लगाउनुपर्ने रकम 7,87,86 करोड देखिएको छ। महालेखा परीक्षकको कार्यालयले हिजो सार्वजनिक गरेको वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 मात्रै बेरुजु 88,09,11,00,000 रुपियाँ रहेको छ। यो अघिल्लो वर्षको तुलनामा भने केही कम हो। आर्थिक वर्ष 2081-82 बेरोजु 91,59,80,89,00,000 रुपियाँ रहेको थियो। यता प्रदेशगत बेरोजुमा मध्य प्रदेशमा सबैभन्दा बढी 3.77% बेरोजु देखिएको छ भने बागमती प्रदेशमा सबैभन्दा कम 0.83% बेरोजु देखिएको छ। जेएनजी आन्दोलनका समयमा कार्यालयका कागजात जलेर नष्ट भएको कारण पनि कतिपय स्थानीय तहले लेखा परीक्षण नै नगरेको महालेखा परीक्षक तोयम रायले बताउनु भएको छ।
2: जुन आन्दोलन भयो 23-24 त्यो कारणले क्षति भएको छ, हामीसँग डकुमेन्ट दुरुस्त छैनन् भनेपछि ती स्थानीय तहहरूको हामीले गरेनौँ। नगरिसकेपछि त्यो बेरोजु पनि घट्यो, लेखा परीक्षक अङ्क पनि घटेका छ। तथापि अर्को विषय फेरि के हो भन्नुहुन्छ भने मैले अहिले यो तेस्रो प्रतिवेदन हो, मेरो पहिलो प्रतिवेदनमा करिब करिब 31 अरब रुपियाँ चाहिँ बेरोजु स्थानीय तहको, र गतबका 25 अरब थियो र अहिले 19 अरब छ। र बेरोजु पनि स्थानीय तहमा क्रमशः घट्ने क्रम चाहिँ देखिन्छ। फेरि त्यो यहाँ सबै के भनेदेखि त्यो अडिट नगराएको कारणले त्यो भा होइन, तर सुधार पनि छ भन्ने चाहिँ मैले तपाईँहरूलाई यहाँ अनुरोध गरेँ।
0: सङ्घीय मन्त्रालयतर्फ आर्थिक वर्ष 2081-82 53,48,77,00,000 रुपियाँ बेरोजु रहेकोमा सरकारी निकायमा वित्तीय अनुशासन कायम गर्ने जिम्मेवारी पाएको अर्थ मन्त्रालयकै 37,63,77,00,000 रुपियाँ बेरोजु रहेको पाइएको छ। कुल बेरोजुमा अर्थ मन्त्रालय र त्यस मातहतका निकायको हिस्सा 70% छ। महालेखा परीक्षकको कार्यालयले अर्थ मन्त्रालयको 22,44,78,00,000 अङ्कको लेखा परीक्षण गरेको थियो। अर्थको 37 अर्ब बेरोजु मध्ये 20 अर्ब असुल गर्नुपर्ने, 16,63,00,000 नियमित गर्नुपर्ने र 4,57,00,000 पेस्की बाँकी रहेको प्रतिवेदनमा देखाइएको छ। महालेखा परीक्षकको कार्यालयको 63 औं वार्षिक प्रतिवेदन अनुसार सामाजिक सुरक्षा भत्ता वितरण तथा अनुगमन प्रणालीमा विभिन्न कमजोरीहरू देखिएको छ। प्रतिवेदन अनुसार निष्क्रिय लाभग्राहीको खाता समेत सक्रिय रहँदा मृत व्यक्तिको खातामा समेत सामाजिक सुरक्षा भत्ता जाने जोखिम कायम रहेको पनि महालेखाको प्रतिवेदनले औँल्याएको छ। यसैबीच विभिन्न मन्त्रालय अन्तर्गतका निकायबाट ठेक्का लागेका 782 आयोजनाको सुरु म्यादमा 3 गुणा बढी अर्थात 300% समय थप्दा पनि काम अधुरै रहेको औँल्याइएको छ। त्यस्ता आयोजनामा आंशिक रूपमा रकम समेत भुक्तानी भइसकेको देखिन्छ। यस्ता आयोजना भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास हाल मर्ज भएर पूर्वाधार विकास मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका छन्। सार्वजनिक गरिएको महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदन 2083 सारांश अनुसार त्यस्ता आयोजनाको सम्झौता रकम 47,72,55,00,000 छ। आंशिक रकम भुक्तानी हुँदा समेत निर्माण कार्य अधुरै रहेको औँल्याइएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा निकुञ्ज क्षेत्रमा पानीको समस्या बढ्दै विकल्पमा कृत्रिम पोखरीको अभ्यास,
3: जहाँ चाहिँ नजिकै खोलाको स्रोत छ त्यहाँबाट पनि झन सहज रूपमा चाहिँ सोलर इनर्जी मार्फत त्यसलाई तानेर पाइपहरू अन्डरग्राउन्ड गरेर यसरी पोखरीमा ल्याएर चाहिँ दिनको समयमा पानीको चाहिँ आवश्यकतालाई परिपूर्ति गर्यो।
0: संघीय कानूनको ओत लागेर प्रदेशलाई चुनौती दिन नमिल्ने सर्वोच्चको व्याख्या, पर्यटन विधेयकलाई सरकारवालाको सुझावका आधारमा अघि बढाउने सांसदहरूको प्रतिबद्धता लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: दैनिक रु 197 मा रु 50,00,000 बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्यज्योति सही प्लान,
5: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज
1: पर्ने गरेको समेत बताउनु भयो। पर्यटन व्यवसायलाई आतिथ्यता प्रदान गर्ने, साहसिक गतिविधि सञ्चालन गर्ने, हवाई जमिन र नदी तालमा सञ्चालित यातायातको व्यवस्था गर्ने र सभा सम्मेलनको आयोजना सञ्चालन गरी व्यवसाय गर्नेको व्यावसायिक गतिविधिहरू विशेष गरी नेपालको सन्दर्भमा देखिएकाले सोही बमोजिम दर्ता भएका संगठनलाई मान्यता प्रदान गर्दा संस्थाका रूपमा विकास गरी राज्यले गर्ने लगानीलाई उनीहरूसँग सहकार्य गरी पर्यटन प्रवर्धन गर्दा सकारात्मक नतिजा आउने समेत पर्यटन बोर्डका कार्यवाहक प्रमुख हिक्मत सिंह एरीले बताउनु भयो। त्यस्तै राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा टेबल भएको विधेयकमा छलफल चलाएर समितिलाई सहयोग पुर्याएकोमा हेलो सांसद कार्यक्रमलाई धन्यवाद दिँदै प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुम्निमा उदासले सबै सरकारवालाको सुझाव समेटेर विधेयकलाई अघि बढाउने समेत बताउनुभयो।
2: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ। अब छिटै अन्त हाम्रो समितिमा यो विधेयक आउनेछ र हामी यो प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौँ। यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ यसकोलाई म एकदमै वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौँ। सो यस्तो कार्यक्रमहरू एकदमै महत्त्वपूर्ण छ। जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुनसक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज, यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन।
1: सांसद गणेश विकले पर्यटनको अधिकारमा तिनै तहका सरकार स्पष्ट नभए समस्या आएको समेत बताउनुभयो।
3: यो पर्यटन उद्योगलाई चाहिने वास्तवमा जनताको आँखाले हेर्ने गरिकन हामीले चाहिँ यसको कानुन बनाउने हो। निजी क्षेत्रलाई मात्र हेर्ने अथवा व्यवसायलाई मात्र हेर्ने हिसाबले भन्दा पनि म चाहिँ सुदूरपश्चिमको योजना आयोगको उपाध्यक्ष हुँदाखेरि मैले त्यहाँ महसुस गरेको हामीले चाहिँ खर्तडमा चाहिने होटल व्यवसायलाई चाहिँ अनुमति दिन खोज्यौँ अनि त्यसपछि यता शुक्लाफाटामा अनुमति दिन खोज्यौँ त्यहाँ बन्द दिँदो रहेछ होइन त्यो कानुनले जाने झन्झटका कारणले गर्दाखेरि। अब त्यो 5-स्टार होटल बनाउँछु भनेपछि त्यसको स्ट्यान्डर्ड चाहियो र त्यसको लागि चाहिने ठुलो जग्गा चाहियो जग्गा चाहिँ बलले दिँदो रहेछ। यस्तो चाहिँ धेरै कुराहरू चाहिने हुँदो रहेछ होइन। अर्को कुरा कस्तो हुँदो रहेछ भन्दाखेरि बर्दिया जाने टुरिस्टहरू जाने शुक्लाफाँडा जानु मान्नु रहेछ होइन जाँदो रहेछ त्यही नजिकै छ नि त वास्तवमा खर्च पनि धेरै हुँदैन होइन। अनि रारा जानेले जाने खप्लो जान मान्दो रहेछ। धनगढीबाट काठमाडौँ आउने जाने जाने प्लेनको फेयर चाहिँ विदेशीहरूलाई चाहिँ डलरमा हुने अथवा अरूलाई चाहिने उसमा हुने हुँदो रहेछ। यो घटाउँ भनेर चाहिने मैले नै प्रस्ताव लिएर गएको त्यो बेलामा होइन अहिले अलिअलि त्यो अलिक पोजिटिभ भएको छ जस्तो लाग्छ। त्यसले गर्दाखेरि यस्तो कुरालाई चाहिँ अलिकति
4: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर कान्तिपुर दैनिकमा साउदीको फ्युचर सिटी परियोजना बन्द 80,000 नेपालीको रोजगारी संकटमा शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर छापिएको छ। सन् 2017 साउदी युवराज मोहम्मद बिन सलमानले घोषणा गरेको फ्युचर सिटी अर्थात नियोम परियोजना क्रमशः बन्द हुँदैछ। उच्च लागत र बदलिँदो भू राजनैतिक परिस्थितिका कारण 500 अर्ब अमेरिकी डलरको यो परियोजना अन्तर्गतका ठेक्काहरू रद्द हुने क्रमसँगै 80,000 नेपाली श्रमिकको रोजगारी संकटमा परेको उल्लेख गरिएको छ। सगरमाथा चढ़िरहेका फुर्दीकीहरू शीर्षकमा तुफान न्युपानेले लेख्नु भएको खबर छ। सन् 1975 जापानकी जुनको ताबेले पहिलो पटक सगरमाथाको चुचोरोमा पाइला राखिएता 50 वर्षमा सयौं महिलाले उहाँको पदचाप पछ्याएर कोही फर्किएका छैनन्। सगरमाथाको काखमा अन्तिम विश्राम लिए फर्कनेले इतिहास रचे र रचिरहेका छन्। भित्री पन्नामा खबर छापिएको छ एनआईएमबीका सीईओ पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको यो खबर हो। नयाँ पत्रिका दैनिकमा संघीय कानूनको ओत लागेर प्रदेशको कानूनको शर्तलाई चुनौती दिन नमिल्ने बारेमा सर्वोच्चको व्याख्या बारेको खबर छापिएको छ। सर्वोच्च अदालतले निजामती सेवा प्रदेशको एकल अधिकार हुने भन्दै समायोजन भएका कर्मचारीले संघीय नभई प्रदेशकै कानूनी शर्त मान्नुपर्ने फैसला गरेको छ। पूर्ण इजलासले संघीय निजामती ऐन जारी गर्न ध्यानाकर्षण समेत गराएको छ। सप्तरीको रूपनी घर भएका परिवार नियोजन सुपरभाइजर नरेश कुमार यादवले बढुवा सम्बन्धमा दायर गरेको रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले यस्तो आदेश गरेको हो। यद्यपि यादवको रिट खारेज गरिएको छ। संसदीय सुनवाई समितिको कार्यविधि प्रधान न्यायाधीशदेखि संवैधानिक पदाधिकारीसम्मले चार चार महिनामा रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्ने शीर्षकमा कमलराज भट्टले लेख्नुभएको खबर छ। सर्वोच्च अदालतका प्रधान न्यायाधीश न्यायाधीश तथा संवैधानिक आयोगका पदाधिकारीले अब चौमासिक रूपमा कार्यप्रगति विवरण सार्वजनिक गर्नुपर्नेछ। संघीय संसदले राज्यका निकायका पदाधिकारीहरूलाई नागरिकप्रति जवाबदेही बनाउन यो कानूनी व्यवस्था गरेको छ। संघीय संसदको संयुक्त समितिका रूपमा रहेको संसदीय सुनवाई समितिले आफ्नो नयाँ कार्यविधिमा सुनवाईपछि नियुक्त हुने पदाधिकारीले आफ्नो कार्ययोजना अनुसारको प्रगति विवरण हरेक चार महिनामा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। समिति सभापति बोध नारायण श्रेष्ठका अनुसार कार्यविधि समितिबाट पारित भएर कार्यान्वयनमा आइसकेको छ। अब सुनवाईपछि नियुक्त हुने पदाधिकारीले रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्नेछ। गुप्तचर फेरि प्रधानमन्त्री कार्यालयकै माथतमा शीर्षकमा नयाँ पत्रिका दैनिकमै अर्को खबर छ। सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्री परिषदकै माथतमा ल्याएको छ। देशको एकमात्र गुप्तचर निकाय यसअघि गृह मन्त्रालय अन्तर्गत थियो। बुधबार बसेको मन्त्री परिषद बैठकले पारित गरेको कार्य सम्पादन नियमावली 2083 अनुसार विभाग प्रधानमन्त्री कार्यालय माथतमा रहने उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा जेएनजी आन्दोलनले आर्थिक व्यथिति शीर्षकमा सुरेन्द्र काफ्ले र सुनिता कार्कीले लेख्नुभएको खबर छापेको छ। 179 निकायको हिसाब परीक्षण नै हुन सकेन। महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति समक्ष पेश गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 मुलुकको कुल बेरोजू 7.55 अर्ब रुपियाँ पुगेको छ। वर्ष दिनमै 88.09 करोड बेरोजू थपिएको छ। यस वर्ष जेएनजी आन्दोलनका कारण 180 कार्यालय र निकायको श्रेष्ठता पेश हुन नसक्दा 1.47 अर्ब 90 करोड रुपियाँ बराबरको लेखा परीक्षण हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।
1: त्यस्तै आजको गोर्खापत्रको पहिलो पृष्ठमा 25,000 दरबन्दी कटौती शीर्षकमा खबर प्रकाशित छ। सरकारले प्रशासनिक पुनर्संरचना गरी साबिकका 22 मन्त्रालय घटाएर 18 कायम गरी अनावश्यक कार्यालय खारेज गर्ने तयारी गरेसँगै करिब 25,000 कर्मचारी दरबन्दी कटौती हुने भएका छन्। त्यस्तै बिरुवा का पनि डाक्टर शीर्षकमा अर्को खबर प्रकाशित छ भने पत्रकारिता मर्यादित हुनुपर्छ शीर्षकमा अर्को खबर छ। 7.5 खर्ब नाग्यो बेरोजू शीर्षकमा खबर छ भने आजको गोर्खापत्रको पहिलो पृष्ठमा खबर प्रकाशित छ।
4: नागरिक दैनिकमा कफिनमा फर्किए 1273 शीर्षकमा सविता खड्काले लेख्नुभएको खबर छ। घरको आर्थिक अवस्था सुधार्ने परिवारलाई सुख दिने र उज्जवल भविष्य बनाउने सपना बोकेर हरेक दिन हजारौं नेपाली युवा रोजगारीका लागि विदेश जान्छन्। तर त्यही सुनौलो सपनाको खोजीमा विदेशीका कतिपय नेपालीका लागि वैदेशिक रोजगारी कमाईको अवसर नभएर जीवनकै अन्तिम यात्रा बन्न पुगेको छ। वैदेशिक रोजगारीमा पीडा छ नेपालीहरूलाई। रोजगार बोर्डको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको 2082-83 10 महिनामा वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका 1273 नेपालीले ज्यान गुमाएका छन्। किशोर किशोरीको सम्बन्ध बदलियो समय अब बदलिनुपर्छ कानून शीर्षकमा सुभद्रा धिथालले लेख्नुभएको खबर छापिएको छ। 2078 पुसमा महोत्तरीको बर्दिवास नगरपालिकामा 14 किशोरलाई प्रहरीले जबरजस्ती करनी प्रयासको आरोपमा पक्राउ गर्यो। त्यही ठाउँका 14 किशोरीलाई जबरजस्ती करनी गर्न खोजेको मौखिक उजुरीका आधारमा ती किशोरलाई प्रहरीले समातेको थियो। घाँस काट्ने क्रममा भएको यस्तो खालको दुर्व्यवहारको विषयमा अनुसन्धान पनि पछि अगाडि बढ्यो। बाल अधिकार कर्मी तारक धिताल धेरै देशहरूमा रोमियो जुलियट क्लज लागू भएको र जसले समान उमेर वा न्यून उमेर अन्तर भएका किशोर किशोरीबीचको सहमतिपूर्ण सम्बन्धलाई बलात्कारको अपराध नमान्ने भएकाले त्यसतर्फ पनि सोच्नुपर्ने अधिकार कर्मी धितालको भनाइ पनि उद्धृत गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। कंगोको पूर्वी प्रान्तमा युवलाको नयाँ प्रकोप भेटी देखिएको छ। अफ्रिकाको प्रमुख स्वास्थ्य निकाय रोग नियन्त्रण र रोकथामका लागि अफ्रिका केन्द्रहरूले युवला संक्रमणको प्रकोप घोषणा गर्दै हालसम्म 246 संक्रमित भएको र कम्तीमा 65 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। स्वास्थ्य अधिकारीका अनुसार प्रकोप सीमावर्ती क्षेत्रमा फैलिन सक्ने उच्च जोखिम रहेकाले निगरानी र नियन्त्रणको प्रयास पनि तीव्र पारिएको बताइएको छ। पश्चिमी एसिया द्वन्द्वले महत्वपूर्ण हर्मुज जलमार्गबाट निर्यात अवरुद्ध पारेपछि युएले विकल्पमा नयाँ पाइपलाइनको निर्माण अघि बढाएको छ। यसै महिनाको सुरुमा तेल उत्पादन नियन्त्रण विभिन्न नियम उल्लङ्घन गर्दै उत्पादन र आपूर्ति बढाएको युएले अर्को हप्ता अर्को वर्षसम्म उत्पादन क्षमता बढाएर दैनिक 50 लाख ब्यारल पुर्याउने योजना समेत अघि सारेको छ र इरानका विदेश मन्त्री अब्बास अराघचीले पूर्व मध्यपूर्वमा द्वन्द्व समाधान गर्न चीन लगायतका कुनै पनि सहयोगका लागि आफू तयार रहेको समेत बताउनु भएको छ वार्ता जारी राख्न अमेरिका इच्छुक रहेको सन्देश वासिङटनबाट प्राप्त भएको विदेश मन्त्री अराघचीले बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमणमा समकक्षी सी जिङपिङसँगको भेटमा हर्मुज खोल्न चीनले सहयोग गर्ने प्रस्ताव गरेको र चिनिया नेताले अमेरिका र इजरायल युद्ध विरामका लागि इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता व्यक्त गरेपछि अराघचीको यस्तो प्रतिक्रिया आएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्
4: साझा खबरमा अब खेल खबर राष्ट्रिय खेलकुद परिषद राखेपले शुक्रबार हिजो अखिल नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा गरेको छ अर्ली इलेक्सनबाट पछि नहटेपछि गत 11 चैतमा राखेपले एन्फालाई 3 महिना समयका लागि निलम्बन गरेको थियो यद्यपि राखेपले आफ्नो निर्णय 2 महिना पनि टिकाउन सकेन एन्फामाथिको निलम्बन फुकुवा नगरिए नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनीपछि राखेप बिना शर्त आफ्नो पूर्व निर्णयबाट पछि हट्न बाध्य भएको हो नेपालले काभा भलिबल च्याम्पियनसिपमा नयाँ कप्तान निरुता ठगुन्नाको नेतृत्वमा प्रतिस्पर्धा गर्ने भएको छ नेपाल भलिबल महासङ्घले शुक्रबार राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तानको घोषणा गर्यो महासङ्घको 69 केन्द्रीय कार्य समितिको बैठकले दार्चुलाको नौगाट गाउँपालिका 6 जन्मनुभएका निरुतालाई नयाँ कप्तानका रूपमा नियुक्त गरेको हो र कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा चलिरहेको आइसिसी विश्वकप लिग 2 घरेलु टोली नेपाल र अमेरिकाले आफ्ना समान 1-1 खेल गुमाएका छन् सहभागीमध्ये स्कटल्याण्डले 2 जित निकालेको छ संयोग यस्तो रह्यो कि स्कटल्याण्डले नेपाल र अमेरिकालाई डकवर्थ लेविस नियमअनुसार 2 हराएको थियो लगातार 2 जित निकालेको स्कटल्याण्ड अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिँदा अमेरिका पनि दोस्रो स्थानमा झरेको छ अमेरिकालाई पछिल्ला 4 हराउन नसकेको नेपालले घरेलु मैदानको फाइदा लिन सक्ने अपेक्षा गरिएको छ नेपाल र अमेरिकाको बीच खेल आज हुँदैछ
1: वन्यजन्तु र पन्छीका लागि पानीका स्रोतको अभाव र निकुञ्जमा गरिएको विकल्पको खोजी कुराकानी रिपोर्ट कार्टुन लगायतका खबर बाँकी नै छन् सिआइएनको साझा खबर सुन्दै गर्नुहोला
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
6: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि
7: बाँके बर्दिया दाङ र रोल्पा जिल्लाका सार्वजनिक निकायहरूमा भ्रष्टाचार जन्ने कसुर भएको थाहा पाएमा वा कुनै राष्ट्रसेवक कर्मचारीले घुस रिश्वत माग गरेमा निम्न ठेगानामा उजुरी गरौँ मोबाइल नम्बर 9858043888 कार्यालय प्रमुख 9858045788 सूचना अधिकारी र फोन नम्बर 081550626 081550627 फ्याक्स नम्बर 081550426 24 घंटा संपर्क कर सकिने मोबाइल नंबर 9858053488 साथ ही पैसा नलाग्ने टेलीफोन नंबर 107 में समेत संपर्क कर कार्यालय को ईमेल CIAANepalganj@gmail.com अख्तियार दुरुपयोग अनुसंधान आयोग को कार्यालय बुटोल संपर्क कार्यालय नेपालगंज
8: जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
9: हो र मलाई त थाहा नै थिएन म्याडम
8: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
9: ए पहिला कसैले भनेनन्
10: त्यति मात्रै हो र दाइ जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको ओडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
11: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 उमेर पुगेका घरको सदस्यले ओडा कार्यालयमा गराउनुपर्छ
12: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
11: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
13: नेपाल सरकार विज्ञापन बोर्ड पानीको मुख्य स्रोत मानिने पश्चिमी क्षेत्रको देवीतालमा 5 वर्ष अघिसम्म पानी थियो, तर अहिले धेरै क्षेत्र घाँसे मैदानमा परिणत भएको छ। लामी तालमा पनि पछिल्लो 5 वर्षदेखि पानीको क्षेत्र खुम्चँदै गएको छ। तमर, नन्द भाउजू, मुन्ना र छत्रे तालमा पानी सुकेको पनि केही वर्ष भइसक्यो। निकुञ्ज भित्र पानीको अभाव हुँदा जलचर, थलचर र चराचुरुङ्गी बढी प्रभावित भएका छन्। निकुञ्जले यो वर्ष मात्रै सुकेभार र कसरा क्षेत्रमा रहेको घाँसे मैदानमा कृत्रिम ताल बनाएको छ। खोल्सामा रहेको पानीलाई सोलरको माध्यमबाट लिफ्टिङ गरेर बनाइएको तालमा जंगली जनावरहरू तिर्खा मेटाउन आउने गरेका छन्। पुनः चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पौडेल,
14: विशेष गरी सुक्खायाममा हुने पानीको अभावलाई चाहिँ पूर्ति गर्नको लागि प्राकृतिक स्रोतबाट मात्रै सबै कुरा पूर्ति नहुनाले चाहिँ यस्तो किसिमको मानव निर्मित पानी पोखरी चाहिँ हामीले बनाएको। विशेष गरी यसको प्रयोगको हेर्ने हो भने यो अहिले नवनिर्मित भए तापनि यसलाई चित्तलले, हात्तीले, बँदेलले चाहिँ व्यापक रूपमा प्रयोग गरिराखेको चाहिँ देखिएको छ।
13: निकुञ्जका अनुसार एउटा कृत्रिम ताल बनाउन तालको क्षेत्रफल, प्रयोग गरिएको प्रविधि, उपकरण लगायतमा गरी 7-9 लाखसम्म बजेट चाहिन्छ। चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक तालहरूको संरक्षण सँगै 2 दर्जन भन्दा धेरै स्थानमा कृत्रिम तालको आवश्यकता पहिचान गरेको छ। हाल 5 वटा ताल निर्माण गरिएको छ। निकुञ्ज अवलोकन र भ्रमणमा आउनेहरू भने पानीको स्रोत अभावमा निकुञ्ज प्रतिको आकर्षण घट्ने हो कि भन्ने चिन्तामा छन्।
15: मेरो नाम चाहिँ अस्मिता छेत्री, घर चाहिँ चितवन चौरा। एकै ठाउँमा बसेर एनिमलहरू स्पोर्ट गर्न सकिन्थ्यो, चाहिँ पानी खान आउने त्यही खेल्ने गर्दा स्पोर्ट हुने सजिलो हुन्थ्यो। अब अहिले तालो तालो यहाँ सुकेको छ, अब आउँदै आउँदैन क्या, अब खोलातिर जाने हो कि अब पानीको स्रोतको मुहान जहाँ त्यही जाने सम्भावनाले बढी हुन्छ।
16: जलकुम्भले भरेकै देखिन्छ क्या, त्यसले गर्दा पनि त कतिपय जनावरहरू आउँदैन। र अर्को कुरो यो माछा अनि कछुवा तालहरू धेरै छ, मैले पहिले नै देखाए हो।
13: प्राकृतिक ताल सुक्दै जाँदा वन्यजन्तु बस्तीमा नपसुन् भन्नेतर्फ निकुञ्जले ध्यान दिनुपर्ने संरक्षण अभियान कर्मीहरूको जोड छ। सिन्धु ढकाल, सिआइएन रेडियो भरतपुर, चितवन।
17: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: प्रशासनिक क्षेत्रमा वित्तीय अनुशासनहीनता बढेको बढी, 15.5 खर्ब बेरुजु, अर्थ मन्त्रालयको मात्रै 37 अर्ब।
17: 300% म्याद थप्दा पनि 700 भन्दा बढी आयोजना अधुरै, घरबाट निस्कने मध्ये दैनिक 7 जनाको सवारी साधन दुर्घटनामा मृत्यु, सर्लाहीको इट्टा भट्टामा पुरिएर 3 मजदूरले ज्यान गुमाए।
1: संघीय कानूनको ओत लागेर प्रदेशलाई चुनौती दिन नमिल्ने सर्वोच्चको व्याख्या, निकुञ्ज क्षेत्रमा पानीको स्रोतहरू सुक्दै पर्यटन विधेयकलाई सरकारवालाको सुझावका आधारमा अघि बढाउने सांसदहरूको प्रतिबद्धता।
17: पूर्वी कंगोमा इबोलाको नयाँ प्रकोप, 65 जनाको मृत्यु, युएईले हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माण गर्ने।
1: र आइसिसी विश्वकप लिग 2 आज नेपाल र अमेरिका भिड्दै 2 महिनामै एन्फाको निलम्बन फुकुवा।
17: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्रीपन्नामा रवि मिश्रले ज्यापै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौँ। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा प्रधानमन्त्री बालेन्द्र शाह जसलाई संसददेखि विभिन्न क्षेत्रमा प्रधानमन्त्री हराएको भनेर व्यङ्ग्य र टिका टिप्पणी पनि भयो। उहाँ नियमित रूपमा संसदको बैठकमा नगएपछि सांसदहरू कतिपयले अगाडि बढ्न नसक्ने भन्दै विरोध पनि जनाएका थिए। यहाँ एउटा मैदान जस्तो देखाइएको छ, जहाँ प्रधानमन्त्री शाह जस्ता देखिने व्यक्तिको नजिकै एकजना अर्को व्यक्ति जस्ता देखिन्छन्, जो अलिकति केही डराएको जस्तो, धक मानेको जस्तो देखिन्छन्, र उनलाई पत्रकारले केही सोधेका रहेछन् र जवाफमा केही भन्दै गरेको जस्तो देखिन्छ। छेउमा यस्तो लेखिएको छ, बोल्नुहुन्न, काम मात्र गर्नुहुन्छ उहाँ, के काम रे, नबोल्ने काम नि।
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देश
18: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
19: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नेपालगञ्ज सहर बाँकेका सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि। जाजरकोटमा साझेदार निकायको 77 करोडको लगानी, कर्णाली करिडोरका 123 किलोमिटर सडक कालोपत्र हुने। र तेस्रो पटक म्याद थप्दा पनि दैलेख जिल्ला अस्पताल भवन अधुरै, 17 बाँके जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डमा कोहलपुर प्रथम।
1: बाँके, बर्दिया, दाङ र रोल्पा जिल्लाका सार्वजनिक निकायहरूमा भ्रष्टाचार जन्य कसुर भएको थाहा पाएमा वा कुनै राष्ट्रसेवक कर्मचारीले घुस रिश्वत माग गरेमा निम्न ठेगानामा उजुरी गरौँ। मोबाइल नम्बर 98580 43888, कार्यालय प्रमुख 98580 45788, सूचना अधिकारी र फोन नम्बर 081550626, 081550627, फ्याक्स नम्बर 081550426। 24 घन्टा सम्पर्क गर्न सकिने मोबाइल नम्बर 98580 53488, साथै पैसा नलाग्ने टेलिफोन नम्बर 107 समेत सम्पर्क गर्नुहोला। र कार्यालयको इमेल ciaanepalganj@gmail.com। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटोल, सम्पर्क कार्यालय नेपालगञ्ज।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: पश्चिम नारीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 जेठ 2 गते शनिबारका दिन अहिले नेपालगञ्जको मौसम सफा रहेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस र अधिकतम तापक्रम 39 डिग्री रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा पश्चिमी वायु चापिए स्थानीय वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र बाँकी प्रदेशमा केही बादल लागेको छ। गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी र कोशी प्रदेशको 1-2 स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको भइरहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको हिमाली पहाडी भूभागका र मध्य प्रदेशको 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। मध्य र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना देखिएको छ। बाँकेमा भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि अघि बढाइएको जग्गा धनी पूर्जा वितरण प्रक्रिया तीव्र बनेका बेला भूमि समस्या समाधान आयोग खारेज गरिएपछि हजारौँ सेवाग्राही अन्योलमा परेका छन्। जिल्ला भूमि समस्या समाधान आयोग बाँकेले शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्लाभर कुल 53,705 जनाले जग्गा प्राप्तिको लागि आवेदन प्राप्त भएको र तीमध्ये भूमिहीन दलित 3,681, सुकुम्बासी 6,798 तथा अव्यवस्थित बसोबासी 43,226 रहेको जानकारी गराएको छ। पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको तथ्याङ्क अनुसार सबैभन्दा बढी आवेदन कोहलपुर नगरपालिकामा परेको छ। त्यहाँ 16,645 जनाको लगत सङ्कलन भएको छ। त्यसपछि बैजनाथ गाउँपालिकामा 10,112, नेपालगञ्ज उपमहानगरपालिकामा 10,825, खजुरा गाउँपालिकामा 5,258, राप्ती सुनारी गाउँपालिकामा 3,042, जानकी गाउँपालिकामा 2,810 तथा नरायणपुर गाउँपालिकामा 2,345 आवेदन परेको छ। दैनिक नेपालगञ्जमा मधु पौडेलले खबर लेख्नु भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ शैक्षिक सत्र 2083का लागि आवश्यक पाठ्यपुस्तक बिक्री वितरण गरिरहेको छ। नयाँ शैक्षिक सत्रका लागि वैशाख 30 गतेसम्म कार्यालयले 17,11,35,349 रुपियाँ बराबरको पाठ्यपुस्तक बिक्री गरेको जनाएको छ। प्रादेशिक प्रेस नेपालगञ्जका प्रमुख रुद्र खनालले यस वर्षको शैक्षिक सत्रका लागि वैशाख 31 गतेसम्म नेपालगञ्ज कार्यालयबाट विभिन्न जिल्लाका 111 विक्रेता मार्फत 17,11,35,349 रुपियाँ बराबरको पाठ्यपुस्तक बिक्री वितरण गरिसकिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार वैशाख 31 गतेसम्म 12,53,049 थान पाठ्यपुस्तक बिक्री वितरण गरिएको छ। कर्णालीको हुम्लामा 2 विक्रेता मार्फत 16,190 थान, डोल्पामा 10 विक्रेता मार्फत 37,584 थान बिक्री वितरण गरिएको छ। नेपालगञ्जमा सञ्चारकर्मीहरूका लागि कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी अभिमुखीकरण सुरु भएको छ। नेपाल पत्रकार महासङ्घको आयोजना एवं नेपालगञ्ज उपमहानगर

0: पालिकाको सहयोगमा सुरु भएको चार दिने तालिमको नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्दै डिजिटल युगको प्रतिस्पर्धामा पत्रकारलाई अझ सक्षम दक्ष र आत्मविश्वासी बनाउन तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। त्यसका लागि कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ। अब हामी छिट्टै सुरुको मूलधन 15 लाख हुने गरी अक्षय कोष खडा गर्दैछौँ। त्यसमा प्रत्येक वर्ष 5 लाख थप्दै जान्छौँ। उहाँले भन्नुभयो, जेठ 15 गते गणतन्त्र दिवस को दिन हामी घोषणा गर्छौँ। नगर प्रमुख विष्टले मिडिया प्रवर्धन कार्यक्रमलाई पनि व्यवस्थित बनाउन कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै अबदेखि आर्थिक वर्षको प्रारम्भदेखि नै कार्यान्वयनमा जाने बताउनुभयो। नेपालगञ्ज उपमहानगरपालिकाले यस अघि नै सञ्चार नीति भने बनाइसकेको छ। पैरवी.com खबर छ। जाजरकोटमा साझेदार निकायले 77 करोड रुपियाँभन्दा बढी बजेट लगानी गर्ने भएका छन्। 7 वटा स्थानीय तहमा दात्री निकायले क्षमता विकास, विकास निर्माण लगायत क्षेत्रमा वार्षिक लगानी गरेका हुन्। जिल्ला समन्वय समितिले आयोजना गरेको गैर सरकारी संस्था तथा विकास साझेदार निकायको समीक्षा कार्यक्रममा साझेदार निकायले 77 करोड 89 लाख 67 हजार रुपियाँ चालु आर्थिक वर्षमा लगानी गरिने जनाएका छन्। 7 वटा स्थानीय तहमा क्षमता विकास, शिव विकास, पूर्वाधार निर्माण लगायत क्षेत्रमा कार्य गर्दै आएका 12 वटा संस्थाका प्रतिनिधिले दात्री निकायबाट प्राप्त भएको बजेट सार्वजनिक गरेका हुन्। 5 तारा युवा संरक्षक मञ्च जाजरकोटका निर्देशक टेकबहादुर सुनारले सन् 2026 गरिब, दलित, विपन्न, सीमान्तकृत, जोखिममा परेका बालबालिकाको क्षेत्रमा 30 करोड रुपियाँ बजेट परिचालन हुने बताउनु भएको छ। ग्रामीण बस्तीमा जनताको क्षमता विकास गरी सशक्त बनाउने उद्देश्य रहेको उहाँको भनाइ छ। पश्चिम डायरीमा भूमि आयोग खारेजी हुँदा बाँकीमा 1000 भूमिहीनको काम प्रभावित लगायतका खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला।
1: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
2: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
1: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
2: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
1: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
2: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
1: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
2: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
1: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
2: 24 घण्टा इमर्जेन्सी फार्मेसी सेवा उपलब्ध।
1: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड, आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568।
1: यो कृष्णसार एफएम
2: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
3: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार FM.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो सामग्री। बाँकेमा भूमि समस्या समाधान आयोग खारेज भएपछि भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धी काम प्रभावित भएको छ। आयोग विघटनसँगै अन्तिम चरणमा पुगेका पूर्जा वितरण र नापजाँचका काम रोकिएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। निशु जोशीको रिपोर्ट।
4: 2081 साल कार्तिक 13 गते भूमि समस्या समाधान आयोग गठन आदेश अनुसार भूमि समस्या समाधान आयोग गठन गरिएको थियो। बाँकेमा 2081 पुस 29 गते जिल्ला भूमि समस्या समाधान आयोग गठन भई काम अघि बढाइएको थियो। तर 2083 साल वैशाख 24 गते आयोग अस्तित्वमा नरहेको पत्र आएपछि जिल्लामा भइरहेको काम प्रभावित बनेको समितिका अध्यक्ष घननाथ खनालले पत्रकार सम्मेलन मार्फत बताउनु भएको छ।
5: 53,705 लाख रुपियाँ वितरण गर्ने तयारीमा थियौँ। यो हाम्रो मुद्दा सर्वोच्च अदालतमा बाँकी नै छ। हिजो हामी पनि सर्वोच्च अदालतबाटै पुनर्नियुक्ति भएका थियौँ भने अहिले पनि बाँकी छ। वर्तमान सरकारको विभागीय मन्त्रालयबाट यसलाई खारेज गरी पाऊँ भनेर फेरि अर्को मुद्दा सर्वोच्च अदालतमा दायर भएको छ। हामीलाई यो आयोगलाई सिधै फाल्न कठिन भएको हुँदा फेरि सर्वोच्चबाटै फालिने भएको हुँदा हामीलाई चाहिँ सर्वोच्चमा यो मुद्दा बाँकी छ। सरकारले हामीलाई यो अध्यादेशको मार्फत हामीलाई तपाईँहरू पनि हट्नुभयो भनेर चाहिँ हामीलाई जानकारी मात्रै गराएको छ। तर सरकार फेरि पत्र लेख्ने त्यसपछि गएर फेरि अदालत जाने यो काम कतिसम्म न्यायसङ्गत हुन्छ भन्ने कुराहरू हामीले सोचेका छौँ।
4: भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले पूर्जा वितरण, राजस्व निर्धारण, हकदाबी, सूचना प्रकाशन तथा नापजाँचका काम अन्तिम चरणमा पुगेका बेला आयोग खारेज हुँदा सेवाग्राही मारमा परेको जनाएको छ। डुडुवा गाउँपालिका बाहेक अन्य पालिकाका 47 वटा ओडामा नाप नक्साको काम सकिएको अध्यक्ष खनालले जानकारी दिनुभयो।
5: 8 वटा पालिकामा डुडुवा गाउँपालिका बाहेक सबै गाउँपालिकामा हाम्रा कामहरू करिब 90% कामहरू हामीले सम्पन्न गरिसकेका छौँ। अब हामी लाल पूर्जा दिने र सूचना निकाल्नेमा मात्रै हामी पुगेका छौँ। हामीले केही लाल पूर्जाहरू पनि हामीले यहाँ वितरण गरेका छौँ। कोलपुरको हकमा हामीले 726 को राजस्वको सूचना निकाल्दा 540 लाल पूर्जाहरू तयार भएर हामीले मालपत्र नापीमा हामीले डकुमेन्टहरू हामीले बुझाइसकेका छौँ। त्यसै गरी राप्ती सोनरीमा 876 राजस्वको सूचना 876 141, त्यसपछि गएर 50 भूमिहीन दलित, त्यसपछि गएर 117 कोलपुरको भूमिहीन दलित पनि हामीले लाल पूर्जा तयार पारी हामीले अगाडि बढाइसकेका छौँ।
4: समितिका अनुसार कोहलपुर नगरपालिकामा 100 भूमिहीनलाई पूर्जा वितरण गरिएको छ भने 540 अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र दिइसकिएको छ। यस्तै राप्तीसोनारी गाउँपालिकामा 25 जनालाई पूर्जा वितरण गरिएको र 141 अव्यवस्थित बसोबासीको काम सम्पन्न भएको अवस्था छ। नेपालगञ्ज, कोहलपुर, राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा पूर्जा वितरण गर्ने योजना रहे पनि आयोग खारेज भएपछि काम अलपत्र परेको समितिको भनाइ छ।
5: तर हामीले धेरै काम गरेको हुँदा उसलाई पनि हामीले सहयोग गर्ने, जनताको लागि हामीले सहयोग गर्ने वाचा समेत तपाईँहरूका बिचमा राख्न चाहन्छु।
4: आयोगका अनुसार जिल्लामा भूमिहीन दलित 3,681, भूमिहीन सुकुम्बासी 6,798 र अव्यवस्थित बसोबासी 43,226 गरी कुल 53,000 भन्दा बढी परिवार पूर्जाविहीन रहेका छन्। सरकारको भूमिहीन सुकुम्बासीलाई डोजर लगाएर हटाउने अभियान गलत भएको अध्यक्ष खनालको भनाइ छ।
5: सबै जग्गा सरकारको, जनता पनि त सरकारकै जग्गामा बसेको छ, त्यो उठाउने भन्ने कुरो उति बेला हो। अहिले निशा दिएर बसेको छ, 3 पुस्ता 4 पुस्ता त्यहाँ बिताइसकेको छ, बालबच्चाहरू त्यहीँ पारेको छ, त्यहीँ पढाएको छ, त्यहीँ हुर्काएको छ, अनि सरकारले त्यहाँ लगानी गरिसकेको छ। ती क्षेत्रमा स्कुल छ, कलेज छ, मठ मन्दिर छ, खानेपानी छ, बाटोघाटो छ, सबै सुविधा छ। अब त्यसलाई भत्काएर कहाँ लैजाने होला? कुनैको लाल पूर्जा रहेछ भने, कुनै सरकारी स्वामित्वमा रहेको लाल पूर्जा रहेछ भने त्यसको कुरा अलग हो। अहिले अवस्थितहरू पनि धेरै ठाउँमा अवस्थितहरूलाई पनि भत्काइयो। सुकुम्बासी, भूमिहीन, दलित लगायतका लगायतकालाई कहाँ लैजाने भत्काएर? ठाउँ कहाँ हो त? त्यो ठाउँ व्यवस्था नगरेसम्म यो सरकारले भत्काउनुहुँदैन।
4: आयोगकी महिला सदस्य तलत परविन खाँले आयोग खारेज गर्ने निर्णयले सरकार आफैले आफ्नै खुट्टामा बन्छोरो हानेको टिप्पणी गर्नुभयो।
6: पहिले नै उसले तयारी अवस्थामा घर दिएपछि यो आन्दोलनको एउटा रूप लिन सक्छ, किनभने जो मान्छेको घरवास हुँदैन, जो मान्छेको अब सेफ्टी छैन कि, त्यो मान्छे त भोलि आन्दोलनमा आउँछ, आन्दोलनमा फेरि हामी नै त्यो उकासिरहेछौँ। अहिलेको सरकारले आफ्नो माथि आफै आन्दोलन भनौँ न, आफ्नो खुट्टामा आफै बन्छुरो हाल्ने जस्तै छ।
4: समितिले हालसम्म भएका कामलाई निरन्तरता दिन र भूमिहीन तथा सुकुम्बासीहरूको न्यायोचित व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ।
3: रिपोर्ट पछि अब बाँकी खबर। रेडियो कृष्णसार एफएमको आयोजना तथा सब डिभिजन डिभिजन वन कार्यालय बाँकीको आर्थिक सहयोगमा सामुदायिक वनका पदाधिकारीहरूलाई लक्षित गर्दै क्षमता अभिवृद्धि तालिम दिइएको छ। खजुरा गाउँपालिका दुई स्थित हरित सिर्जना सामुदायिक वन उपभोक्ता समूह गौघाटको सभा हालमा सम्पन्न तालिम कार्यक्रममा रेडियो कृष्णसार एफएमका स्टेसन म्यानेजर सावित्री गिरीको अध्यक्षता तथा डिभिजन वन कार्यालय बाँकीका वरिष्ठ वन अधिकृत सुशील सुवेदीको प्रमुख अतिथिमा रहेको थियो। कार्यक्रममा वरिष्ठ वन अधिकृत सुशील सुवेदीले ब्यानर वाचन गर्दै तालिमको उद्घाटन गर्दै हरित सिर्जना समूह वनका अध्यक्ष कमल पुन मगरले सामुदायिक वनका पदाधिकारीहरूको क्षमता वृद्धिका लागि यस्तो तालिम महत्त्वपूर्ण रहेको बताउनु भयो। त्यसै गरी गिजरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष महावीर चौधरीले सामुदायिक वन सञ्चालनका क्रममा आवश्यक जानकारी अभाव हुँदा विभिन्न समस्या आउने गरेको उल्लेख गर्दै तालिमपछि वन सञ्चालन तथा व्यवस्थापनमा सहजता हुने उल्लेख गर्नुभएको थियो। पैरवी.com खबर छ। कोहलपुर नगरपालिकाले लगातार पाँचौँ पटक बाँके जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि जित्न सफल भएको छ। लगातार उत्कृष्ट नतिजा निकाल्ने क्रममा 17 जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिताको उपाधि जितेसँगै कोहलपुर पाँचौँ पटक उपाधि जित्न सफल भएको हो। नेपालगञ्ज रङ्गशालामा भएको बाँके जिल्ला स्तरीय रनिङ सिल्ड छनौट प्रतियोगितामा नेपालगञ्ज उपमहानगरपालिका दोस्रो र खजुरा गाउँपालिका तेस्रो भयो। कोहलपुर नगरपालिकाले 22 स्वर्ण 9 रजत र 13 काँस्य पदक प्राप्त गर्दै यस वर्षको उपाधि जितेको हो। दोस्रो भएको नेपालगञ्ज उपमहानगरपालिकाले प्रतियोगितामा 15 स्वर्ण 11 रजत र 19 काँस्य पदक जितेको थियो भने खजुरा गाउँपालिकाले 8 स्वर्ण 4 रजत तथा 9 काँस्य पदक जितेको थियो। विजेताहरूलाई कोहलपुर नगरका नगर प्रमुख पूर्णप्रसाद आचार्यले पुरस्कार प्रदान गर्नुभएको थियो। कोहलपुर नगरपालिकाले यसअघि 16 जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जितेको थियो। पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला।
7: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
8: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
9: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
12: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
13: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना:
14: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलीजुली मेडिकल हल, इदगाह रोड, नेपालगंज। सम्पर्क फोन नम्बर 081531380, मोबाइल 9850303479 र 9840821380।
1: यो कृष्णसार एफएम
2: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
3: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार एफएम .com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। पछिल्ला वर्षमा नेपालगञ्जको स्वरूप उल्लेख्य रूपमा बदलिएको छ। फराकिलो सडक, सडक किनारामा रोपिएका विभिन्न जातका बोट बिरुवाले यहाँको हरियाली प्रवर्धनसँगै सहरको सौन्दर्य बढाएका छन्। साङ्गुरा र धुलाम्मे सडक कालोपत्रे गरिएका छन् भने हरियाली नगरको शोभा बढाएको छ। रानी राता, निला, गोलमोहर र बेगमबेलीले नेपालगञ्जको सौन्दर्य चम्काएको छ। क्लिन नेपालगञ्ज, ग्रिन नेपालगञ्जका अध्यक्ष डाक्टर विनोद कर्ण पूर्वाधार विकाससँगै हरियाली थपिएकामा दङ्गो हुनुहुन्छ। हरियाली विस्तार अझै आवश्यक भएको उहाँ बताउनुहुन्छ। सुर्खेत रोड, न्यू रोड, भानुभक्त चौक, गणेशमान चौक लगायतका क्षेत्रमा लगाइएका गोलमोहर र तथा बेगमबेलीले नगरको चमक मात्र बढाएका छैनन्, अपितु यिनले पानीका स्रोत जोगाउनका साथै पर्यावरणीय सन्तुलन कायम गर्न सघाएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट अत्याधिक गर्मीका लागि परिचित नेपालगञ्जमा हरियाली प्रवर्धन तथा वातावरण संरक्षणका कार्यक्रम सञ्चालन भइरहेको बताउनुहुन्छ। नगरको हरियालीले जलवायु परिवर्तनका असर घटाउनका साथै अक्सिजन उत्पादन तथा प्रदूषण नियन्त्रणमा टेवा पुग्ने भएकाले उपमहानगरपालिकाले पार्क व्यवस्थापनलाई जोड दिएको छ। हालसम्म शीतलचिनीका करिब 15,000 तथा राजवृक्ष निम लगायतका करिब 3,000 बिरुवा रोपिएका छन्। हरित अभियन्ता हेमन्तराज काफ्लेले विगतमा नेपालगञ्ज अव्यवस्थित रूपमा रहेको रुख तथा बिरुवाको स्थान अहिले व्यवस्थित हरियालीले लिएको बताउनुहुन्छ। मासिएको आँपका बगैँचा र तालतलैयाको परिपूर्ति यहाँका बोट बिरुवाले गरेको उहाँको ठम्याइरहेको छ। निर्धारित समयभन्दा 2 वर्ष नाघिसक्दा पनि जिल्ला अस्पताल दैलेखको नयाँ भवन निर्माण सम्पन्न हुन सकेको छैन। पटक पटक म्याद थप्दा पनि निर्माणले गति लिन नसकेपछि अस्पताल भवन अझै अधुरै बनेको छ। 2078 जेठ 10 गतेदेखि निर्माण सुरु भई 81 जेठ 30 गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको 50 शैयाको सुविधा सम्पन्न अस्पताल भवनको हालसम्म भौतिक प्रगति 68% मात्रै पुगेको छ। 18,23,89,381 रुपियाँ लागतमा निर्माण जिम्मा पाएको श्री प्रेरा क्याराभान सुपरस्टार जेबीले समयमै काम सम्पन्न गर्न नसकेपछि दोस्रो पटकसम्म म्याद थप गरेको थियो। भारत र चीनलाई जोड्ने कर्णाली करिडोर अन्तर्गत 123 किलोमिटर सडक कालोपत्रे हुने भएको छ। करिडोर अन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको उक्त सडक खण्ड कालोपत्रे तथा स्तरोन्नति गर्ने योजना अघि बढाइएको हो। सडकको ट्र्याक निर्माण भइसकेपछि कालोपत्रेका लागि बहुवर्षीय ठेक्का प्रक्रियामा सहमति भएको कर्णाली करिडोर आयोजनाले जनाएको छ। प्युठानको मान्डवी गाउँपालिका एक स्थित डामरी खोलामा एक मारुति भ्यान दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै ज्यान गएको छ। देवीस्थान दाङ सडक खण्डमा गुडिरहेको भ्यान अनियन्त्रित भई सडकबाट करिब 200 मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा परि मृत्यु हुनेहरूमा भ्यान चालक प्युठान नगरपालिका 4 का अन्दाजी 24 वर्षीय दिलीप परियार र मल्लारानी गाउँपालिका 5 धुन्दी बस्ने अन्दाजी 26 वर्षीय अभिषेक कुँवर रहनु भएको छ। लुम्बिनी प्रदेश सरकारले आगामी साउन 1 गतेदेखि प्रदेशको मन्त्रालयको संख्या 8 वटा कायम गर्ने गरी तयारी अघि बढाएको छ। प्रदेश सरकारको कार्य सम्पादनलाई चुस्त छरितो र मितव्यय बनाउने उद्देश्यसहित मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा हिजो सम्पन्न मन्त्री परिषदको बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ। जडीबुटीको थलो रहेको कर्णाली प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र छैन। संहिता कार्यान्वयन भएको दशक पुग्न लागिसक्दा पनि प्रदेश सरकारले जडीबुटी प्रदर्शन केन्द्र निर्माण गर्न सकेको छैन। साझेदारीमा प्रशोधन केन्द्र निर्माण गर्ने योजना बनाइए पनि काम सुरु हुन नसकेको कर्णाली उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले जनाएको छ। जडीबुटी खेती प्रवर्धन गरेर कर्णालीमा उत्पादित जडीबुटीलाई व्यवस्थित रूपमा बिक्री वितरण गर्न विभिन्न कार्यक्रम कार्यान्वयन भइरहेको मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले बताउनुभयो। नेपालगञ्जका प्रतिनिधिमूलक व्यवसायहरूले अनुगमनका नाममा व्यवसायहरूको अपमान हुने गरेको धारणा व्यक्त गरेका छन्। इन्सेक नेपालगञ्ज, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ, उपभोक्ता हित संरक्षण मञ्च नेपालको संयुक्त आयोजनामा शुक्रबार नेपालगञ्जमा व्यवसाय र मानवाधिकार विषयक अन्तर्क्रिया कार्यक्रमका वक्ताहरूले उद्योगी व्यवसायहरूको अधिकार र तिनका विषयमा बोल्ने सरकारी निकायको आवश्यकता समेत औल्याएका थिए। नेपाल भारत सरकारले सिमानाकामा भारतबाट खरिद गरी ल्याइने 100 रुपियाँभन्दा बढी मूल्यको वस्तुहरूमा मूल्य भन्सार शुल्क लिन कडाई गरेपछि भारतीय व्यापारीहरू आन्दोलित भएका छन्। भन्सार नाकाहरूमा जाँचको कडाई गरिएसँगै भारतीय बजारमा पुग्ने उपभोक्ताहरूको सङ्ख्या घटेपछि त्यहाँका व्यापारीहरूमा छटपटी सुरु भएको छ। आफ्नो व्यापार ठुलो गिरावट आएको भन्दै सीमावर्ती भारतीय व्यापारीहरूले पछिल्ला केही दिनमा आफ्नो भूमिका नेपाल सरकार विरुद्ध नाराबाजी समेत गरिरहेका छन्। मिसन टुडेमा खबर छ। बाँकेको रातिसुनारी गाउँपालिका वडा नम्बर 3 5 महिलामाथि लुटपाट तथा कुटपिट भएको छ। शुक्रबार बिहान 7:30 बाख्रा चराउन गएका 5 महिलामाथि लुटपाट र कुटपिट भएको हो। अज्ञात समूहको आक्रमणबाट रातिसुनारी 3 बैसा गाउँ र नवलपुर गाउँका 5 महिला घाइते भएका छन्। घाइते भएकाहरूको उपचार हुँदैछ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कुटपिटको घटना रातिसुनारी 3 हरियाली सामुदायिक वन उपभोक्ता समूह र भोर भवानी सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत जङ्गल क्षेत्रमा शुक्रबार बिहान अन्दाजी 9 भएको थियो। शुभाकर विश्वकर्माले मिसन टुडेमा खबर लेख्नु भएको छ। यिनै खबरसँगै बिहान 6:30 पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। बाँकेमा 53,000 बढी भूमिहीन, आयोग खारेजीले बढायो अन्यल। नेपालगञ्जमा 17 करोडको पाठ्य पुस्तक बिक्री। गोलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज सहर, बाँकेका सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि। जाजरकोटमा साझेदार निकायको 77 करोड लगानी हुने, कर्णाली करिडोरका 123 किलोमिटर सडक कालोपत्रे हुने। र तेस्रो पटक म्याद थप्दा पनि दैलेख जिल्ला अस्पताल भवन अझै अधुरो, 17 बाँकी जिल्ला स्तरीय राष्ट्रपति रनिङ सेलमा कोहलपुर प्रथम। अवस्था पश्चिम डायरीका प्राविधिक साथी नरेन्द्रसँगै म राकेश पनि बिदा हुन्छौँ। आज जेठ 2 गते शनिबार 16 मेको दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: बीर डेंटल बीर डेंटल बीर डेंटल
4: नेपालगंज शहरमा संचालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरकी लामिछानेद्वारा उपचार गरिन्छ।
5: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
4: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
5: फोन नम्बर 081-532-375।
6: ओहो, मुसाको दिरा चाहिँ हेर्नु त।
7: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
6: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
7: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
6: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
7: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
6: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
8: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
9: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत

0: यो बच्चा कति रोगको रोई गरेको होला। बेला बेलामा खाना खुवाइ राखेकै छु, त्यही पनि मोटाउने होइन, खालि रुने मात्र। म त नसक्ने भयो यो बच्चासँग।
1: होइन सीता बहिनी, किन एक्लै बोलिराख्नु भएको? के भयो नानीलाई? को हुनुहुन्छ घरमा?
0: स्वयंसेविका दिदी, घरमा त सबै छौँ, तर हेर्नु न, यो छोरी कसैसँग मान्ने होइन, खालि रोगको रोई गर्छ।
1: बच्चाहरू रुने धेरै कारण हुनसक्छ, जसमध्ये पर्याप्त मात्रामा खाना नपुगेमा पनि बच्चाहरू रुन्छन्। त्यसैले बच्चा 6 महिना पुरा भएपछि आमाको दुधको साथसाथै थप पोसिलो खाना पटक पटक खुवाउनु पर्छ। स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न हरिया सागपात र फलफुल मिसाएर पोसिलो जाउलो र लिटो खुवाउनु पर्छ। बच्चालाई पशुपन्छीजन्य स्रोतबाट आएका खानेकुराहरू जस्तै अन्डा, मासु, माछा, दुध र यसबाट बनेका परिकारहरू खुवाउनु पर्छ। उमेर बढेसँगै खाना मात्रा र बाक्लोपन पनि बढाउँदै जानुपर्छ। 2 वर्ष पुरा भइसकेपछि उमेर अनुसार खानाको मात्रा पटक बढाउँदै लैजानुपर्छ। खाना खुवाउँदा परिवारका अन्य सदस्यहरूले पर्याप्त समय दिनु आवश्यक हुन्छ। बालबालिकाहरूलाई प्रेमपूर्ण र उत्साहजनक वातावरणमा मनोरञ्जन गर्दै धैर्यका साथ खाना खुवाउनु पर्दछ, जसले बालबालिकाहरूको रुचि बढाउनुका साथै राम्रो खानपानको बानी विकास गर्न सहयोग पुर्याउँछ। साथै खाना बनाउनु अघि र बच्चालाई खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धुनु पर्दछ। बालबालिकाहरूमा केही समस्या आएमा नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूले सल्लाह लिनु पर्दछ। धन्यवाद। केयर नेपाल, आइडी नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित पोषण परियोजना अन्तर्गत जनहितमा जारी सन्देश।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: वाह कति सुन्दर हाम्रो वन हरियाली चरा स्वच्छ हावा कति राम्रो
2: हो तर हाम्रो सानो लापरवाहीले यही सुन्दर वन डढेलोले खरानी बन्न सक्छ
1: अनि वनमा आगो किन लाग्छ त
2: चुरोट बिडी ननिभाइ फाल्दा वनमा आगो बालेर ननिभाउँदा खाना पकाएर आगो छोड्दा र सुक्खा पात पतिङ्गरमा आगो लाग्दा
1: त्यसो भए वन जोगाउन के गर्नुपर्छ त
2: वनमा फायर लाइन बनाऊ नियमित गस्ती गरौँ खाना पकाइसकेपछि आगो राम्ररी निभाऊ सुक्खा पात पतिङ्गर व्यवस्थित गरौँ र डढेलो देखेमा तुरन्त खबर गरौँ
1: आउनुहोस् डढेलो रोकौँ वन जोगाऊ भविष्य बचाऊ वन जोगाऊ जीवन बचाऊ डढेलोबाट भविष्य बचाऊ हामी सचेत वन सुरक्षित हरियो वन हाम्रो सम्पत्ति डिभिजन वन कार्यालय नेपालगञ्ज बाँकेद्वारा जनहितमा जारी सन्देश हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टर्नल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS MSKU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वा अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बीडीएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौँ।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: व्यावसायिक कृषि पद्धति अपनाएकला किसान हुक्रन कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँके के विशेष अनुरोध।
8: कृषि क्षेत्रमा व्यावसायिक पद्धति अपनाई हो आयमूलक व्यवसाय से आत्मनिर्भर बनी हो बनाई। कृषि पेसा है मर्यादित बनाएक उद्यमशीलता विकास कै के रोजगारी सृजना करी हो कराई।
7: कृषि व्यवसायमा तुलनात्मक विश्लेषण कैके आमदानी ऐना व्यवसाय छनौट गरी खेती व्यवसायके नियमित हर हिसाब राखके विश्लेषण कैना बानी बैठाई।
8: बजार हेरके खाली उत्पादन योजना बनाई व्यवहारिक व्यवसायिक योजना तयार कैके लागू गरी।
7: सफल उद्यमी बनियो व्यवसाय है निरन्तरता दि आगे बढाई हो बढाइक लगाई। कृषि प्राविधिक विज्ञ हुकरन से नियमित सरसलाह हो सुझाव ली वो उहे बमोजिम व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करी ओ कराई। एकल प्रयास से कृषि क्षेत्र में व्यवसाय प्रवर्धन प्रभावकारी रूप में करे निसेकना हुईले ओहर से हमरे निजी और सरकारी सब सरकार वाला एकजुट होके अपन अपन भूमिका निर्वाह कैके समन्वय सहकारिक लाग प्रयास करी वो कराई।
8: थप आवश्यक सरसल्लाह वो जानकारी के लाग लगभग संघे वो प्रादेशिक स्तर के सरकारी कृषि सेवा देना कार्यालय, केन्द्र, प्रयोगशाला, निर्देशनालय वो स्थानीय तह के कृषि विकास शाखा में संपर्क करे लाग अनुरोध बा।
7: कृषि व्यवसाय प्रवर्धन सहयोग और तालीम केन्द्र खजुरा बाँके।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। विगत 18 वर्षदेखि स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा दिँदै आएको नेपालगञ्ज हेल्थ क्याम्पसमा डिप्लोमा इन मेडिकल ल्याब टेक्नोलोजी, एचए आयुर्वेदा, अध्ययनपछि औषधि पसल खोल्न मिल्ने एवं डिप्लोमा इन फार्मेसी कार्यक्रमहरूमा भर्ना खुल्यो। अनुभवी शिक्षक, आधुनिक सुविधा र उत्कृष्ट शैक्षिक वातावरण। सम्पर्क भर्ना शाखा 98580604417, 98415553383। ठेगाना नेपालगञ्ज 10 बाँके। आजै भर्ना गर्नुहोस्, आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्। बिदाको दिन पनि कार्यालय खुल्ला रहनेछ।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
12: सर्पदंश अथवा सर्पको टोकाइबाट बस्न र सर्पको टोकाइबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तरक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश।
13: नमस्कार। सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तरक्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईँलाई स्वागत छ। म अचला
14: र म उपेन्द्र। जीवन सन्देश कार्यक्रम लहरको आज यो चौथो खण्ड। आज हामी सर्पदंशबाट बच्नका लागि काम गर्दा र रातिको समयमा के कस्तो सावधानी अपनाउनु पर्छ यसै विषयमा संवाद गर्नेछौँ।
13: विशेष गरी रातिको समयमा हुन सक्ने सर्पदंशको जोखिम र बस्नका लागि अपनाउनु पर्ने सावधानीका बारेमा हामीलाई कर्णाली प्रदेश सुर्खेत स्थित प्रादेशिक अस्पतालमा सेवारत डाक्टर के एन पौडेलले जानकारी दिनुहुनेछ।
15: सकेसम्म बाहिर जाने काम, खेतबारीमा गर्ने काम चाहिँ पहिला नै सिद्धाएको राम्रो हुन्छ। आँखाले स्पष्ट देखिने काममा नै ठाउँमा समयमा नै आफ्नो कामहरू सिद्धाएको राम्रो हुन्छ।
14: साथसाथै सर्पदंशबाट बच्नका लागि राति र काम गर्ने समयमा अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी दिने रञ्जनी र राजीवको कहानीको चौथो खण्ड पनि हामी सुन्नेछौँ।
16: खाद्यान्न भण्डारण गर्ने कोठा र दाउरा राख्ने स्थान र प्वालहरूमा सर्प बसेका हुन सक्छन्। होसियार हुनुपर्छ हामी र जुत्ता लुगा लगाउनुभन्दा अगाडि पनि राम्रोसँग जाँच गर्नुपर्छ, जसले गर्दा सर्पदंशबाट बच्न सकियोस्।
13: नचलाएर टाढै बसेमा सर्पले हामीलाई डस्दैनन्, बरु सर्प हामीसँग डराउँछन्। यदि हामीले जान अन्जानमा सर्पलाई चलायौँ अथवा जिस्कायौँ भने प्रतिरक्षा स्वरूप वा आफ्नो बचाउको लागि सर्पले हामीलाई डस्ने हुन्। उनीहरू आहाराको खोजीमा बाहिर निस्केको बेला घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्।
14: त्यसका साथसाथै सर्पले हामीलाई क्षति पुर्याउँछ भन्ने ठानेर हामीले सर्प देख्ने बित्तिकै मार्न खोज्छौँ। त्यसो गर्दा पनि सर्पले हामीलाई डस्ने गर्छ। आफ्ना गाउँठाउँ र समुदायमा पाइने सर्पहरूको बारेमा हामीलाई जानकारी हुनुपर्छ। ती सर्पहरू कस्तो ठाउँमा बस्छन्, कुन बेलामा बाहिर निस्कन्छन्, कुन याममा बढी सक्रिय हुन्छन् भन्ने थाहा पाइराख्नुपर्छ। हामीले हाम्रो घर वरपर भएका सर्पहरू आकर्षित हुने ठाउँहरूको व्यवस्थापन समयमै गर्नुपर्छ।
13: सर्पहरू लुकेर बस्ने भएकोले आफ्नो घर र खेल मैदानको वरिपरि सधैँ सफा राख्नुपर्छ। झाडी, ढुङ्गा, हिलो र पातको थुप्रो हटाउनुपर्छ भने दाउरा, पराल र सुकेका घाँस आदिको सही व्यवस्थापन गर्नुपर्छ। रुख अथवा जमिनमा भएका प्वाल अर्थात् दुलोहरूमा जथाभावी हात छिराउन हुँदैन।
14: अचलाजी, रातिको समय र काम गर्ने बेलामा हामीले कस्तो कस्तो किसिमको सावधानी अपनाउनु पर्छ? सर्पको जोखिम भएका ठाउँमा काम गर्न जानु अघि के गर्नुपर्छ होला, तपाईँ केही भन्न सक्नुहुन्छ?
13: उपेन्द्रजी, तपाईँको जिज्ञासाको जवाफ दिनु अघि हामी श्रोता सहभागीहरूको प्रतिक्रिया सुनाउन है। उहाँहरूले अपनाउनु भएको सावधानी र मलाई थाहा भएको कुराको तालमेल कत्तिको मिल्छ त्यो पनि हेरौँला। हामीले केही श्रोता सहभागीलाई रातिको समय र काम गर्ने बेलामा सर्पदंशबाट बस्न तपाईँहरूले

0: बसेका हुन्छन्। रातको समयमा बाहिर निस्किँदा टर्च लाइट बालेर हातमा लट्ठी लिएर जान्छौँ। लामो बाहुला भएको कपडा लगाउँछौँ। चहकिलो उज्यालो हुने बत्ती बाल्छौँ। काम गर्ने ठाउँमा सफा सुग्घर राख्छौँ।
1: मेरो नाम चाहिँ अनिता राउत। घर बैतारी झारी उट्यान भएको ठाउँमा, फोहोरहरू भएको ठाउँमा, अनि डुलोमा, त्यस्तै ठाउँहरूमा लाइट बालेर अनि लट्ठीहरू लगेर अनि सफा सुग्घर गर्ने, त्यो झारी भुट्यानहरू फोहोरहरू भएको ठाउँमा, दाउराहरू राखेको ठाउँमा, त्यस्तो ठाउँमा नहाने।
2: सर्पहरू लामो घाँस, फोहोरको थुप्रो, घाँस दाउरा राख्ने ठाउँमा लुकेर बसेका हुन्छन्। रातको समयमा बाहिर निस्किँदा टर्च लाइट बालेर हातमा लट्ठी लिएर जान्छौँ। कहिलेकाहीँ गीत बजाउँदै पनि हिँड्छौँ। खास गरेर रातको समयमा काम गर्दा लामो बाहुला भएको कपडा लगाउँछौँ। चहकिलो उज्यालो हुने बत्ती बाल्छौँ। शुद्धा झुलको प्रयोग गर्छौँ। घरको वरिपरि सफा सुग्घर राख्छौँ। ठुल्ठुलो झारहरू छ भने काट्छौँ। काम गर्ने ठाउँमा पनि सफा गरेर राखेका हुन्छौँ। पालहरू छ भने टाल्छौँ। मुसा र भ्यागुताहरू आउन दिँदैनौँ।
3: हामीले भर्खरै सुन्यौँ सर्पदंशबाट बच्न रातिको समय र काम गर्ने बेलामा श्रोता सहभागीहरूले अपनाउनु भएको सावधानीको बारेमा उहाँहरूकै विचार। उहाँहरूमध्ये केहीले रातिको समयमा उज्यालो बत्ती अथवा टर्च लाइटको प्रयोग गर्ने गरेको र वर्षायामको समयमा खुट्टामा रबरको बुट लगाउने गरेको र पुरा बाहुला भएको कपडा लगाउने गरेको कुरा पनि सुनाउनु भयो। अब भन्नुहोस् न त अचलाजी, उहाँहरूले अपनाउनु भएको सावधानी पर्याप्त छ त?
4: उपेन्द्रजी, सर्पदंशबाट बस्ने उपायका बारेमा समुदाय बिस्तारै सचेत हुँदैछ भन्ने उदाहरणको स्वरूप आज श्रोता सहभागीको विचारलाई लिएको छु मैले। रातिको समयमा घर बाहिर निस्कँदा लामो लट्ठीको प्रयोग गरी जमिनमा ठ्याक ठ्याक बजाउँदै हिँड्नुपर्छ। यसले वरिपरि सर्प भएमा भगाउन मद्दत गर्छ। रातिको समयमा उज्यालो बत्ती अर्थात् टर्च लाइटको प्रयोग सधैँ गर्नुपर्छ। यसले आफ्नो वरपर भएका सर्पहरू परैबाट देख्न सकिन्छ।
3: म पनि के भन्छु है अचलाजी, यसै विषयमा सर्प पाइन सक्ने ठाउँमा जानुपर्दा घुँडासम्म आउने बाक्लो जुत्ता, रबरको बुट र पुरा खुट्टा छोप्ने गरी बाक्लो कपडा लगाउने गर्नुपर्छ। खाटमा मात्रै सुत्ने गर्नुपर्छ। शुद्धा झुल लगाएर सुत्ने बानी गर्नुपर्छ। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली हाल्नुपर्छ र बालबालिकाहरूलाई सर्प हुन सक्ने ठाउँहरूका बारेमा जानकारी दिने र सावधान रहन सिकाउनुपर्छ।
4: तपाईँले ठिक भन्नुभयो उपेन्द्रजी। हामी खेतबारी तथा घाँस दाउरा लगायतका काममा जङ्गल जाँदा पनि लामो लट्ठीको प्रयोग गरी जमिनमा ठ्याक ठ्याक बजाउँदै हिँड्नुपर्छ। हरियो सर्प घाँस जस्तै हरियो हुने भएकोले घाँस काट्ने बेलामा अझ बढी सावधान हुनुपर्छ।
3: रातिको समय र काम गर्दाका बखतमा हुन सक्ने सर्पदंशको जोखिम र बच्नका लागि अपनाउनु पर्ने सावधानीहरूका बारेमा जानकारी दिन आज हामीसँग कर्णाली प्रदेश सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पतालमा सेवारत यसै सम्बन्धी विज्ञ डाक्टर केएन पौडेल हुनुहुन्छ।
5: केएन पौडेल, म सिनियर कन्सल्टेन्ट फिजिसियन तथा विभागीय प्रमुखको रूपमा कर्णाली प्रदेश सुर्खेतमा कार्यरत छु।
3: सुर्खेतमा सर्पदंशको कतिको समस्या छ अथवा कर्णाली प्रदेशमा?
5: कर्णाली प्रदेशमा सर्पदंश एकदमै ठुलो समस्याको रूपमा रहेको छ। फिसालु सर्पदंशको मात्रा चाहिँ के कम भए पनि जुन फिसालु नभएको सर्पदंश छ त्यसै एकदमै धेरै छ। दैनिक जसो दिनमा सिजनको बेलामा 3-4-5 बिरामी हेरिरहेको अवस्था छ।
3: विषालु कमै छ?
5: हजुर, विषालु कम छ। विषालु पनि हाम्रो दुई प्रकारको हुन्छ, धेरै जसोलाई थाहा छ होला, जुन हाम्रो नर्भ्समा असर गर्ने प्यारालाइसिस गराउने विषालु सर्प र अर्को चाहिँ रगतमा खराबी देखाउने विषालु सर्प छ। हाम्रोमा चाहिँ रगतमा खराबी देखिने विषालु सर्प अलिक धेरै बढी मात्रामा छ। मतलब बिरामीको रगतहरू पातलो हुने, नजम्ने, रगत बगिरहने समस्या धेरै जसोमा देखा पर्छ भने जुन प्यारालाइसिस गराउने सर्पदंश चाहिँ अलिक त्यस्तै धेरै नभएको देखिन्छ।
3: के जातिका सर्पहरू पाइन्छन्?
5: जुन भाइपर भन्छौँ नि हामी, रिपिट भाइपर छ भोलिदेखि।
3: अर्को एउटा प्रश्न, यो अब किसानहरू अथवा बाहिर खेतबारीमा काम गर्ने अथवा बाह्य ठाउँमा काम गर्नेहरूले सर्प दंशको ज्यादा शिकार हुनुपर्छ र रातिमा त्यसै गरी सर्पहरूबाट उनीहरू शिकार हुने गर्छन् भने, किनभने राति देख्न गाह्रो हुन्छ, यो बाहिर काम गर्दा होसियारी सावधानी के गर्नु पर्ला?
5: बाहिर काम गर्दाखेरि चाहिँ हामी विशेष त यदि हजुरहरूको भेगमा सर्पदंशको केसहरू धेरै छन् भने हजुरहरू सकेसम्म बाहिर जाने काम, खेतबारीमा गर्ने काम चाहिँ त्यो चाहिँ अध्ययारो पर्नुभन्दा पहिला नै सिद्धाएको राम्रो हुन्छ। आँखाले स्पष्ट देखिने काममा नै ठाउँमा समयमा नै आफ्नो कामहरू सिद्धाएको राम्रो हुन्छ। दुई नम्बर, सर्पदंश धेरै भएको ठाउँमा चाहिँ विशेष त बुट चाहिएको जुत्ताहरू लगाउनु, किनकि सर्पले धेरै टुट्ने भनेको खुट्टामा हो। र हाम्रो चाहिँ दाजुभाइहरू दिदीबहिनीहरू धेरै जसो खाली खुट्टा जाने या बारीमा काम गर्दाखेरि चप्पल मात्र लगाएर जाने जुन क्रम छ, यसको क्रममा चाहिँ सर्पदंश अलिक धेरै हुने गर्छ। मुच अथवा अलिक ठुलो जुत्ता लगाउन सक्यो भने

0: एकै रूपमा सतर्क छ, कम भइहाल्छ। अर्को कुरा चाहिँ राति सुत्ने बेलामा हामीले जुन झुलले चाहिँ गरिमा लाफीबाट जोगाउँछौँ, त्यो सर्पको हकमा चाहिँ यो सर्प घरभित्र पनि आउने, भक्तिचारले चाहिँ झुलमा सुत्दाखेरि हामी बाहिर गर्मी भयो भनेर छतमा सुत्ने या बाहिर पारदरीमा सुत्ने पानी छ, यसमा चाहिँ हामीले झुल लगाएर सुत्ने भने चाहिँ पेटको टोकाइबाट केही न केही हदसम्म धेरै हदसम्म रोकथाम गर्न सकिन्छ। फुल लुगा लाउने, बुट लगाउने र सर्पवंश भइहाल्यो भने पनि कसरी यसबाट जोगिने भन्ने कुराको सामान्य ज्ञानहरू सबैले राख्न सक्यो भने पक्का नै यसबाट बस्न सजिलो हुन्छ र सबैलाई सहज नै हुन्छ।
1: अब यो सर्पदंशको लागि भेरी क्षेत्र अथवा बाँके, बर्दिया, सुर्खेत, दाङदेखुरी यो भेग पनि प्रशस्त सर्पदंशबाट आक्रान्त क्षेत्र हो, त्यसकारणले हामीले अप्नाउनु पर्ने अरू सावधानी के के छन्?
0: सर्पदंश भइहाल्यो भने चाहिँ फिसालु सर्प या गोमनहरूले चुकेको हकमा चाहिँ एक घन्टाभित्र नै अस्पताल पुग्नुपर्ने भनेर अहिले विभिन्न अध्ययनहरूले देखाएको छ। अन्तखेरि 1 आवरलाई चाहिँ हामीले गोल्डन टाइम लिएका छौँ। हामीले जुन परापूर्व कालदेखि सुनिरहेको गरिआएको कुराहरूमा बढी ध्यान दिँदाखेरि कहिले एक घन्टा बिति जाने हो कि भन्ने डर त्रास पनि छ। हामीलाई गर्दाखेरि खुट्टा बाँध्नुपर्छ अथवा यो त्यो गर्नुपर्छ अथवा डोरी कपडाले बाँध्ने भन्ने चक्करमा कपडा खोज्ने या डोरी खोज्ने क्रममा हामीले धेरै टाइम बर्बाद गर्नु पनि हुँदैन। गर्दाखेरि हामी चाहिँ सबैजनालाई त्यस्तो केही नगरिकन तुरन्त आफूसँग जे सवारी साधन छ त्यही सवारी साधन नभए एम्बुलेन्समा आउने, नभए आफ्नो छरछिमेकमा आफ्नो घरमा जे सवारी साधन छ चाहे त्यो बाइक नै मोटरसाइकल किन नहोस् यसमा बसेर भयो भने सबभन्दा पहिलो काम चाहिँ नजिकको स्वास्थ्य चौकीमा जाने र सर्पले टोकिहालेमा चाहिँ नआत्तिने, नआत्तिकन धैर्य गरेर सकेभन्दा सबभन्दा छिटो रूटबाट कसरी म नजिकको सर्पदंश उपचार गर्न सक्ने या नजिकको स्वास्थ्य संस्था स्वास्थ्य कर्मी भएको ठाउँमा चिकित्सक भएको ठाउँमा कसरी पुग्छु भनेर सोच विचार गरेर एक घन्टाभित्र नजिकको स्वास्थ्य संस्थामा पुग्न सक्नुभयो भने सबभन्दा राम्रो हुन्छ। र यो क्रममा चाहिँ ब्लेडले काट्ने, बिख निकाल्ने या बाँध्ने क्रममा कुनै पनि काम गरेर टाइम बर्बाद नगर्न सफल हुन्छ, यसमा टाइम मात्र बर्बाद हुन्छ। त्यो टाइममा तपाईँको नजिकको जे सवारी साधन सुविधा छ त्यो सवारी साधन मार्फत नजिकको स्वास्थ्य संस्थामा पुगे राम्रो हुन्छ। विशेष त सकिन्छ भने सर्पदंश उपचार केन्द्रमा गएको राम्रो, जसले चाहिँ सर्पको बिख काट्ने, विष मार्ने तपाईँहरू भएको स्वास्थ्यमा जानुभयो भने अझ हजुरको टाइम बचत हुन्छ, उहाँहरूको योग्यता धेरै हुन्छ, उहाँले त्यस्तो केस ह्यान्डल गरिरहनु भएको हुन्छ। सकिएन भने पनि राम्रो चिकित्सा भएको ठाउँमा जाने सल्लाह दिन्छ।
1: धामी, झाँक्री, ढ्याङ्ग्रो, घन्टी यस्तोको लागि चाहिँ यहाँको सल्लाह के छ? जस्तो यस्तो पनि चलन छ भन्ने सुनिन्छ नि,
0: धेरै जसो सर्प विषालु सर्पको टोकाई सर्पदंश चाहिँ विषालु हुँदैन, विषालु सर्पदंश नहुँदाखेरि चाहिँ धेरै हाम्रो दाजुभाइ दिदीबहिनीहरू झुक्किनुहुन्छ कि म धामीका गएर फुकाएर ठिक भयो, मलाई बिख लागेन, या म झाँक्रीका गएँ मलाई बिख लागेन भनेर झुक्किनुहुन्छ। र यो झुक्किने क्रममा 10 जनाले धामीका गएर ठिक त हुनुहुन्छ किनकि उहाँहरूलाई विषालु सर्पले टोकेकै हुँदैन, उहाँहरू हाम्रो हस्पिटल आए पनि डक्टरले हेरे पनि चिकित्सकले हेरे पनि उहाँहरू बिना उपचारै सन्चो भइरहनु हुने बिरामीलाई हामी झाँक्रीले उपचार गरेर सन्चो भयो भन्ने क्रममा चाहिँ 10 जना या 10-8 जनामा 1 जना बिरामी चाहिँ विषालु सर्पको टोकाइबाट धामी झाँक्रीमा जानुभयो भने चाहिँ उहाँको टाइम पनि बर्बाद हुन्छ र उहाँको ज्यान नजोगिने पनि लगभग 100% हुन्छ। गर्दाखेरि अरूको भकामा लागेर त्यो मान्छे त मेरो छिमेकी त्यहाँ गएर सन्चो भएको थियो त्यो धामीका गएर ठिक भएको थियो म पनि त्यहाँ गएर ठिक हुन्छ भनेर सोच्नु भएन हजुरहरू, किनकि 10 जनामा 2-3 चाहिँ विषालु सर्पको टोकाइ छ र यस्तो विषालु सर्पले टोकाई जसलाई ठुकेको छ त्यो बिरामी धामी झाँक्रीका गयो भने चाहिँ उसको ज्यान जोगाउन लगभग असम्भव हुँदैन। त्यही भएर हामी चाहिँ सकेसम्म धामी झाँक्रीमा नगइकन स्वास्थ्य संस्थामै जाने सल्लाह दिन्छौँ।
2: रातिको समय र काम गर्दाका बखत हुन सक्ने सर्पदंशको जोखिम र बच्नका लागि अपनाउनु पर्ने सावधानीका बारेमा बुझाइदिनु भएकोमा सर्पदंश सम्बन्धी विज्ञ डाक्टर केएन पौडेलप्रति हामी आभारी छौँ।
3: आमा, राति छ, कता जान लाग्नु भयो नि?
4: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
3: ए, पख्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
4: किन नि सानो लट्ठी र टर्च लाइट
3: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
4: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
3: आमा, हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो बासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
6: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठनका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: आज हामी सर्पदंशबाट बच्नका लागि काम गर्दा र रातिका समयमा के कस्तो सावधानी अप्नाउनु पर्छ भन्ने विषयमा संवाद गरिरहेका छौँ। अहिलेसम्म हामीले श्रोता सहभागीको विचार र सर्पदंश सम्बन्धी विज्ञ डाक्टर केएन पौडेलसँगको कुराकानी सुन्यौं।
2: यति बेला भने रञ्जनी र राजीवको कथाको चौथो भाग सुन्ने बेला भएको छ। सर्पदंश सम्बन्धी जनचेतना फैलाउने अभियानमा सक्रिय रञ्जनी र राजीवले अघिल्लो भागमा हामीलाई सर्पदंशको बिरामीलाई शान्त राख्नुपर्ने र बिरामीलाई केही पनि खुवाउन नहुने कुरा सिकाएका थिए। त्यस्तै सर्पले डसेको ठाउँलाई स्थिर राख्नुका साथै बिरामीको शरीरमा भएका टम्म कसिएका कपडा, पेटी, औँठी, घडी आदि खोलेर खुकुलो बनाउनु पर्ने कुरा पनि थाहा पाएका थियौँ।
1: हामीले कपडा र जुत्ता लगाउनु अघि जाँच गर्नुपर्ने सन्देश पनि नाटकको अघिल्लो खण्डबाट सिकेका थियौँ। त्यस्तै सर्पदंशको बिरामीलाई मोटरसाइकल वा अरू तत्कालै उपलब्ध हुने सवारी साधनमा सजिलोसँग राखेर जति सक्यो छिटो नजिकैको सर्पदंश उपचार केन्द्रमा लैजानुपर्ने सन्देश पनि नाटकले दिएको थियो। हटिया बजारमा पुगेर रञ्जनी र राजीवले आज के गर्दैछन् त थाहा पाउन हामी पनि जाउँ उनीहरूसँगै हटियातिर।
8: राजीव, मोटरसाइकल यहीँ पार्क गरौँ होला, हाट बजारमा त साह्रै भिड छ।
9: हुन्छ रञ्जनी, यहीँ पार्क गर्नु पर्ला मोटरसाइकल, खाली ठाउँ पनि राखेछ।
8: हुन्छ हुन्छ राजीव, म ओर्डिहाल्छु है त। ओहो, झाडी पो रहेछ यहाँ त।
9: झाडी भएतिर नजाऊ है, ल म यही बाइकलाई पार्क गर्छु। यहाँ झाडी अलिक कम भयो नि, कम रहेछ। लजौँ, जे होस् हाम्रो महोत्तरी जिल्लाको पिप्राको हाटको जति तारिफ गरे पनि कम नै हुन्छ भने। बाहिर बाइक राख्ने ठाउँमा झाडी भए तापनि यता हाटमा चाहिँ रहेनछ।
8: त्यो त हो है राजीव, कहाँ कहाँबाट तरकारी, फलफुल, भाँडा बर्तन, मेकअपका सामानहरू बेच्न र किन्न मानिसहरू आइपुग्छन्।
9: हो त नि रञ्जनी, अझ कति व्यवस्थित छ हेर त, सफा पनि छ, वरिपरि किरा मच्छर झिङ्गा सर्पहरू नआओस् भनेर झाडीहरू पनि सफा गरेको रहेछन्।
8: त्यो चाहिँ हो है राजीव, अब हाम्रो पिपरा राम्रो पिपरा भएर होला नि त।
9: अनि रञ्जनी, खासमा तिमीले मलाई हाटमा लिएर किन आएको नि? सामान त तिमीले के किन्नु छ जस्तो लागेन त मलाई।
8: खासमा नि राजीव, मलाई बच्चादेखि नै सपेराले बिन बजाएर सर्प नचाहेको हेर्न एकदमै मनपर्छ, त्यही भएर हाटमा लिएर आएको तिमीलाई। बरु उता जाउँ न, मानिसहरू जम्मा भएका छन्, पक्कै पनि सपेराले बिन बजाएर सर्प नचाहिरहेको होला, आवाज पनि आइरहेको छ, जाउँ न।
9: रहर पनि के लाग्ने यहाँ तिमीलाई? मलाई त बच्चामा सर्पले टोकेको भएर होला डरै लागेर आउँछ भने।
8: केही डर मान्नु पर्दैन क्या राजीव, सपेराले कति मजाले सर्पलाई सम्मोहित बनाएर नचाइरहेको हुन्छ, जाउँ हिँड न।
9: ल ल
8: ल हेर त राजीव, सपेराले बिनको धुनमा कति मजाले सर्पलाई नचाइरहेको छ, अझ सर्प त गोमन नै हो जस्तो छ।
9: गोमन सर्प नै हो, तर यसरी सर्पलाई बिन बजाएर सपेराले नचाहेकोमा चाहिँ एकदमै दुःख लागिरहेको छ रञ्जनी। सबै जनावरको आफ्नै अधिकार हुन्छ नि, स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ, सर्पको पनि त आफ्नै अधिकार छ नि, हो कि होइन भन त?
8: त्यो त तिमीले ठिक भन्यौ राजीव।
9: अझ आफ्नै मनोरञ्जनको लागि यसरी बिनको धुनमा मोहित बनाएर अरूलाई मनोरञ्जन दिनु त कदापि ठिक लाग्दैन है मलाई त। त्यसमाथि सर्पहरूको पनि आफ्नै विशेषता छ नि, खेतमा मुसाहरू खाइदिएर बाली नालीको रक्षा गर्छन्, अझ जैविक विविधतालाई सन्तुलनमा राख्छन्।
8: त्यो त मलाई पनि थाहा छ नि राजीव, ल तिमी भन्छौ भने आजदेखि सर्पलाई लट्ठ बनाएर नचाहेको हेर्न भन्दा अब त खुस।
9: यो बात चाहिँ सही गर्यो है तिमीले, यही बातमा आज म तिमीलाई तातो झेरी खुवाउँछु।
10: ओहो झेरी, हुन्छ हुन्छ जाउँ न त।
9: ल ल ल जाउँ, अनि झेरी खाएर घरतिर लाग्नु पर्छ है त, पानी पनि पर्ला जस्तो भइरहेको छ।
10: हुन्छ राजीव। ओहो राजीव, जिरी पुरी र तरकारीको बास्ना कति मिठो आएको। हरर,
9: अब रञ्जनी पनि के बात गर्छ, यो जिरी पुरी र तरकारीको होटल लक्ष्मीनियाको पो हो त, जनकपुर धाममा वर्ल्ड फेमस छ, अनि यति लोभ लाग्दो र बास्नदार हुँदैन त।
10: अँ त्यो त हो राजीव, तर जे होस् यो लक्ष्मण दाजुको होटल चाहिँ तारिफ गर्नै पर्छ। कति सफा सुग्घर राखेका हुन्छन्, सबै खानेकुरा छोपेर राखेका हुन्छन्, झिङ्गा पनि भन्कन दिँदैनन्, अझ कति ताजा ताजा तरकारीको स्वादिलो र मिठो तरकारी पकाएर खुवाउँछन्। जेरीको त के कुरा गर्नु होइन राजीव।
9: अब जेरी पुरी र तरकारीको तारिफ मात्र गरेर बस्छौ कि खान्छौ पनि? ल म त खान थालेँ है।
10: हुन्छ हुन्छ। तात तातो जेरी त खानुको मजा नै बेग्लै भनेको, कति स्वादिलो र स्वास्थ्यकर। म त अर्कोचोटि हात आउँदा फेरि पनि जेरी खान्छु।
9: ल ल भइहाल्छ निरञ्जनी।
10: हुन्छ राजीव। अनि जेरीको तारिफ गर्दा गर्दै तिम्रो नि एउटा कुराको त साह्रै तारिफ पो गर्न मन लाग्यो त।
9: के कुरा हो रञ्जनी?
10: के भने नि, अघि सपेराले बिन बजाएर गुमन सर्पलाई लट्ठ बनाएर नचाहेको देखेर तिमी कति संवेदनशील भएर हरेक जनावरको अधिकार हुन्छ, स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ भनेर भनेको सुन्दा साह्रै खुसी लागेको छ।
9: ए हो रे रञ्जनी, म त सानै बेलादेखि कुनै पनि जनावरलाई आफ्नो मनोरञ्जनको लागि प्रयोग गरेको मनै पर्दैन भने।
10: कस्तो राम्रो विचार राजीव तिम्रो, म त तिमीबाट प्रभावित नै भए। तर सपेराले कति सजिलै सर्पलाई आफ्नो बसमा राख्न सकेको के है, टोक्दा पनि नटोक्ने।
9: अब त्यो त उनीहरूले पहिला नै सुरक्षाका सबै मापदण्डहरू पुरा गरेका हुन्छन् नि, अनि सर्पले टोक्दा विष नलागोस् भनेर सर्पको सबै दाँत निकालिदिएका हुन्छन्, अनि कहाँबाट सर्पले टोक्दा हानि गर्छ त भन त।
10: त्यो पनि हो है, हामीले पनि यसरी नै सबै सुरक्षाका मापदण्ड पुरा गर्न सके त सर्पदंशबाट हुने क्षतिलाई कम गर्न सक्छौँ नि है।
9: हो त, हिजो दिनेशले पनि आफ्नो जुत्ता लगाउनु अघि जुत्तामा के छ भनेर हेरेको भए उसलाई जुत्तामा लुकेर बसेको करेज सर्पले टोक्दै टोक्दैन थियो नि, हो कि भन त।
10: हो नि, त्यही भएर त खाद्यान्न भण्डारण गर्ने कोठा र दाउरा राख्ने स्थान र प्वालहरूमा सर्प बसेका हुन सक्छन्। होसियार हुनुपर्छ हामी, र जुत्ता लुगा लगाउनुभन्दा अगाडि पनि राम्रोसँग जाँच गर्नुपर्छ, जसले गर्दा सर्पदंशबाट बच्न सकियोस्।
9: अझ परालको कुन्यो वा टौवाबाट पराल तान्दा ध्यान दिनुपर्छ, गोमन जस्ता सर्पभित्र लुकेर बसेका हुन सक्छन्। अग्ला घाँसमा, खाल्डोमा, रुखको प्वाल आदिमा हात छिराउनुहुन्न, त्यसै गरी हरियालीमा हरियो पिट भाइपर जातिको सर्प नदेखिन सक्छन्, त्यही भएर घाँस काट्दा ध्यानपूर्वक काट्नुपर्छ।
10: हो त नि, अझ सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्न परेमा वा काम गर्नु परेमा सदैव अतिरिक्त होसियार हुनुपर्छ। धानबारी, झाडी, अग्ला घाँसहरू भएको इत्यादि ठाउँहरूबाट हिँड्न परेमा लामो लठी लिएर हिँड्नुपर्छ। रातको समयमा बाहिर निस्किनु परेमा वा चर्पी प्रयोग गर्न जान परेमा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ। आफ्नो वरिपरि सर्प भएमा सर्प भगाउन लट्ठीले मद्दत गर्छ नि, होइन त राजीव?
9: हो त नि रञ्जनी। ल खाजा पनि खाइसकियो, अब लाग्ने कि घरतिर?
10: हुन्छ हुन्छ।
9: होइन रञ्जनी, कति टिकटक बनाइरहेकी, पानी पर्न लागिरहेको छ, छिटो जाऊ न, अहिले पानी पऱ्यो भने त पुरा भिजिन्छ।
10: ल ल सक्यो कि राजीव।
9: हेर न फेरि कहाँ झाडीतिर टिकटक बनाउँदै जान लागेको नि, सर्प हुनसक्छ टोक्ला भनेर अघि भर्खरै त्यत्रो कुरा गरेको होइन हामीले, फेरि अँध्यारो नि हुन थालिसक्यो।
10: अँ त है, म आइहालेँ। ल बसौँ त बाइकमा।
9: बसो बसो।
10: अनि थाहा छ राजीव, आजको हाटमा घुम्न आएको भनेर यहाँ बनाएको टिकटक राख्नु पर्ला, लाइक गर है।
9: भइहाल्छ नि।
10: अनि सुन त, बाटोमै दिनेशको घर पर्छ, उसलाई सर्पदंशको सुई हालेपछि उसको स्वास्थ्यमा कस्तो सुधार भइरहेको छ भनेर हालखबर बुझ्न पो जाने हो कि?
9: कुरा त ठिक गर्यो तिमीले, अस्ति सर्पदंश केन्द्रबाट लिएर आएपछि भेटेकै छैनौ हामीले, जाउँ न त भेटौ दिनेशलाई, पानी पर्ला जस्तो भयो भने दिनेशकैबाट उसको रेनकोट लिएर जाउँला, हुन्न?
10: हुन्छ हुन्छ।
9: ल मैले मोटरसाइकल स्टार्ट गरेँ, जाउँ है त।
10: हुन्छ हुन्छ राजीव।
1: सानो छँदा राजीवलाई सर्पले टोकेको विषयमा रञ्जनी र राजीवले हाट बजारमा कुराकानी गरे। हामीले पशु अधिकारको बारेमा पनि ख्याल गर्नुपर्ने सन्देश आजको नाटकले दिएको छ भन्ने मेरो बुझाइ छ अचलाजी।
2: तपाईँको बुझाइमा म पनि सहमत छु उपेन्द्रजी। सर्प नचाउने व्यक्तिहरूले पनि सर्पको अधिकारको ख्याल गर्नुपर्छ भने सर्पको डसाईबाट आफू र दर्शकहरूलाई बचाउन सुरक्षाका उपायहरू अप्नाउनु पर्छ भन्ने मेरो तर्क हो। म पनि अब रातिको समयमा घर बाहिर निस्कनु पर्दा टर्च लाइटको साथमा लामो लौरोले जमिनमा ठ्याक ठ्याक आवाज निकाल्दै हिँड्ने गर्छु।
1: रञ्जनी र राजीवको कहानीको कुरा गर्दा गर्दै तपाईँ त व्यक्तिगत प्रतिबद्धता गर्न पो पुग्नुभयो अचलाजी।
2: म मात्रै होइन उपेन्द्रजी, हामी सबैले सर्पदंशबाट सुरक्षित रहनका लागि प्रतिबद्धता गर्नुपर्छ र त्यही प्रतिबद्धताका अनुसार पूर्व तयारी वा सावधानीका उपायहरू अप्नाउनुपर्छ। सर्पले डसेपछि उपचार केन्द्रमा पुगेका दिनेशको स्वास्थ्य अवस्थाबारे थाहा पाउन रञ्जनी र राजीवको कथाको अर्को भाग सुन्न नछुटाउनुहोला है।
6: यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौँ।
2: सहभागी श्रोता, यिनै अन्तर्वस्तु र संवादसँगै रेडियो कार्यक्रम लहर जीवन सन्देशको आजको यस चौथो भागबाट म अचला
1: र म उपेन्द्र बिदा माग्छौ। अर्को खण्डमा सर्पको डसाईबाट बच्ने उपायहरूका बारेमा अरू नयाँ जानकारी लिएर आउने नै छौ।
2: आजलाई बिदा दिनुहोस्।
1: नमस्ते।
9: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत।
12: यो कृष्ण सार एफएम
13: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
14: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
15: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
14: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
15: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
14: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
15: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके। सञ्चालक पुरन चौधरी।
14: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
15: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ। मुटु
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
4: ओहो, तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
5: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
4: सकिनै लाग्यो आमा लिपपोत गरेर।
5: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
4: हुन्छ आमा। ओहो, हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटोले पुरिदिनु पर्यो कि क्या हो? हो, पुरिदिनु पर्यो। ओया आमा, लौ न मलाई सर्पले पो टोक्यो।
5: लौ न, खोइ खोइ कहाँ टोक्यो छोरी?
4: यहाँ दाहिने हातमा टोक्यो आमा।
5: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ।
6: के भयो काकी?
5: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
6: नातिनु काकी। अनि मुस्कान नातिको नै शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नलाइकन।
5: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
6: अनि काकी, मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
5: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा वरपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पो निकाल्ने हो कि?
6: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न। अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
5: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु।
6: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जङ्गली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
5: बुझे बाबु।
6: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिट्टोभन्दा छिट्टो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिट्टो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org वेबसाइटमा खोज्दै गर्छु।
5: हुन्छ हुन्छ बाबु।
6: डाटा अन गरेर हेर्नु पर्यो। ओ ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो, त्यही लगाउनु पर्यो मुस्कानलाई।
5: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रामेश आइसक्यो।
6: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त, चाँडोभन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
5: ए हस् हस् बाबु।
0: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
7: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
0: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटोभन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: अब सुन्नुहोस् पुरा समाचार।
9: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
8: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
9: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
8: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
9: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
8: मद्यपान र धुम्रपान सेवन नगरौँ।
9: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बच्चाको भविष्य पढाइले मात्र होइन, सही वातावरण, सही मार्गदर्शन र सही निर्णयले बनाउँछ। 600 बढी अभिभावकको रोजाई हो बाँकेको खजुराचारमा अवस्थित अरुणोदय बोर्डिङ हाई स्कुल। 2053 सालदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित नर्सरीदेखि कक्षा 12 सञ्चालन भइरहेको यस विद्यालयमा प्रविधि मैत्री शिक्षा, संस्कार र नैतिकतामा आधारित सिकाइ, खेलकुद र अनुशासनमा विशेष जोड, कम्प्युटर, संगीत, खेलकुद, मार्शल आर्ट, चित्रकला, योगा र उद्घोषण तालिम लगायतका तालिमहरू विद्यार्थीहरूको रुचि अनुसार सञ्चालन गरिन्छ। साथै बाल मैत्री वातावरण र हरियाली बगैँचा भएको, सुरक्षित परिसर, सीसीटीभी जडान भएको, फराकिलो खेल मैदान र पार्किङको सुविधा भएको, छात्राका लागि छुट्टै शौचालय, शुद्ध खाने पानीको व्यवस्था र स्कुल बसको पनि सुविधा छ। तपाईँको छोराछोरीको उज्यालो भविष्यका लागि सही छनौट आजै गर्नुहोस्। भर्ना खुला छ, सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क फोन नम्बर 98582019।

0: खुशीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
1: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, न्यूरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
0: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
1: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
0: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
1: कन्सल्टेन्ट गायनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
0: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
1: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
0: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
1: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
0: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगंज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24551।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550Dले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भाग।

0: Telefonia. Extreme energy drink.
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081-535-717।
3: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
4: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
3: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
4: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
0: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: California. Extreme energy drink.
1: नेपाल गंज 10 भिरकुटी नगरमा 2055 सालमा स्थापना भएको प्रभात मेमोरियल हाई स्कूल गुणस्तरीय शिक्षामा समर्पित छ। गेट देखि नै सुरक्षित वातावरण भएको यो स्कूलमा सामाजिक र मानसिक रूपमा सुरक्षित अनुशासित र संस्कारयुक्त सिकाइ छ। विशेषताहरू: सीसीटीभी सहित सुरक्षित वातावरण भएको, आधुनिक आईसीटी ल्याब भएको, विद्यार्थी केन्द्रित र व्यवहारिक सिकाइ भएको, बालमैत्री वातावरण, यातायातको सुविधा, शैक्षिक गुणस्तरमा प्रतिबद्धता। नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुला भइसकेको छ। आज 83 लागि भर्ना खुला भइसकेको छ। आज

0: यो त नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 4 रहेको विगत 12 वर्षदेखि बाल मनोविज्ञानमा आधारित शिक्षण गराउँदै आएको मोन्टेसोरी हो नि। त्यहाँ बच्चाहरूलाई जबरजस्ती होइन, खेल्दै रमाउँदै सिकाइन्छ नि त त्यहाँ।
1: साँच्चै त्यस्तो चाहिँ कसरी नि?
0: रङ्गी बिरङ्गी अक्षर, तस्विर र शैक्षिक सामग्री प्रयोग गरेर छोएर हेरेर खेलेर सिकाइन्छ नि त त्यहाँ। साथै सुनाई बोलाई लेखाइ र संस्कार सिकाउने कार्यक्रमहरू पनि छन् त्यहाँ।
1: त्यो त राम्रो रहेछ। शिक्षकहरू चाहिँ कस्ता छन् नि? सुविधा छन् कि केही अन्य सुविधाहरू पनि छन् कि?
0: छ नि, अनुभवी र दक्ष शिक्षक छन्। अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिइन्छ। सुरक्षित वातावरण र यातायातको सुविधा पनि छ।
1: त्यसो भए त म मेरो नानीलाई त्यही भर्ना गराउँछु।
0: हजुर, आफ्ना नानीको उज्जवल भविष्यका लागि लिटिल होराइजन मोन्टेसोरी नै रोज्नुहोस् है।
2: हाम्रा विशेषताहरू:
0: बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
2: अनुभवी तथा दक्ष शिक्षक भएको,
0: बाल बालिकाका लागि पर्याप्त शैक्षिक सामग्री भएको,
2: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
0: सुरक्षित वातावरण र यातायातको सुविधा भएको
2: लिटिल होराइजन मोन्टेसोरी, नेपालगञ्ज 4 बाँके।
0: सम्पर्क नम्बर 98481 78388।

राम्रो शिक्षा सधैँ महँगो हुनुपर्छ भन्ने छैन, कम शुल्कमै गुणस्तरीय शिक्षा दिने स्कुल हो जय बागेश्वरी विद्या निकेतन, नेपालगञ्ज 17 परसपुर। यहाँ पढाइ हुन्छ अन्तर्क्रियात्मक, विद्यार्थी केन्द्रित र प्रयोगत्मक तरिकाबाट। पढाइसँगै खेलकुद, संगीत र अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिएको हुँदा सिकाइ अझ प्रभावकारी छ। न्यून शुल्कमा गुणस्तरीय शिक्षा, अनुभवी तथा दक्ष शिक्षक टोली भएको, कम्प्युटर र साइन्स ल्याब भएको, अनुशासित तथा सुरक्षित वातावरण, खाने पानी र बसको सुविधा भएको, पर्याप्त खेल मैदान भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड, नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क जय बागेश्वरी विद्या निकेतन, नेपालगञ्ज 17 परसपुर, फोन नम्बर 98145 94485।

0: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
1: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
0: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटर द्वारा नाम लेखाई गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
2: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081536410 र 9840 26435।

0: Mania.
1: Extreme energy drink.
2: किन आँखा मिचेको मिचेको गरेको?
3: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाइसी क्या हो?
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
3: बुझेँ।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नेपालगञ्ज 9 मा अवस्थित क वर्गको प्रतिष्ठित शैक्षिक संस्था हो जीवीएन माध्यमिक विद्यालय। उत्कृष्ट नतिजा सहित यहाँको बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ र शान्त परिवेशमा बालबालिकाको सर्वाङ्गीण विकासमा विशेष जोड दिएको छ। जीवीएन माध्यमिक विद्यालयका विशेषताहरू: बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ, अनुभवी तथा दक्ष शिक्षक, आधुनिक शिक्षण विधि, अनुशासित, सुरक्षित र शान्त वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, पीजीदेखि कक्षा 9 सम्म अध्ययनको सुविधा। आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै रोज्नुहोस्। भर्ना खुल्ला भइसकेको छ जीवीएन माध्यमिक विद्यालय, नेपालगञ्ज 9 बाँके।
7: सम्पर्क फोन नम्बर 98484820।

0: नेपालगंज को फुलटेक्रा में रहेको सिद्धार्थ विद्या सदन। यहाँ विद्यार्थीहरू पढ्छन् मात्र होइन, सोच्छन्, बनाउँछन् अनि देखाउँछन् पनि। यहाँको कक्षा कोठा भनेको केवल किताब भित्र सीमित छैन। अब तपाईँका बाल बालिकाको उज्जवल भविष्यको सुरुवात पनि यहीँबाट गर्नुहोस्। नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ। हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षकको टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान प्रयोगशाला भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन लगायतका सेवा भएको। आजै आफ्नो सेट सुरक्षित गर्नुहोस्। सिद्धार्थ विद्या सदन, जहाँ शिक्षा मात्र होइन भविष्य पनि बनाइन्छ।
1: सिद्धार्थ विद्या सदन, नेपालगंज। सम्पर्क फोन नम्बर 98582 29849।

नेपालगञ्जमा गुणस्तरीय सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठूलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट कलेजो र प्यांक्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी स्वर सुक्ने समस्या, कान दुख्ने चक्कर लाग्ने सुन्ने बारे समस्याहरूको उपचार साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी पिटिए कानको सुनाई परीक्षण, यस बाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081532780

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: यो बच्चा कति रोगको रोइ गरेको होला। बेला बेलामा खाना खुवाई राखेकै छु, त्यही पनि मोटाउने होइन, खाली रुने मात्र। म त नसक्ने भयो यो बच्चासँग।
2: होइन सीता बहिनी, किन एक्लै बोलिराख्नु भएको? के भयो नानीलाई? को को हुनुहुन्छ घरमा?
1: स्वयंसेविका दिदी, घरमा त सबै छौँ, तर हेर्नु न, यो छोरी कसैसँग मान्ने होइन, खालि रोगको रोइ गर्छ।
2: बच्चाहरू रुने धेरै कारण हुनसक्छ, जसमध्ये पर्याप्त मात्रामा खाना नपुगेमा पनि बच्चाहरू रुन्छन्। त्यसैले बच्चा 6 महिना पुरा भएपछि आमाको दुधको साथसाथै थप पोसिलो खाना पटक पटक खुवाउनुपर्छ। स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न हरिया सागपात र फलफुल मिसाएर पोसिलो जाउलो र लिटो खुवाउनुपर्छ। बच्चालाई पशुपन्छीजन्य स्रोतबाट आएका खानेकुराहरू जस्तै अन्डा, मासु, माछा, दुध र यसबाट बनेका परिकारहरू खुवाउनुपर्छ। उमेर बढेसँगै खाना मात्रा र बाक्लोपन पनि बढाउँदै जानुपर्छ। 2 वर्ष पुरा भइसकेपछि उमेर अनुसार खानाको मात्रा पटक बढाउँदै लैजानुपर्छ। खाना खुवाउँदा परिवारका अन्य सदस्यहरूले पर्याप्त समय दिनु आवश्यक हुन्छ। बालबालिकाहरूलाई प्रेमपूर्ण र उत्साहजनक वातावरणमा मनोरञ्जन गर्दै धैर्यका साथ खाना खुवाउनु पर्दछ, जसले बालबालिकाहरूको रुचि बढाउनुका साथै राम्रो खानपानको बानी विकास गर्न सहयोग पुर्याउँछ। साथै खाना बनाउनु अघि र बच्चालाई खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धुनु पर्दछ। बालबालिकाहरूमा केही समस्या आएमा नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूले सल्लाह लिनु पर्दछ। धन्यवाद। केयर नेपाल, आइडी नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित पोषण परियोजना अन्तर्गत जनहितमा जारी सन्देश।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। विगत 18 वर्षदेखि स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा दिँदै आएको नेपालगञ्ज हेल्थ क्याम्पसमा डिप्लोमा इन मेडिकल ल्याब टेक्नोलोजी, एचए आयुर्वेदा, अध्ययन पछि औषधि पसल खोल्न मिल्ने एवं डिप्लोमा इन फार्मेसी कार्यक्रमहरूमा भर्ना खुल्यो। अनुभवी शिक्षक, आधुनिक सुविधा र उत्कृष्ट शैक्षिक वातावरण। सम्पर्क भर्ना शाखा 98580604173, 98415553383। ठेगाना नेपालगञ्ज 10 बाँकी। आजै भर्ना गर्नुहोस्, आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्। बिदाको दिन पनि कार्यालय खुल्ला रहनेछ।

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामी छाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामी छाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।

0: अपने QR, नेपाल का अपने QR।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दै छ, थायराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली, यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पूनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
0: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
3: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ मुटु।
4: खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा TVS शोरूम खुल्यो।
4: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। TVS का नयाँ बाइक र स्कुटर, दमदार पर्फर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पियर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
4: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
5: यो कृष्ण सार FM
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: जिन्दगीमा प्रगति हुनुपर्ने हो, मेहनत गर्छौ यति हुनुपर्ने हो। जिन्दगीमा प्रगति हुनुपर्ने हो, मेहनत गर्छौ यति हुनुपर्ने हो। कुरा काट्नेहरूले नराम्रो भन्दैछन् आजसम्म, कुरा काट्नेहरूले नराम्रो भन्दैछन् आजसम्म। तिम्रा दुश्मनहरूको क्षति हुनुपर्ने हो, तिम्रा दुश्मनहरूको क्षति हुनुपर्ने हो।
1: नमस्ते नमस्ते नमस्ते, अनि हार्दिक स्वागत छ रेडियो कृष्णसार एफएम 94.5 MHz उत्पादन कार्यक्रम बाल प्रतिभामा।
0: र कार्यक्रम बाल प्रतिभालाई लिएर सदाको शनिबार झैँ आज पनि हामी उपस्थित भइसकेका छौँ। म हुँ सुरेश बस्नेत
1: र म अर्जुन खटिक भनी साथमा हुनुहुन्छ। प्राविधिक कक्षबाट चन्दा दिदी हामीलाई साथ दिँदै हुनुहुन्छ।
0: र कार्यक्रम बाल प्रतिभा तपाईँहरू सम्पूर्ण श्रोता मित्रहरू र प्यारा प्यारा भाइ बहिनीहरूलाई जानकारी छँदैछ होला। कार्यक्रम बाल प्रतिभा हरेक हप्ताको शनिबार बिहान 9:30 पछि आउने कार्यक्रम हो अर्जुनजी।
1: र यो कार्यक्रम करिब करिब 11 बजेसम्म रहने गर्छ र यो समयसम्म तपाईँहरूले हामीलाई सुनेर कार्यक्रम साथ सपोर्ट गर्न सक्नुहुनेछ। र कार्यक्रम सुन्ने माध्यमहरू पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94 MHz, त्यसै गरी www.radiokrishnasarfm.com.au/np, हाम्रो पात्र एप्स नेपाली पात्र एप्स रेडियो कृष्णसार एफएमको अफिसियल फेसबुक पेजबाट पनि सुन्न सक्नुहुन्छ कार्यक्रम बाल प्रतिभा
0: पक्कै पनि। र कार्यक्रम बाल प्रतिभालाई हामीले कार्यक्रम बाल प्रतिभा पछिल्ला केही श्रृङ्खलाहरूलाई हामीले फरक तरिकाले प्रस्तुत गरिरहेका छौँ अर्जुनजी। र हाम्रा धेरै भाइ बहिनीहरूलाई थाहा छँदैछ होला, हामी भाइ बहिनीहरूको फोन कल नलिएर हामीले चाहिँ अतिथिलाई ल्याउने गर्दछौँ कहिलेकाहीँ, र कहिलेकाहीँ हामी फरक फरक विषयवस्तुमा आधारित भएर कुराकानी गर्ने गर्दछौँ अर्जुनजी। र सोही क्रमलाई निरन्तरता दिँदै आज पनि हामीसँग एकजना अतिथिजी हुनुहुन्छ र हामी उहाँलाई केही बेर पछि स्वागत गर्नेछौँ अर्जुनजी।
1: र यसै गरी तपाईँहरू पनि एफएममै आएर आफ्नो प्रतिक्रिया आफ्नो कलाहरू देखाउन चाहनुहुन्छ भने हामी कार्यक्रमको अन्त्यमा नम्बर छोड्नेछौँ, त्यसको लागि प्रतीक्षारत रहनुहोला, कार्यक्रम सुनेर बस्नुहोला र नम्बर टिप्नको लागि तयारी अवस्थामा रहनुहोला। अतिथिलाई स्वागत गर्नु पहिले अब हामी कार्यक्रमको सुरुमा छोटो गीत सुन्छौँ र गीत सुनिसकेपछि हामी उहाँलाई स्वागत गर्नेछौँ। र कृष्णसार एफएमको साथमै रहनुहोस्, सुन्दै गर्नुहोस् कार्यक्रम बाल प्रतिभा।
2: सबै मिली खोज्न जाउँ जाउँ।

0: यो सुमधुर बाल गीत पछि फेरि पनि तपाईँ सम्पूर्ण श्रोता मित्र एवं प्यारा प्यारा भाइ बहिनीहरूलाई स्वागत गर्न चाहन्छौँ कार्यक्रम बाल प्रतिभामा। म छु सुरेश बस्नेत
1: र म अर्जुन खटिक भनी साथमा हुनुहुन्छ प्राविधिक कक्षबाट चन्द्र दिदी।
0: र कार्यक्रमको सुरुवातमै हामीले जानकारी गराएका थियौँ र हामीसँग आज एकजना अतिथिजी पनि हुनुहुन्छ र अब ढिला नगरी उहाँसँग हामीलाई सुनिरहनुभएका भाइ बहिनीहरूको श्रोताहरूको परिचय गराउनुपर्छ। उहाँसँग हामी परिचय गराउन चाहन्छौँ। अर्जुनजी
1: बहिनी नमस्ते, स्वागत छ कार्यक्रम बाल प्रतिभामा।
2: धन्यवाद।

0: धन्यवाद छ त्यही मिसनमा साथ दिनुभएको कृष्ण सार्पीमा ओली निटुलाई पनि धन्यवाद छ।
1: बहिनी कहाँबाट आउनु भएको हो, तपाईँको परिचय दिनुहोस्।
0: म नेपालगञ्ज 22 पुरैनीदेखि आएको हो।
2: हजुर, पुरैनीबाट। अनि बहिनीले चाहिँ के गर्नुहुन्छ नि नेपालगञ्जमा बसेर?
0: नेपालगञ्जमा म पढ्छु।
2: कति कक्षामा पढ्नुहुन्छ?
0: मेरो 5 रिजल्ट आएर म अहिले 6 कक्षामा आएको।
1: पक्कै पनि, कस्तो रिजल्ट आयो बहिनी? हाम्रो श्रोता र सुनिराख्नु भएको भाइ बहिनीहरूलाई पनि जानकारी गराइदिनुहोस्।
0: मेरो 99% आएको।
2: ल, कङ्ग्रेचुलेसन्स, धेरै धेरै बधाई छ बहिनीलाई।
1: मेरो तर्फबाट पनि धेरै धेरै बधाई छ, कङ्ग्रेचुलेसन, र होल कृष्णसारी युनिटको तर्फबाट पनि धेरै धेरै शुभकामना र बधाई छ बहिनीलाई। यस्तै गरी आगामी दिनमा उन्नति प्रगति गर्दै जानु।
0: हस्, थ्याङ्क यू।
2: अनि विद्यालयको नाम भन्नुहोस् न।
0: मेरो विद्यालयको नाम माया सदन रेसिडेन्सियल स्कुल हो।
2: हजुर, माया सदनमा तपाईँ अध्ययन गर्दै हुनुहुन्छ है?
0: हजुर।
1: ओके सुरेशजी, हामी ढिला नगरिकन बहिनीलाई हामीले पक्कै पनि उहाँको प्रतिभाहरू सुन्नको लागि ल्याएको हौँ। त्यसैले अब हामी भाइ बहिनीहरूलाई एउटा प्रतिभा सुन्ने र मनोरञ्जन गराउनेछौँ। बहिनी के सुनाउनुहुन्छ आज?
0: म एउटा गीत सुनाउँछु है।
1: ओके, सुरु गर्नुहुन्छ।

0: गर्नु बाँकी छ। धन्यवाद
1: गुञ्जन जी।
0: हजुर
1: एकदमै मिठो गीत गाउनु भयो त हजुरले।
0: हजुर म गीत गाउनेमा पढाइमा एकदमै ट्यालेन्ट छु।
1: हजुर कसले सिकाउनु भएको यति मिठो गीत गाउन हजुरले?
0: यस्तो कोहीले पनि सिकाउनु न, म आफै सिक्छु।
1: ए आफै सिक्नुहुन्छ।
2: धेरै धेरै धन्यवाद बहिनी, एकदम राम्रो आवाजमा राम्रो गीत गाउनु हुँदो रहेछ। र बहिनीले गीत चाहिँ कसरी गाउन सिक्नु भएको?

0: पढाइ गर्छु, मलाई बुक मनपर्छ।
1: हजुर एकदमै धेरै राम्रो हो है, पढाइ सँगसँगै हजुरले आफ्नो प्रतिभालाई पनि निरन्तरता दिनुहोला अनि पढाइलाई पनि निरन्तरता दिनुहोला।
0: थ्याङ्क यू।
2: अनि बहिनी कहाँबाट पुरैनीबाट आउनु भएको हो, बाटोमा के कस्तो भयो तपाईँको यात्रा स्टुडियोसम्म आउनको लागि?
0: बुक राम्रो भयो, म खुसीले आएँ, यति राम्रो मलाई स्टुडियोमा बोल्नलाई दिनुभयो, धन्यवाद छ। मलाई बुक राम्रो राम्ररी आएँ, म केही अप्ठ्यारो परेन।
1: हजुर अनि तपाईँको पढाइ बाहेक अन्य गीत पनि सुनाउनु भयो, अरू के गर्न मनपर्छ, कुन कुन कुरामा हजुरको रुचि रहेको छ?
0: मलाई चाहिँ अब यस्तो जुन बुकमा जुन चित्रहरू बनेको हुन्छ नि त्यो मलाई सेम टु सेम बनाउन बुक मनपर्छ, कलर गर्न। अनि यस्तो खेलहरूमा कहिले फर्स्ट सेकेन्ड थर्ड आउँछु, मलाई यस्तो रुचि मनपर्छ, आमालाई सघाउन मनपर्छ।
1: भनेपछि ड्रइङ गर्नुहुन्छ हजुरले?
0: हजुर।
1: अनि कुन कुन खेलहरू खेल्नुभयो, कुन कुन खेलमा तपाईँ प्रथम द्वितीय तृतीय हुनु पाउनु भयो, यसो सम्झिनुहोस् न।
0: स्प्रिङ रेसमा चाहिँ म सेकेन्ड आएँ, अनि फर्स्टमा चाहिँ सर्ट रेसमा, अनि अर्को चाहिँ बोरा गेममा, अनि थर्ड आएँ।
1: धेरै धेरै बधाई छ तपाईँलाई, ढिलै भए पनि।
2: बहिनी यो फर्स्ट सेकेन्ड थर्ड जुन जुन खेलहरूमा आएँ भन्नुभयो, कति कति समयमा मतलब कुन समयमा आउनु भएको केही सम्झिन सक्नुहुन्छ?
0: यो चाहिँ 2082 फागुनको कति 6 गतेतिर नै हाम्रो खेल स्टार्ट भयो, अनि फागुनको 6 गतेदेखि खेल स्टार्ट हुँदा 6 गते चाहिँ स्पिनिङ रेस भयो, अनि 7 गते चाहिँ बोरा गेम भयो, अनि 8 गते चाहिँ अरू गेम भयो, त्यही भएर।
2: ए भनेपछि अबको केही महिना अगाडि आउनुभएको रहेछ।
0: हजुर म

0: माध्यमहरूबाट संसारका जुनसुकै कुनामा बसेर पनि हामीलाई सुन्न सक्नुहुन्छ र सुन्दै हुनुहुन्छ। विभिन्न श्रोता साथीहरू र भाइ बहिनीहरूले पनि सुन्दै हुनुहुन्छ होला।
1: हजुर, र गुन्जनजी
2: हजुर
1: कार्यक्रम बाल प्रतिभामा आउनु भएको छ र हामी हजुरको धेरै प्रतिभाहरू सुन्नेछौँ र अर्को पनि एउटा गीत सुनाइदिनुहोस् न।
2: हजुर, यो गीत चाहिँ नेपाल देशको लागि देशभक्ति गीत गाउन गइरहेको छ।
1: धेरै राम्रो, सुनाउनु।

0: धन्यवाद।
1: मेरो देश नेपाल छ
2: हजुर भञ्जनजी, यो एकदमै प्रेरणादायक देशभक्ति गीत सुनाउनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद।
0: थ्याङ्क यू।
2: अनि गुञ्जनजीको नराम्रो बानी चाहिँ के हो नि, आफ्नो नराम्रो बानी के हो जस्तो लाग्छ आफैले आफैलाई?
0: यस्तो मेरो नराम्रो बानी अब जस्तै अब कोहीले के भनिदिएपछि त्यो साँचो मानिहाल्ने, साँचो मानेर मम्मीसित भनिहाल्ने, कोही यस्तो मतलब सर जस्तो साथीहरूले कोहीले यो नभन भनेपछि म भनिदिइहाल्ने, सर मिसलाई नराखेर मनमा, यस्तो बानी छ।
1: के पक्कै पनि सत्य कुरा हो र कसैले गलत गरिरहेको छ भने सत्यको बाटोमा हिँडेर त्यो भन्नु पनि पर्छ, कुरा लुकाउनु हुँदैन। र निकै यो बानीलाई चाहिँ मैले राम्रोको रूपमा लिन्छु, किनकि कसैले नराम्रो गर्दैछ र त्यसलाई नराम्रो नराम्रोबाट राम्रो बनाउनु छ भने आफूले भनेर सुध्रिन्छ वा केही हुन्छ भने भन्नु नराम्रो हो जस्तो चाहिँ लाग्दैन बहिनी, त्यसैले यो नराम्रो बानी चाहिँ आफूले लिनु हुँदैन जस्तो लाग्छ मलाई। सुरेशजी, अब हामी छोटो व्यापारिक विश्राममा जान्छौँ कि?
2: हजुर, व्यापारिक विश्राममा जान्छौँ र व्यापारिक विश्रामपछि फेरि पनि हामी आउने नै छौँ। र आदरणीय श्रोता एवं प्यारा प्यारा भाइ बहिनीहरू, हजुरहरू रेडियो छोडेर कतै नजानुहोस् है त।
3: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
4: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
5: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98050 49400।

0: 51 खुशीको खबर यस कृपा हस्पिटल प्रालीमा मूत्र मृगौला पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार पित्त थैलीको पत्थरी अपेन्डिक्स हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा ढाड तथा हाड जोड्ने दुख्ने नसा दुख्ने झमझमाउने हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
1: डाक्टर प्रवीण कुमार गुप्ता कन्सल्टेन्ट सर्जन युरोसर्जन जनरल क्यान्सर मूत्र तथा मृगौला रोग विशेषज्ञ
0: डाक्टर राहुल मिश्र कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हाड जोर्नी तथा नसा रोग विशेषज्ञ
1: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
0: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा
1: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा
0: छाती मुटु थाइरोइड सुगर प्रेसर रोग विशेषज्ञ सेवा
1: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
0: र छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा
1: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
0: थप जानकारीको लागि कृपा हस्पिटल प्राली सुर्खेत रोड आदर्श नगर 10 नेपालगंज वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24551।
2: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
3: सूर्य ज्योति सही प्लान सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: the bunny, yeah.
1: Extreme energy drink.
2: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
3: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 9850303479 र 9840821380।
4: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
5: कान्ति आरोग्य अस्पताल छँदै छ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
4: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
5: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
4: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
5: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
4: सम्पर्क नम्बर 081535717।
0: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: छोटो व्यापारिक विश्राम टाइम चेक र गीतपछि फेरि पनि स्वागत छ कार्यक्रम बाल प्रतिभामा. कार्यक्रम बाल प्रतिभा लिएर म अर्जुन
1: अनि म तपाईँहरूकै दादा सुरेश बस्नेत हामी दुवैजना उपस्थित छौँ
0: भने टेक्निसियनबाट साथ दिँदै हुनुहुन्छ हामीलाई चन्द्र दिदीले
1: र हामीसँग आज एकजना अतिथिजी हजुरहरूले यदि भर्खरै मात्र रेडियो खोल्नु भएको छ भने हामी उहाँलाई फेरि पनि स्वागत गर्दैछौँ. स्वागत छ यहाँलाई पुनः पनि.
2: धन्यवाद. मेरो नाम गुञ्जन श्रेष्ठ हो.
1: हजुर, आज चाहिँ हामीसँग अर्जुनजी गुञ्जनजी हुनुहुन्छ है.
0: हो, पक्कै पनि हाम्रो बहिनी गुञ्जनजी हुनुहुन्छ. आज हामीसँग आफ्नो प्रतिभाहरू सुनाउनको लागि स्टुडियोसम्म आउनु भएको छ र यसको लागि म बहिनीलाई धन्यवाद पनि भन्न चाहन्छु जुन आफ्नो उत्साह र एउटा आँट लिएर आउनुभयो आफ्नो प्रतिभा सुनाउनको लागि. यो निकै राम्रो कुरा हो, त्यसको लागि धन्यवाद पनि भन्न चाहन्छु बहिनीलाई.
1: र धेरै भाइ बहिनीहरूले हामीलाई सुन्दै हुनुहुन्छ होला. र बालापनमा चाहिँ के हुन्छ भने अर्जुनजी भविष्यमा चाहिँ आफूले जे जे कामहरू गर्नुपर्नेछ त्यसको चाहिँ योजनाहरू बनाइन्छ, त्यसको सोच अगाडि नै आउँछ. र यसैसँग सम्बन्धित भएर गुञ्जनजी तपाईँ चाहिँ भविष्यमा के बन्न चाहनुहुन्छ नि?
2: मलाई भविष्यमा एकाउन्टेन्ट बन्न मन लागेछ.
1: ए, भनेपछि अफिसमा हिसाबहरू गर्न तपाईँलाई इच्छा छ?
2: हजुर, मलाई म्याथ धेरै मनपर्छ. अब कसै कसैलाई म्याथ मन पर्दैन होला.
1: हजुर हजुर, म्याथ मन नपर्ने भित्र चाहिँ म पनि पर्छु है.
0: पक्कै पनि सुरेशजीलाई पनि म्याथ मन पर्दैन र सुरेशजी मलाई पनि म्याथ मन पर्दैन. म्याथमा त्यस्तो खासै रुचि लाग्दैन तर हाम्रो बहिनी म्याथ मन पराउनुहुन्छ, म्याथमेटिक्स कुराहरू मन पराउनुहुन्छ. त्यस्तो पढ्नमा रुचि छ र अकाउन्टेन्ट बन्न रुचि छ भने पक्कै पनि यहाँको सपना पुरा हुनेछ र पुरा होस् भन्ने पूर्ण शुभकामना दिन चाहन्छु.
1: हजुर गुञ्जनजी, कहिलेबाट हो हजुरलाई म्याथ मन पर्न थालेको? भर्खर भर्खर हो कि तपाईँलाई पहिलेदेखि नै तपाईँ ट्यालेन्ट हुनुहुन्थ्यो?
2: जब म 3 क्लासमा पढ्न लागि नि, जब मलाई गोरेश्वरले पढाउन लानुभयो तबदेखि धेरैले म्याथमा पिटा खान्छन्, तर म चाहिँ ट्यालेन्ट हुँदै गएँ, ट्यालेन्ट हुँदै गएँ. म्याथमा चाहिँ मेरो धेरै हाइएस्ट नम्बर आउँछ.
1: अनि प्रत्येक बालबालिकाहरूको चाहिँ आफ्नो फेभरेट टिचर हुनुहुन्छ नि, हजुरको चाहिँ फेभरेट टिचर को हुनुहुन्छ?
2: मेरो चाहिँ हाम्रो प्रिन्सिपल सर लङ्कु महतारा सर र सरिता महतारा मिस, दुइटै मनपर्छ मलाई.
0: र बहिनी सरहरूको नाम लिनुभयो, यो सर मन पर्नुहुन्छ भनेर यदि कार्यक्रम उहाँ सरहरूले पनि सुन्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ उहाँ सरहरूलाई अहिले?
2: उहाँ सरहरूलाई म भन्न चाहन्छु कि सरहरूलाई धेरै धन्यवाद छ. सरहरूले पढाएर हामीहरू ठुलो मान्छे बन्नेछौँ एक दिन बनेर, अनि त्यही भएर सरहरूलाई हामीहरू कहिले पनि बिर्सिनु हुँदैन म भन्न चाहन्छु.
1: अनि कस्तो हुन्छ भने गुञ्जनजी, म पहिले हजुर जस्तै म पनि पहिला स्कुलमा पढ्थेँ, मलाई चाहिँ प्रिन्सिपल सरको डर लाग्थ्यो, हजुरलाई लाग्दैन?
2: मलाई त एकदमै डर लाग्छ. प्रिन्सिपल सर आउने बित्तिकै कामिहाल्छु म थरथर. अब प्रिन्सिपल सर चाहिँ सबै डराउनु.
0: ओके सुरेशजी, हामी कुराकानीको क्रममा फेरि पनि जोड्नेछौँ. त्योभन्दा पहिले अब हामी बहिनीको मुखबाट केही प्रतिभा वा गीतहरू सुन्नेछौँ, त्यसपछि फेरि पनि हामी कुराकानीलाई निरन्तर दिनेछौँ. बहिनी के सुनाउनुहुन्छ अब?
2: अब यो चाहिँ छोटो गीत छ, यो गीत म गाउन गइरहेको छु.
0: ओके, सुरु गर्न सक्नुहुन्छ.

0: धन्यवाद।
1: एकदमै मिठो गीत गाउनु भयो गुञ्जन जी, धेरै धेरै धन्यवाद हजुरलाई।
0: थ्याङ्क यू।
2: र बहिनी एकदम राम्रो गीत गाउनुहुन्छ, राम्रो गीत गाउनुभयो। जस्तै सानोमा के हुन्थ्यो भने, पछि सानोमा मात्रै होइन अहिले पनि हुन्छ, जस्तो कसैले केही गीत गाइरहेको छ वा आफ्नो कुनै कलाहरू देखाइरहेको छ भने त्यो कला आफूलाई चाहिँ मन पर्दैन, आफ्नो भोइस सुन्दाखेरि मैले नराम्रो गरिरहेको छु कि म नराम्रो बोलिरहेको छु कि मेरो भोइस राम्रो आइरहेको छ कि भन्ने हुन्छ। तपाईँलाई चाहिँ आफूले गाएको गीत आफैलाई सुन्दा अनि आफूले महसुस गर्दा कस्तो लाग्छ?
0: मलाई त आफूलाई राम्रो लाग्छ।

0: आफ्नो गीत र अरूको गीत पनि राम्रै लाग्छ।
1: एकदमै राम्रो स्वभाव हो गुञ्जनजी, हजुरको एकदमै राम्रो बानी हो, किनभने आफ्नो प्रस्तुति आफ्नो प्रतिभा यदि आफैलाई मन परेन भने झन् अरूले पनि होइन। हजुर हजुर पक्कै पनि अर्जुनजी।
2: हो सुरेशजी, त्यसको लागि सबभन्दा पहिले आफूले आफ्नो प्रतिभालाई राम्रो मान्नुपर्छ, आफ्नो भोइसलाई राम्रो मान्नुपर्छ। जब आफूले आफूलाई राम्रो मानिँदैन भने अरू कसले मानिदिन्छ होला र आफूलाई त्यसरी यो सोच्नु
1: हजुर गर्छ। आफैलाई राम्रो लाग्यो भने अरूले नै राम्रो मान्ने हो
2: पनि।
1: अनि गुञ्जनजी
0: हजुर,
1: हजुरलाई चाहिँ अरू के गर्न मनपर्छ नि?
0: अरू मलाई केही मन पर्दैन,
1: जस्तै नयाँ नयाँ ठाउँहरूमा घुमफिर गर्न मनपर्छ कि पर्दैन?
0: मलाई नयाँ नयाँ ठाउँमा घुम्न मन परेको छ, तर मलाई धेरै कुरामा जिज्ञासा हुन्छ। म मम्मीसित सोध्छु, अब मेरो शैक्षिक भ्रमणमा जान पाएन म, अनि मलाई लङ्कु सरलाई सोधेँ, सर सर कस्तो भयो, राम्रो भयो कि नयाँ भनेर, कस्तो ठाउँ थियो, यस्तो सब मेरो मनमा फेरि जिज्ञासा यति धेरै हुन्छ। सोध्छु सोध्छु, सरले एन्सर दिनुहुन्छ।
1: घरमा को को हुनुहुन्छ नि हजुरको?
0: घरमा मम्मी म मात्रै छौँ।
1: दुवैजना भनेपछि तपाईँको साथी भनेकै हजुरको मम्मी नै हुनुहुन्छ है?
0: हजुर
2: पक्कै पनि, साथी भनेको नै मम्मी, अभिभावक भनेको नै मम्मी, टिचर भनेको नै मम्मी हुनुहुन्छ। त्यसैले मम्मीले धेरै कुराहरू हाम्रो बहिनीलाई सिकाउनुहुन्छ होला, मम्मीले सिकाएको कुराहरूलाई लागू गर्नुहोला, उहाँले भने जस्तै आफ्नो बानी व्यवहार पनि प्रस्तुत गर्नुहोला र पढाइमा पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु बहिनीलाई।
1: अनि गुञ्जनजीको भाइ दाई बहिनी कोही हुनुहुन्छ कि हुनुहुन्न?
0: साक्खै त हुनुहुन्न, मेरो मम्मीको, अब मम्मीले जन्माएको मेरो मम्मीको बहिनीको दाई हुनुहुन्छ, दुइटा दाई, कृष्ण दादा र कबीर दादा, अनि उहाँ दादाहरूले माया गर्नुहुन्छ, कोलपुरमा गर्छ, कहिले कहिले छुट्टी भएपछि जान्छु।
1: अनि कस्तो लाग्छ आफ्नो दादाहरूसँग भेट हुँदा र रक्षाबन्धन अनि जस्ता पर्वहरूमा भेट हुनुहुन्छ होला, भाइटिकामा भेट हुनुहुन्छ होला, कस्तो लाग्छ भेट हुँदा?
0: भेट हुँदा त राम्रै लाग्छ, आफ्नो दाईहरूलाई भेट्दाखेरि। अब धेरै दिनपछि त म जान्छु, भाइटिकामा जान्छु, अनि रक्षाबन्धनमा चाहिँ जान सक्दैन। भाइटिकामा चाहिँ धेरै दिन भएपछि दादाहरूले माया गर्नुहुन्छ, दिदीहरूले, दिदी त हुनुहुन्न, त्यही भएर मलाई माया गर्नुहुन्छ। म एउटै बहिनी हो, दुइटा दादाको कुनै पनि बहिनी छैन, त्यही भएर।
1: त्यसो भए त धेरै माया गर्नुहुन्छ होला, के भन्नुहुन्छ भेट्ने बित्तिकै?
0: भेट्ने बित्तिकै अब म दादालाई अब ढोक्छु भन्छु, अनि दादाले ढोक्छु भन्नुहुन्छ, अनि जाम हिँड्नुपर्छ, त्यसलाई केही किनिदिन्छु भन्नुहुन्छ। म यस्तो गर्दैन, म घरमै बनाएर हामीहरू बनाएर खान्छौँ मिलेर।
2: ओके सुरेशजी, फेरि पनि हामी कुराकानीको क्रमलाई जोड्ने छौँ, त्योभन्दा पहिले फेरि पनि हामी बहिनीको मुखबाट एउटा प्रतिभा सुन्छौँ होइन सुरेशजी?
1: हजुर, अब अर्को गीत सुनाउनुहोस् न, हजुरको स्वर त जति सुन्यो त्यति नै सुनिरहँ जस्तै छ कि बहिनी।
2: पक्कै पनि, हाम्रो भाइ बहिनीहरूलाई पनि त्यही लाग्दैछ र त्यसैले हामी गीत सुन्छौँ, गीतपछि फेरि कुराकानी क्रममा जोड्नेछौँ। बहिनी सुरु गर्न सक्नुहुन्छ।

0: तान्बो हाना हान्बो मलाई देखेर ताना तान्बो हाना हान्बो मलाई देखेर यति नै।
1: गुन्जनजी यो एकदमै रमाइलो गीत सुनाउनु भयो र सधैँ आफूले आफूलाई यसरी नै राम्रै छु भन्नुहोला सोच्नुहोला है आफ्नो सकारात्मक सोचहरूलाई निरन्तर राख्नुहोला।
2: पक्कै पनि एकदम रमाइलो गीत गाउनुभयो सुरेशजी गुन्जन बहिनीले। यो गीत सुनेर म पनि रमाइरहेको थिएँ एकदम खुसी लागिरहेको थियो र बहिनीले जस्तो गीत गाउनुभयो त्यस्तै बहिनी राम्रो पनि हुनुहुन्छ जस्तो लाग्छ मलाई होइन र सुरेशजी
1: हुनुहुन्छ बहिनी र हामीलाई धेरै भाइ बहिनीहरूले सुन्दै हुनुहुन्छ होला। हजुरहरूलाई पनि यसरी नै गीत गाउन मन छ भने हजुरहरू पनि आउन सक्नुहुन्छ है स्टुडियोसम्म।
2: हो पक्कै पनि गुन्जनजी जस्तो गीत गाउनुभयो त्यस्तै राम्रै पनि हुनुहुन्छ होइन र सुरेशजी
1: पक्कै पनि र हामीलाई सुनिरहनुभएका धेरै भाइ बहिनीहरूलाई पनि गुन्जनजीको प्रस्तुति एकदमै राम्रो लाग्दैछ होला र यदि तपाईँहरूलाई पनि यसरी नै जसरी हाम्रो बहिनी आउनुभयो त्यसरी नै आउन मन छ भने हाम्रो स्टुडियोसम्म आउन सक्नुहुन्छ अर्जुनजी।
2: त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नु होला र कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ सो नम्बरमा कल गरेर हामीसँग कन्ट्याक्ट गरेर स्टुडियोसम्मै आएर आफ्नो प्रस्तुति देखाउन सक्नुहुन्छ आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नु होला र कार्यक्रम सम्बन्धी कुनै सल्लाह सुझाव र प्रतिक्रिया पनि छन् भने 0815-122 नम्बरमा कल गरेर आफ्नो सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन पनि नबिर्सिनु होला।
1: हजुर गुन्जनजी
0: हजुर
1: एउटा कुरा चाहिँ मैले हजुरलाई सोध्न चाहेँ है त हजुरलाई गीत बाहेक अन्य कुराहरू हजुरले भन्नुभएको छैन मैले चाहिँ आफै सोधेँ तपाईँलाई खानपिनमा चाहिँ तपाईँ कतिको इन्ट्रेस्टेड हुनुहुन्छ।
0: खानपिनमा चाहिँ अब मलाई भेजिटेबलहरू कोहीले बनाएपछि म एकदम इन्ट्रेस्ट हुन्छु मलाई पनि दिनु न भन्छु यसो भन्छु अब खुलेर हुन्छु अनि उहाँले दिनुहुन्छ मलाई खाना खानुभन्दा अगाडि राम्रो लाग्छ।
1: ए सबभन्दा मनपर्ने खाना चाहिँ के हो हजुरको बजारको खाना कतिको खानुहुन्छ जङ्क फुडहरू
0: धेरै खाँदैन मम्मीले पैसा दिनु न मम्मीसित हुँदैन यसो हप्तामा एकचोटि 10-20 रुपियाँ खान्छ।
2: पक्कै पनि बहिनी बाहिरको बजारको खाना जङ्क फुडहरू धेरै खानु हुँदैन त्यो राम्रो पनि होइन आफ्नै घरमा बनाइएको आफ्नै घरमा उत्पादन गरिएको सागसब्जीहरू र भातहरू यस्ता कुराहरू मात्रै खानुपर्छ बाहिरको जङ्क फुडहरू खानु हुँदैन जसले गर्दा आफ्नो स्वास्थ्यमा हानि पुर्याउँछ त्यसैले त्यस्तो खानेकुराहरू यति खानुहुन्छ र राम्रो मान्नुहुन्छ भने पक्कै पनि यी कुराहरू छोड्नु होला खाना है त।
1: अनि गुन्जनजी घरैसी कामहरू कति गर्नुहुन्छ हजुरले
0: घरैसी काम

0: होइन झाडु पोछा लगाउँछु, पिता राम्रो बनाउँछु, कोही मान्छेहरू अब कोही आउनु भएपछि बाहिरबाट उहाँलाई पानी दिन सक्छु, अरू त केही गर्न सक्दैन।
1: बहिनी यति सानी भए पनि यत्रो धेरै काम गर्नु हुँदो रहेछ, यस्तो ठुल्ठुलो काम गर्नु हुँदो रहेछ, र पक्कै पनि कामहरू गर्नुहोला, यस्तो राम्रो कामहरू गर्नुहुन्छ, यो काम गर्नु पनि पर्छ त्यसैले।
2: हजुर एकदम, अब जे चाहिँ आउँदैन त्यो चाहिँ सिक्नु होला, अगाडि मम्मीबाट धेरै कुराहरू सिक्न सक्नुहुन्छ हजुरले।
0: हजुर मम्मीले खाना बनाएको हेरेपछि सिकिहालिन्छ।
1: हँ सुरेशजी, अब हामी कुराकानीको क्रमलाई फेरि पनि जोड्नेछौँ, त्योभन्दा पहिले अब हामी व्यापारिक विश्राममा जान्छौँ होइन, र छोटो व्यापारिक विश्राम र छोटो गीतपछि फेरि पनि आउनेछौँ। सुन्दै गर्नुहोस् रेडियो कृष्ण सार एफएम।
3: ओहो मुसा कुदिरहेछ, हेर्नु त।
4: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि, मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
3: ओहो हो त, ठ्याक्कै सम्झे, घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
4: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
3: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
4: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
3: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
6: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
10: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
11: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
10: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
11: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
12: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
13: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
14: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
15: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
16: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: र यो छोटो व्यापारिक विश्राम पछि र मिठो गीतपछि फेरि पनि हामी उपस्थित भइसकेका छौँ। कार्यक्रम बाल प्रतिभामा छौँ हामी यति बेला। म हुँ सुरेश बस्नेत
2: र म अर्जुन खटिक कार्यक्रम बाल प्रतिभा लिएर उपस्थित छौँ। र साथमा हामीसँग टेक्निसियनबाट हुनुहुन्छ चन्दा दिदी भने एकजना हामीसँग अतिथि पनि हुनुहुन्छ गुञ्जन बहिनी।
1: गुञ्जन बहिनी
3: हजुर
1: स्वागत छ हजुरलाई फेरि पनि।
3: धन्यवाद।
1: र कार्यक्रम बाल प्रतिभालाई यति बेला हामीलाई धेरै साथीहरूले भाइ बहिनीहरूले सुन्दै हुनुहुन्छ होला। प्यारा प्यारा भाइ बहिनीहरू आज शनिबारको दिन पनि हो, तपाईँहरू कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ र तपाईँहरू जस्तै एकजना बहिनी आज हामीसँग हुनुहुन्छ र तपाईँहरू यदि बिरामी हुनुहुन्छ भने बिरामी भएका भाइ बहिनीहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। यात्रामा हुनुभएका भाइ बहिनीहरूलाई शोभायात्रा भन्न चाहन्छु। अर्जुनजी
2: पक्कै पनि जहाँ भए पनि जुनसुकै अवस्थामा पनि स्वस्थ व्यस्त र मस्त रहनुहोला सबैजना भन्न चाहन्छु। र यो कार्यक्रम तपाईँहरूले हरेक शनिबार बिहान 9:30 बजेदेखि करिब करिब 11 बजेसम्म सुन्न सक्नुहुन्छ। कार्यक्रम सुन्ने माध्यमहरू पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार FM 94 MHz, www.radiokrishnasarfm.com.org.np, हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्णसार FM को अफिसियल फेसबुक पेजबाट संसारका जुनसुकै कुनामा बसेर पनि हामीलाई सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा।
1: हजुर गुञ्जनजी
3: हजुर
1: हामी फेरि पनि हजुरको एउटा गीत सुन्नतर्फ नै लाग्छौँ नि।
3: एक लाइन गाउँछु

0: जी नै ट्राई गरेको
1: हजुर एकदमै राम्रो प्रयास छ हजुरको अनि यस्तो यो माया प्रेमका गीतहरू यति सानै उमेरमा गाउनुहुन्छ है
0: नाइ यसो सुनेर आफ्नो दिमागमा कण्ठ भएर गाउनु
2: पक्कै पनि माया प्रेमतिर अहिले लाग्नु हुँदैन बहिनी आफ्नो पढाइतिर ध्यान दिनुपर्छ पढाइलाई निरन्तर दिनु आफ्नो करियरको ध्यान दिनुहोस् जुन सपना तपाईँको छ त्यो सपना पुरा गर्नतर्फ लाग्नुहोस् तपाईँको सपना पुरा भयो भने तपाईँको करियर बन्यो भने माया प्रेम पछि छँदैछ
0: मलाई चाहिँ सबैलाई भन्न चाहन्छु कहिले जो जो सुनिरहनु भएको छ भाइ बहिनीहरू उहाँहरूले चाहिँ आफ्नो जुन पढिरहनु भएको छ अनि उहाँलाई जुन अब कोही डक्टर भन्छ होला कोही इन्जिनियर भन्छ होला कोही के भन्छ थाहा त छैन उहाँहरू आफ्नो आफू बनेर अनि आफ्नो नचुनेर आफ्नो अभिभावकहरूले चुनेर आफ्नो बिहा गरेपछि ठुलो मान्छे बनेर त्यसपछि बिहाको सो बिहा गरेपछि आफ्नो भविष्य राम्रो हुन्छ पछि
1: हजुर गुन्जनजी विवाहको कुरा जोडिहाल्नुभयो हजुरले म एउटा फेरि प्रश्न सोध्न चाहेँ बहिनीलाई यो बाल विवाह गर्नु चाहिँ ठिक हो कि होइन नि
0: म चाहिँ रूपान्तरण कक्षामा पढ्थेँ बाल विवाह गर्न चाहिँ ठिक होइन किन भनेपछि अब उनीहरूले सोचेको

0: दिन्छन् 3 वर्ष कैद र 50,000 जनिवाना हो जस्तो लाग्छ मलाई।
1: हजुर पक्कै पनि, र यो काम ठिक पनि होइन किनभने शारीरिक रूपमा बालबालिकाहरू परिपक्व भएको हुनु हुँदैन र मानसिक रूपमा पनि परिपक्व नहुनु भएको कारणले बाल विवाह गर्नु पूर्ण रूपमा कानुन विपरीत नै हो जस्तो लाग्छ मलाई पनि सुरेशजी।
2: हजुर पक्कै पनि, र बाल विवाह यो हाम्रो समाजमा चाहिँ एकदमै बढिरहेको छ, घट्नुपर्ने ठाउँमा अझ बढ्दै गइरहेको समस्या छ अर्जुनजी। त्यसैले यो चाहिँ रूढिवादी सोच अन्तर्गत नै पर्छ यो बाल विवाह भन्ने चाहिँ, र यस्तो खालको सोचहरूलाई हटाउनको लागि हाम्रो शिक्षाले चाहिँ महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ र विद्यालयका पाठ्यक्रमहरूमा बाल विवाहको विरुद्ध जनचेतना जगाउने खालका विषयवस्तुहरू समेट्न सके। मलाई चाहिँ यस्तो लाग्छ कि अलि यो समस्या कम हुन्थ्यो कि
1: हो, त्यसरी पनि कम हुन्छ। र जुन भाइ बहिनीहरू बाल विवाहको शिकार हुँदै हुनुहुन्छ उहाँहरूले यसमा महत्त्वपूर्ण कदम चाल्नुपर्छ, जसले गर्दा बाल विवाह नियन्त्रण गर्न, बाल विवाह रोकथाम गर्न सहज होस्।
2: हजुर गुन्जनजी।
0: हजुर।

0: विवाह गरियो भने आफ्नो मानसिक रूपमा परिपक्व भएको हुँदैन, जसले गर्दा सानसानो कुरामा झगडा हुने, कुरा नमिल्ने, यस्ता विभिन्न कारणहरू छन् जसले गर्दा बाल विवाह गरिसकेपछि अवसर पुग्न सक्छ र एउटा सम्बन्ध पनि बिग्रिन सक्ने सम्भावना धेरै रूपमा हुन्छ बाल विवाह गरियो भने।
1: हजुर, कस्तो हुन्छ भने अब अर्जुनजी, सुरुमा चाहिँ आमा बाबाले चाहिँ आफूले मन पराएको मान्छेसँग चाहिँ विवाह गरिदिनुहुन्छ, दुवैको परिवार पारिवारिक सहमतिमा विवाह हुन्छ, अनि त्यसपछि चाहिँ केटालाई केटी मन नपर्ने, केटीलाई केटा मन नपर्ने हुन्छ, अनि त्यसपछि दुवैले आफ्नो मन परेको मान्छेसँग विवाह गर्नुहुन्छ, त्यो चाहिँ छुटिन्छ कि, त्यस्तो घटनाहरू मैले देखिरहेको नै हुन्छु।
0: पक्कै पनि सुरेशजी, हामी फेरि पनि कुराकानीको क्रमलाई जोड्नेछौँ, त्योभन्दा पहिले हामी व्यापारिक विश्राममा जान्छौँ है सुरेशजी।
1: हजुर, व्यापारिक विश्राममा जानुभन्दा पनि गुन्जनजी थोरै एउटा गीत गाउनुहोस् न।

वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568

0: सकाए अपने QR।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नु भएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध छ।

0: Mania.
1: Extreme energy drink.
2: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
3: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
4: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
5: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
6: अहिया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
3: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्लोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै
4: हाम्रा सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
7: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
4: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगंज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
8: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू: अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलेसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेसन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी, कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगंजबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगंजबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, इसिजी, इइजी, एनसिभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-220 र 98-41-586-979, 081-530-220 र 98-41-586-979।
9: कान के समस्या बा, उपचार करायला कहाँ लैजिना हो?
10: बागेश्वरी कान स्वास्थ्य सेहार केन्द्रमा जाइन, वहाँ त अनुभवी चिकित्सकको वरिष्ठ कान स्वास्थ्य प्राविधिक से हरेक दिन कान के परीक्षण हुइट ओतरकेल कहाँ हो? वहाँ तो लम्बा समय से कान पक्ति रहना, जीर्ण रोग, काने ढुसी, कान खजुइना, कान कम सुन्न, कान दम्म हुइना बिरामी के उपचार और परामर्श, वो लम्बा समय से कान पक्ति रहले कान के जालिम पाल परल, कान हड्डी खैना रोग के ऑपरेशन कई के उपचार हुईट। वाकर संगे कान कम सुनना, विटामिन के लाग कान में लगाइना, सस्ता और महंगा ढेर प्रकार के कान के मेसिन विटामिन के रोजाई अनुसार के उपलब्ध थे करा जाए। जस्ते बीटीई सीआईसी आरआईसी जैसी मेसिन फे वहाँ मिलाट
9: ए ओसिड हो कलसे बुडु हो वहाँ ले जाके उपचार करेले से वजह से सुनो से कही टा
10: एकदम समय में उपचार करेले से उपचार संभव बा बागेश्वरी स्वास्थ्य सेहार केंद्र प्राली नेपालगंज छ फुलटेकरा आर्मी ब्यारेक के सामने राप्ती रोड बांके संचालक पूरन चौधरी संपर्क नंबर 9848206697 9858236697 वो 9814 83697 बहिरोपण निवारण कार्यक्रम में सहभागी हुई नियमित कान के जांच करी

0: र यो छोटो व्यापारिक विश्राम र बालगीतपछि हामी फेरि पनि तपाईँहरूको माझमा उपस्थित भइसकेका छौँ। अर्जुनजी हुनुहुन्छ भने म छु तपाईँहरूकै दादा सुरेश बस्नेत। र अर्जुनजी आज हामीसँग
1: एकजना गेस्ट पनि हुनुहुन्छ, हामीसँग गुञ्जन श्रेष्ठ बहिनी।
0: हजुर गुञ्जनजी।
2: हजुर,
0: स्वागत छ फेरि पनि हजुरलाई।
2: धन्यवाद छ।
1: कार्यक्रम बाल प्रतिभा रेडियो कृष्ण सार एफएमको माध्यमबाट तपाईँहरूले अहिले सुन्दै हुनुहुन्छ र अनलाइनका माध्यमहरू पनि धेरै छन्। यी धेरै सम्पूर्ण माध्यमहरूबाट संसारका जुनसुकै कुनाबाट पनि कार्यक्रम बाल प्रतिभा सुन्दै हुनुहुन्छ। रेडियो कृष्ण सार एफएमको फेसबुक पेज, हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र वेबसाइट www.radiokrishnasarfm.com.org.np पनि कार्यक्रम बाल प्रतिभा सुन्दै हुनुहुन्छ संसारको जुनसुकै कुनामा पनि बसेर।
0: र हामीलाई यति बेला प्राविधिक कक्षबाट हाम्रो आदरणीय चन्दा दिदीले साथ दिँदै हुनुहुन्छ। तपाईँहरूकै साथमा हामी छौँ र हाम्रो साथमा तपाईँहरू हुनुहुन्छ।
1: र यो कार्यक्रम हरेक शनिबार बिहान 9:30 बजेदेखि करिब 11 बजेसम्म तपाईँहरूसँगै हामी रहने गर्छौँ। र यो कार्यक्रम सुनेर हरेक शनिबार साथ सपोर्ट दिनुहोला र आफ्नो साथीहरूलाई पनि, आफ्नो भाइ बहिनीहरूलाई पनि आफूले कार्यक्रम सुन्नको लागि जानकारी दिनुहोला पनि भन्न चाहन्छु।
0: हजुर, हामी चाहिँ यति बेला नेपालगञ्जमै छौँ र नेपालगञ्जमा स्थित नेपालगञ्जको बेलासपुरमा स्थित रेडियो कृष्ण सार एफएमको स्टुडियोबाट बोलिरहेका छौँ। र एकदमै नेपालगञ्जमा चाहिँ अहिले चरम गर्मी छ है गुञ्जनजी?
2: हजुर, एकदमै गर्मी छ र गर्मी हुने ठाउँ नै नेपालगञ्जै हो बढी।
0: हजुर एकदमै। र गर्मीबाट बस्नको लागि के गर्नुपर्छ नि गुञ्जनजी?
2: अब गर्मीबाट बस्न अब बिहान साँझ बाहिर निस्किने, दिउँसो चाहिँ सकेसम्म बाहिर ननिस्किने अनि धेरै पानी पिउने। पानी पिउँदाखेरि शरीरलाई सुस्त हुन्छ अनि त्यसपछि खाना टाइम टाइममा खाने अनि बाहिर निस्किँदाखेरि अब यति निस्किहालेमा दिउँसोमा छाता लिएर हिँड्ने अनि त्यस भन्न चाहन्छु।
0: पक्कै पनि धेरै राम्रो कुरा गर्नुभयो। अनि अर्जुनजी यसबारेमा थप केही भन्न चाहनुहुन्छ?
1: पक्कै पनि गर्मीबाट बस्नको लागि मैले बुझेअनुसार सुरेशजी छोटो बाहुलाको कपडाहरू लगाउने, पातला कपडाहरू लगाउने जसले गर्दा धेरै गर्मी हुँदैन र झोलिला पदार्थहरू खाने, चिसो पानीहरू खाने नै गर्नुपर्छ जस्तो लाग्छ गर्मीबाट बस्नको लागि। र सकेसम्म दिउँसो अति आवश्यक काम बाहेक बाहिर निस्किनै पऱ्यो, छाता लिएर मात्र निस्किँदा गर्मीबाट धेरै रूपमा बच्न सकिन्छ जस्तो लाग्छ सुरेशजी।
0: हजुर पक्कै पनि। र गर्मीबाट चाहिँ धेरै समस्याहरू आउन सक्छन्, हाम्रो स्वास्थ्य बिग्रिन सक्छ। धेरै गर्मीमा घाममा हिँडेपछि चाहिँ ज्वरो आउने अनि यस्ता खालका समस्याहरू पनि आउन सक्छन्। त्यसैले हामी सावधान हुनुपर्छ, चिसो पानी पिउनुपर्छ। र एउटा अर्को आइडिया उपाय भनेको चाहिँ यो प्याज हुन्छ नि अर्जुनजी?
1: हजुर हजुर।
0: यसलाई चाहिँ गोजीमा हालेर हिँड्ने, खाने भन्दा पनि गोजीमा हालेर हिँड्यो भने चाहिँ शीतल गराउँदो रहेछ कि?
1: किन नि सुरेशजी, यो गोजीमै हाल्दामा प्याजले शीतल गराउँछ नि?
0: गोजीमै हाल्यो भने अलिकति गोजीमा हाल्ने अनि बेला बेलामा चाहिँ निकालेर यो हिँड्यो भने, हातमा समातेर हिँड्यो भने, गोजीमा हालेर हिँड्यो भने चाहिँ त्यो यसले शीतल गराउँदो रहेछ, मैले चेक गरेको।
1: भनेपछि एकदम राम्रो जानकारी दिनुभयो सुरेशजी। यो तरिकामा पनि अबदेखि यो लागू गर्नु पर्ला र हेर्नु पर्ला कस्तो लाग्छ तपाईँले भनेको यो तरिका अनुसार?
0: हजुर, र चिसो हुन, आफ्नो शरीरलाई चिसो राख्नको लागि बेला बेलामा नुहाउनु पनि पर्छ। र भाइ बहिनीहरू, र यदि तपाईँहरू गर्मीबाट बस्नको लागि सर्बत पनि पिउनु होला प्रशस्त मात्रामा।
1: पक्कै पनि भाइ बहिनीहरू, पानीहरू धेरै मात्रामा खानुपर्छ गर्मी महिनामा। सर्बतहरू खानुहोला, झोलिला पदार्थहरू खानुहोला र पानीको कमी नहोस्। विशेष गरी गर्मी महिनामा पानी नै धेरै खानुपर्छ जसले गर्दा आफ्नो शरीरमा पानीको कमी हुँदैन र गर्मीबाट पनि धेरै रूपमा बच्न सकिन्छ। सुरेशजी, हामी कुराकानीको क्रमलाई फेरि पनि जोड्नेछौँ, त्योभन्दा पहिले अब बहिनीको मुखबाट हामी फेरि पनि कुनै प्रतिभा सुन्नेछौँ।
0: हजुर गुञ्जनजी, सुनाउनुहोस् न एउटा मिठो गीत सुनाइदिनुहोस् न।
2: सुनाउँछु, त्योभन्दा पहिले मलाई पनि एउटा जिज्ञासा लाग्यो।
0: हजुर।
2: किनभने पछि अब हजुरले भन्नुभयो किन अब प्याज लिएर हिँड्ने, अब प्याज लिएर हिँड्न चाहिँ राम्रो पनि हुन्छ। यसो अब चिसो उहाँले भन्नुभयो, अर्जुन दादाले र सुरेश दादाले भन्नुभयो कि चिसो पानी पिउनुपर्छ। अब गर्मीमा धेरै चिसो पानी पिउनु मिल्दैन, मिडियम थोरै थोरै हल्का चिसो पानी हाल्ने, मिक्स गरेर पानी हालेपछि।
0: पक्कै पनि। तर गुञ्जनजी, पानी पिउँदाखेरि चाहिँ हामीले के ध्यानमा राख्नुपर्छ भने, कस्तो पानी पिउँदैछौँ र कहाँको पानी पिउँदैछौँ भन्ने कुरा पनि हामीले विशेष ध्यान राख्नुपर्छ। फिल्टर गरिएको पानी मात्रै पिउनु होला अनि धेरै फ्रिजमा धेरै चिसो भएको पानी पनि हानिकारक हुन्छ नि?
2: हजुर, हानिकारक हुन्छ, त्यो त थाहा छ। अनि हामीहरू चाहिँ बोतल लिएर हिँड्नुपर्छ बेला बेलामा पानी पिउन काम लाग्छ। अनि अब जस्तै हामी बजार हिँडेपछि पानी लिँदैनौँ अनि हामीहरू अब पानी किन्छौँ, वेस्ट हुन्छ पानी, पैसा वेस्ट हुन्छ। अनि आफूले सकेसम्म आफूले बोतल लगेर हिँड्नु कोसिस गर्नुपर्छ
0: पक्कै पनि।
1: बहिनी, तपाईँको प्रतिक्रिया र प्रश्न गुनासाहरू

0: यति नै।
1: एकदमै मिठो गीत गाउनुभयो अर्जुनजी। हजुरलाई कस्तो लाग्यो गुञ्जन बहिनीको प्रस्तुति?
2: एकदम राम्रो लाग्यो सुरेशजी, एकदम रमाइलो गीत गाउनुभयो, एकदम मन पऱ्यो गीत, र छमछम नाच्ने गीत गाउनुभयो। हाम्रो चन्द्रदी त नाच्दै पनि हुनुहुन्थ्यो नि सुरेशजी, देख्नुभयो?
1: हजुर, मलाई पनि नाचौँ नाचौँ नै भएको थियो।
2: हो, एकदम राम्रो गीत गाउनुभयो बहिनीले, धेरै धेरै धन्यवाद।
1: र अर्जुनजी, हामी केही समय अगाडि चाहिँ पानीको कुरा गर्दै थियौँ होइन, अब यसै विषयमा कुराकानी गरौँ न। एउटा तथ्याङ्कलाई चाहिँ, तथ्याङ्कले के भनेको छ भने, विश्वमा चाहिँ यदि विश्वयुद्ध भयो भने सबैभन्दा ठुलो तरिकाले जब चाहिँ पानीको अभाव हुन्छ नि, त्यतिखेर चाहिँ ठुलो विश्वयुद्ध हुनसक्छ भन्ने तथ्याङ्कले बताएको छ।
2: सुरेशजी, यो कारण किन होला नि?
1: किनभने पानीको भविष्यमा चाहिँ अभाव हुन सक्ने भविष्यवाणी गरिएको छ धेरै वैज्ञानिकहरूले चाहिँ। त्यसैले कहिले हुन्छ भने, जब पानीको अभाव हुन्छ नि, त्यतिखेर पानीकै लागि चाहिँ मानिसहरू बिचमा चाहिँ लडाइँ हुनेछ भन्ने मैले सुनेको छु। अब कतिको सत्य हो यो, पूर्ण रूपमा सत्य छैन।
2: हो, यो समयले बताउनेछ सुरेशजी, तर हालको अवस्थामा हामी त्यस्तो चाहँदैनौँ कि फेरि पनि हाम्रो विश्व फेरि पनि कुनै युद्धमा धकेलियोस्, कुनै युद्धमा जाओस् भन्ने कुरा, र त्यो हामीले चाहँदैनौँ र त्यस्तो नहोस् पनि भन्न चाहन्छु।
1: हजुर गुञ्जनजी,
0: हजुर,
1: पानीलाई चाहिँ हजुरले खेर फाल्नुहुन्छ कि हुँदैन?
0: नाइ, म त सकेसम्म पानी खेर फाल्दैन, म चाहिँ बोतलमा पानी लिएर हिँड्छु धेरै जसो। अनि अघि न भन्नुभयो नि, जुन

0: पनि बढ्छ मेलमिलाप अनि राम्रो पनि हुन्छ अनि सामानहरू फेरि किन्न पनि सजिलो हुन्छ अनि यसो झगडा चाहिँ गर्नु हुँदैन।
1: हजुर पक्कै पनि। र अर्जुनजी
2: सुरेशजी भन्नुहोस् के भन्दै हुनुहुन्छ,
1: पानीलाई चाहिँ बचत गर्ने उपायहरू के हुनसक्छन् नि?
2: पानीलाई बचत गर्ने उपाय चाहिँ हामीले आफूलाई आवश्यक परेमा मात्र पानी खेर फाल्ने, नभए पानीको अनावश्यक खर्च नगर्ने र पानीको बचत गर्नको लागि चाहिँ
1: हजुर
2: सुरेशजीबाटै म सुन्न चाहन्छु नि।
1: पानीलाई बचत गर्नको लागि जस्तै हामीले ट्याङ्कीहरूको प्रयोग गरिरहेका हुन्छौँ, त्यो खुल्ला नछोड्ने होइन, अनि नुहाउँदाखेरि पनि त्यो डाइरेक्ट कतिपयको बानी हुन्छ नि सिधै नुहाउने के त्यो खोलेर धारा, त्यस्तो भन्दा पनि बाल्टीमा जम्मा गरेर अनि जगले अलिअलि हाल्दै नुहायो भने त्यसरी चाहिँ पानीको बचत हुनसक्छ जस्तो लाग्छ मलाई।
2: हो पक्कै पनि सुरेशजी, यसरी नै पानीको बचत हुनसक्छ।
0: अनि मेरो चाहिँ म चाहिँ कुरा भन्न चाहन्छु, मलाई चाहिँ सुरेश दादाको मुखबाट एउटा गीत सुन्न मन लाग्यो।
1: हजुर पक्कै पनि। अब हामी कार्यक्रमको अन्त्यतिर पनि आइ नै सकेका छौँ। अर्जुनजी के छ गुन्जनजीलाई सुनाउने एउटा गीत?
2: तर सुरेशजी तपाईँलाई भन्नुभएको छ हाम्रो गुन्जनजीले।
1: हजुर हजुर, र म मिलेर नै सुनाउँला। अब कार्यक्रमको थोरै समय बाँकी छ, केही समय 5 मिनट जति चाहिँ हामी कुराकानी गर्न सक्छौँ कि।
2: कार्यक्रमको अन्त्यमा आइसकेका छौँ सुरेशजी हामी, त्यसैले बहिनीले रिक्वेस्ट गरिसक्नु भएको कारणले समाधान पार्छु र आगामी हप्तामा आगामी श्रृङ्खलामा हाम्रो सुरेशजीले पक्कै पनि गीत सुनाउनु हुनेछ होइन सुरेशजी?
1: हजुर गीत हामी सुन्ने नै छौँ अन्त्यमा, गुन्जन बहिनीले रिक्वेस्ट गरिसक्नु भएको छ। गुन्जनजी मैले हजुरलाई एउटा गीत हामीले सुनाउने नै छौँ होइन, त्योभन्दा पहिला चाहिँ हजुरले एउटा प्रश्नको उत्तर दिनुपर्ने हुन्छ।
0: हजुर भन्नुहोस्।
1: यो पानी चाहिँ कसरी बन्छ भन्नुहोस् न?
0: अब पानी चाहिँ मलाई जस्तो लाग्छ अब पानी बन्छ नै अब हामीले परेको अनुसारले पानी पर्ने चाहिँ अब वाटर साइकल हुन्छ, अब माथि कालो बादल लाग्छ अनि पानी ठोक्किन्छ, बादलहरू ठोकेर पानी पर्छ भन्ने हामीले पढेका थियौँ, तर त्यो सत्य नै हो। बादल ठोकेर पानी पर्छ कालो बादल भएर, अनि त्यस्तै लाग्छ। अनि यदि एमा केही गल्ती भएमा के अरे अर्जुन दादाले सुधार्नुहुनेछ।
1: हजुर पानी चाहिँ कसरी बन्छ?

0: तपाईँले एकदमै प्रयास गर्नुभयो जवाफ दिनको लागि. यो चाहिँ समुद्रको पानी चाहिँ बाफ बन्छ र बाफ बनेर माथि जान्छ भन्नुभएको थियो नि हजुर. यो एकदमै मिलाउन खोज्नु भएको, माथि जान्छ चिसो भएर बादल बन्छ अनि त्यसपछि पानी पर्छ है त. कस्तो लाग्छ नि हजुरलाई यो पानी पर्दाखेरि हेर्न कस्तो लाग्छ? पानीमा भिज्न मन लाग्छ कि लाग्दैन?
1: ना यस्तो मलाई पानीमा भिज्न मिल्दैन किनभने मलाई एउटा रोग छ नि भन्ने रोग, त्यही भएर मलाई मिल्दैन पानीमा भिज्न. मलाई त मन लाग्छ अरू खेल खेल्छु, म खेल्न मिल्दैन त्यही भएर.
0: हजुर
2: पक्कै पनि सुरेशजी, र जुन यो पानी बाफ बन्छ र बाफ बनेर बादलमा जान्छ भन्ने जुन कुरा गर्नुभयो, यो कुरा सम्झिँदा मलाई सानो हुँदाखेरि हामीले पढेको कुरा याद आयो. हामीले सानोमा पढेको पनि हो नि सुरेशजी यस्तो.
0: हजुर त्यसैले हामीलाई धेरै भाइ बहिनीहरूले सुन्दै हुनुहुन्छ नि बालबालिकाहरूकै लागि भनेर मैले स्मरण गराउने प्रयास गरेको हो नि अर्जुनजी.
2: पक्कै पनि सुरेशजी, र मलाई पनि आफ्नो बालक हुँदाखेरिको समयको याद आयो, जतिखेर हामी क्लासमा बसेर बेन्चमा बसेर यस्तै कुराहरू हामीलाई सर म्याडमहरूले पढाउनु भएको थियो भन्ने कुरा.
0: हजुर कुन कुन घटनाहरू याद छ नि अर्जुनजी हजुरलाई?
2: घटनाहरू धेरै याद नभए तापनि ठ्याक्क यो घटना चाहिँ मैले सम्झिन सकेँ कि हामी यति क्लासमा पढेको थियौँ यो कुरा भन्ने कुरा.
0: हजुर मलाई त धेरै घटनाहरू याद छ, जस्तै हामी खेलहरू खेल्ने गर्थ्यौँ होइन, कबड्डी खेल्थ्यौँ अनि कुर्सी दौड खेल्थ्यौँ अनि रुमाल लुकाई खेल्थ्यौँ, लुकामारी खेल्थ्यौँ, सबै कुराहरू अहिलेसम्म नि याद छ.
2: पक्कै पनि सुरेशजी, र याद हुँदाखेरि जस्तै बालकमा खेलेको कुराहरू, बालकमा गरेको व्यवहारहरू, यो कुराहरू सम्झिँदा कस्तो लाग्छ नि सुरेशजी?
0: एकदमै रमाइलो लाग्छ, पहिलाका खेलहरूबाट शिक्षा पनि पाइने, कस्तो भन्दाखेरि दिमाग पनि वृद्धि हुने, जस्तो अहिले पनि हामी कहिलेकाहीँ लुडो खेल्छौँ, लुडोबाट पनि हाम्रो दिमागको विकास हुन्छ नि. अनि गुञ्जनजी हजुरलाई लुडो खेल्न मनपर्छ कि पर्दैन?
1: मलाई लुडो मात्रै मनपर्छ, अर्कै मन पर्दैन. अब कोही कोहीले अवश्य मोबाइलमा गेमहरू खेल्छन्, अब तिनीहरू अब फ्री फायरहरू यस्तै खेल्छन् तिनीहरूले गर्दाखेरि, कोही कोही अर्कै तरिकाले खेल्छन् तिनीहरूले गर्दा तिनीहरूको पढाइमा ध्यान नगएर तिनीहरूको भविष्यहरू बिग्रिन्छ. कोही कोहीले अब लुडो चाहिँ राम्रो हो, आफ्नो दिमागको सदुपयोग गर्ने हो, अनि त्यसपछि मलाई लुडो नै राम्रो लाग्छ. अनि
0: हजुर अर्जुनजी, अब पनि हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ, अब जाँदा जाँदै गुञ्जन बहिनीको लागि हामी एउटा गीत सुनाउँदै अब छुट्टिनेछौँ है.
2: पक्कै पनि सुरेशजी, गीत सुनाउने हो.
0: हजुरको चाहिँ मनपर्ने गायक को हुनुहुन्छ अर्जुनजी?
2: मेरो
0: चाहिँ कमल खत्री हुनुहुन्छ है.
2: मलाई पनि त्यही नै हो सुरेशजी, मलाई पनि मनपर्ने
0: उहाँको एउटा गीत गाउँ अनि त्यसपछि बिदा मागेर हामी जानुपर्ने हुन्छ.
2: हस्

0: गुञ्जन जी
1: हजुर राम्रो गीत गाउनुभयो. मलाई त हजुरहरूको गीत बहुत राम्रो लाग्यो. चाहे अलिक सुनिरहनु भएको छ उहाँ जो बालबालिका हुनुहुन्छ उहाँलाई राम्रो लाग्यो होला पक्कै पनि.
0: हजुर धेरै धेरै धन्यवाद. हाम्रो मेरो यति नराम्रो आवाजलाई पनि बहिनीले राम्रो छ भनिदिनु भयो अर्जुनजी. र अब पनि हामी के गर्छौँ, बिदा मागेर जान्छौँ है.
2: बिदा मागेर जान्छौँ बहिनी. अन्त्यमा के भन्न चाहनुहुन्छ?
1: अन्त्यमा भन्न चाहन्छु कि आफू पढेर ठुलो मान्छे बन्नु सबभन्दा पहिला बन्नु अनि आमा बुवाहरूलाई पाल्नु अनि आमा बुवाहरूले भनेको मान्नु अनि आफू ठुलो मान्छे बनेर अब देशलाई बनाउनु कोही देशलाई बनाउनु चाहनुहुन्छ होला उहाँले बनाउनु अनि राम्ररी पढ्नु होला भन्न चाहन्छु.
0: हजुर पक्कै पनि भाइ बहिनीहरूले हजुरको सुझावलाई आत्मसात गर्नुहुनेछ. र अर्जुनजी अब भने बिदा माग्नुपर्छ. कार्यक्रमलाई अहिलेसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोताहरू एवं प्यारा प्यारा भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद.
2: त्योभन्दा पहिले हामीलाई समय दिनुभयो, स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउनु भयो, हामीसँग कुराकानी गर्नुभयो. त्यसको लागि म गुञ्जन बहिनीलाई मेरो व्यक्तिगत र सुरेशजीको तर्फबाट साथै रेडियो कृष्ण सार एफएमको होल टिमको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु.
1: थ्याङ्क यू.
2: र कार्यक्रम बाल प्रतिभा सुनेर अहिलेसम्म साथ दिनुभयो रेडियो कृष्ण सार एफएम 94 MHz त्यसै गरी अनलाइनका माध्यमबाट संसारका जुनसुकै कुनामा बसेर सुनेर साथ दिनुभयो यसको लागि सबैजनालाई धेरै धेरै धन्यवाद. कार्यक्रम सम्बन्धी कुनै पनि सल्लाह सुझाव र प्रतिक्रिया भए 081-4151-122 नम्बरमा कल गरेर आफ्नो सल्लाह सुझाव प्रतिक्रिया जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ र दिनुहोला भन्न चाहन्छु. त्यसै गरी अघि हामीले कार्यक्रमको सुरुवातदेखि भन्दाइरहेका छौँ गुञ्जन बहिनी जस्तै तपाईँहरूलाई पनि स्टुडियोमा आएर आफ्नो प्रतिभाहरू सुनाउन मन छ र स्टुडियोमा गएर म पनि आफ्नो प्रतिभा सुनाऊँ भन्ने चाहनुहुन्छ लाग्छ भने हामीले नम्बर छोडिरहेका छौँ त्यो नम्बरमा कन्ट्याक्ट गरेर हामीमा जोडिएर स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ. त्यसको लागि नम्बर टिप्नुहोला 97-6-82-48-501 त्यसै गरी अर्को नम्बर 97-53-00753 नम्बर फेरि पनि दुइटै सुन्नुहोला 97-86-48-501 97-53-00753 यी दुइटै नम्बरमा कल गरेर स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ.
0: हजुर र अर्जुनजीले जुन नम्बर दिनुभयो त्यही नम्बरहरूमा तपाईँहरूले फोन गरेर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ. भन्दै भन्दै हामीलाई सुनिदिनु भएकोमा तपाईँहरूलाई धन्यवाद. र आज गुञ्जन बहिनी आउनुभयो हजुरलाई पनि धेरै धेरै धन्यवाद. र अब भने हामी बिदा माग्नुपर्छ र हामीलाई प्राविधिक कक्षबाट साथ दिने आदरणीय चन्दा दिदीलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको यस शनिबारे प्रस्तुति कार्यक्रम बाल प्रतिभाबाट म सुरेश बस्नेत
2: र म अर्जुन खटिक बिदा हुन्छौँ.
0: नमस्ते, शुभ दिन.

0: न्यू रोड स्थित तुलसी होलिडेजमा। हजुरलाई थाहा थिएन र यो कुरा? मलाई त धेरै पलदेखि थाहा थियो नि।
1: आहा, कति बाठी, बिहानको सूर्य, साँझको मिठो हावा, आहा। तुलसी होलिडेजको विशेष प्याकेजमा सस्तो मूल्यमा घुम्न पाउने भएपछि हाम्रो यो यात्रा निकै मिठो अनि रमणीय हुने भयो। उसो भए यात्रा आजै सुरु गरौँ न त। तुलसी होलिडेज टुर्स एन्ड ट्राभलसँग आजका लागि मात्र होइन, सधैँका लागि सम्झनै पर्ने नाम रहेछ।
0: हजुर, स्वदेश होस् या विदेश, तपाईँ जहाँ जुन देश जान चाहनुहुन्छ, टिकट बुकिङदेखि भिजासम्म, होटल बसाई र सम्पूर्ण व्यवस्थापन छिटो, सजिलो र भरपर्दो छ।
1: साथै परिवारसँग रमाइलो पल, हनीमुनका अविस्मरणीय सम्झना, सफारी, समूह टुर र हरेक यात्रामा खुसीको अनुभव साथमा पाउनुहुनेछ। त्यति मात्र कहाँ हो र, कर्पोरेट टुर होस् वा शैक्षिक भ्रमण, तपाईँको चाहना अनुसार बनाइदिने विशेष प्याकेजहरू पनि उपलब्ध छन्। अब ढिला नगर्नुहोस्, आजै बनाऊ घुम्ने योजना।
0: सम्पर्क तुलसी होलिडेज टुर्स एन्ड ट्राभल, न्यू रोड, नेपालगञ्ज।
1: सम्पर्क नम्बर 9858335553 र 9852123553। इमेल info@tulsiholidays.com।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: lip on ya. Extreme energy drink.
1: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज बीच राजामा नयाँ शैक्षिक सत्र 2083 का लागि भर्ना खुल्यो। वैशाख 8 गते हुने प्रवेश परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः 75%, 50% र 25% छात्रवृत्तिको सुविधा छ। आजै सहभागी हुनुहोस्। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, प्रविधि मैत्री शिक्षा, साइन्स र म्याथ ल्याब, बाल मैत्री वातावरण भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड, सुरक्षित र अनुशासित वातावरण भएको। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क फोन नम्बर 98 84 46 291।
1: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल, नेपालगञ्ज बिस राजा।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, न्यूरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गायनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: हाय, के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
8: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
7: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
8: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
7: कस्तो खबर?
8: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
7: ए साँच्चै?
8: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
7: ए त्यो त झन् राम्रो
8: हो नि। डाक्टर पूनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई, MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
7: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
8: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
7: यो त पुरा प्याकेज जस्तै भयो नि।
8: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
7: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
8: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Mania. Extreme energy drink.
1: नेपालगंज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगंजको शैक्षिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाउँदै आएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्न गरिएको निरन्तर प्रयासकै परिणाम स्वरूप विद्यालयले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। यहाँ सुविधा सम्पन्न संरचना र आवश्यकताका सबै कुराहरू सहज उपलब्ध हुने भएकोले विद्यार्थीहरूको पनि पहिलो रोजाई बनेको छ। विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई सक्रिय रूपमा सहभागी गराउँदै आएको छ। 25 वर्षको सफल यात्रासँगै युनाइटेड एजुकेशनल एकेडेमी भविष्यमा अझ उत्कृष्ट शिक्षा प्रदान गर्ने प्रतिबद्धता सहित अघि बढिरहेको छ। तपाईँका बालबालिकाहरूको लागि उत्कृष्ट विद्यालय खोज्दै हुनुहुन्छ भने शैक्षिक सत्र 2083का लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुलिसकेको छ। सिट सीमित छन्। आजै निवेदन दिनुहोस्। शिक्षा, संस्कार र सफलताको पर्याय युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगंज 12 मुक्तिपुर बाँकी। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 98582311।

0: 2066 सालमा स्थापना भएको शान्ति विद्या निकेतनका हरेक भित्ताले सिकाउँछ र हरेक कुनाले प्रेरणा दिन्छ। यो अनुशासन, संस्कार र मूल्यमा आधारित सिकाइको सुन्दर वातावरण भएको बालमैत्री विद्यालय हो। स्कुलमा अङ्ग्रेजी बोल्ने छुट्टै स्थान छ, जहाँ आत्मविश्वास बढ्छ र विद्यार्थीलाई सिकाइ अझ सहज बन्छ। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, डिजिटल कक्षा व्यवस्थापन, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा जोड दिने बालमैत्री वातावरण, नृत्य कक्षा भएको, योगा, कराते, खेलकुद लगायतका गतिविधि सञ्चालन भइरहेको, नयाँ शैक्षिक सत्र 2083 लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुला भइसकेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: शान्ति विद्या निकेतन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98657 55 0 35।

0: आगामी शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुल्यो।
1: अनुभवी तथा दक्ष शिक्षक मार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आइरहेको होप इन्टरनेशनल एकेडेमीमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। नेपालगञ्जमा विगत 23 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रवास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ। फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
0: यहाँ यातायातको पनि व्यवस्था रहेको छ।
1: होप इन्टरनेशनल एकेडेमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
0: थप जानकारीका लागि सम्पर्क 081551462, 98584462 र 98582046।
2: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
1: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
2: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
1: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
2: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
1: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
2: सम्पर्क नम्बर 081535717।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बीडीएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98 0 50 49 451।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Mania. Extreme energy drink.
1: नेपालगञ्जमा फरक पहिचान बनाएको विद्यालय हो लिभिङ स्टोन एकेडेमी। नेपालगञ्ज 6 मा रहेको यस विद्यालयमा पढाई किताबमा मात्र सीमित छैन, खेल मनोरञ्जन र अनुभवबाट समेत सिकाइन्छ। प्री प्राइमरीदेखि नै आफ्नै डिजाइन गरिएको पाठ्यक्रम मार्फत पठन पाठन भइरहेको व्यवहारिक शिक्षामा जोड, एक विद्यार्थी एक ल्यापटप, आधुनिक मल्टिमिडिया शिक्षण पद्धति, अतिरिक्त क्रियाकलाप र प्रदर्शनी, सुरक्षित सुविधा सम्पन्न वातावरण, पर्याप्त कक्षा कोठा, खेल मैदान, कार्यक्रम हल, संगीत र इन्डोर गतिविधि गर्न सकिने, सुरक्षित खानेपानी र व्यवस्थित शौचालय भएको, सवारी साधनको सुविधा समेत रहेको। नयाँ शैक्षिक सत्र 2083 लागि वैशाख 2 गतेदेखि भर्ना खुल्ला भइसकेको छ। आफ्ना बाल बालिकालाई सपना देख्न सिकाउने विद्यालय रोज्नुहोस्। सम्पर्क लिभिङ स्टोन एकेडेमी नेपालगञ्ज बाँके। फोन नम्बर 98426

0: नेपालगञ्ज 10 भिरकुटी नगरमा 2055 सालमा स्थापना भएको प्रभात मेमोरियल हाई स्कुल गुणस्तरीय शिक्षामा समर्पित छ। गेटदेखि नै सुरक्षित वातावरण भएको यो स्कुलमा सामाजिक र मानसिक रूपमा सुरक्षित, अनुशासित र संस्कारयुक्त सिकाइ छ। विशेषताहरू: सीसीटीभी सहित सुरक्षित वातावरण भएको, आधुनिक आईसीटी ल्याब भएको, विद्यार्थी केन्द्रित र व्यवहारिक सिकाइ भएको, बालमैत्री वातावरण, यातायातको सुविधा, शैक्षिक गुणस्तरमा प्रतिबद्धता। नयाँ शैक्षिक सत्र 2083 का लागि भर्ना खुला भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क फोन नम्बर 98511 48119।
0: प्रभात मेमोरियल हाई स्कुल, नेपालगञ्ज 10।

0: कस्तो स्कुल हुने होला? ओहो, बजारमा यति धेरै स्कुल छन्,
1: किन चिन्ता गर्नुहुन्छ? नेपालगञ्जमै 26 वर्षदेखि गुणस्तरीय शिक्षाको पर्याय भनेको वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल छ त।
0: ए हो र?
1: हो त, त्यहाँ त जेनदार विद्यार्थीका लागि छात्रवृत्तिको पनि व्यवस्था छ। अहिले त नर्सरीदेखि कक्षा 9 सम्म भर्ना पनि खुलिरहेको छ नि।
0: मुख्य विशेषताहरू, विगत 26 वर्षदेखि यस क्षेत्रमा निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको,
1: उत्कृष्ट शैक्षिक वातावरण भएको,
0: छात्रवृत्तिको व्यवस्था भएको,
1: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा, सुविधा सम्पन्न प्रयोगशाला र पुस्तकालयको व्यवस्था भएको,
0: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने, समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने,
1: गुणस्तरीय शिक्षा र उज्यालो भविष्यका लागि आजै सम्पर्क गर्नुहोस्।
0: वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल, नेपालगञ्ज उपमहानगरपालिका 13, बाँके बगिया।
1: सम्पर्क फोन नम्बर 081-536-012।

0: नानीलाई कुन स्कुल भर्ना गर्ने होला? म त साह्रै चिन्तामा पो छु।
1: हेतरिका, किन चिन्ता लिनु भएको? हाम्रै नेपालगञ्ज बाह्र बेलासपुरमा न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल छ नि।
0: ए हो र, त्यहाँ कस्तो सुविधा छ र? उही किताब मात्रै घोकाउन त होला?
1: त्यस्तो होइन नि, त्यहाँ त डिजिटल क्लासरुम छ नि, जहाँ बालबालिकाहरूले आधुनिक प्रविधिबाट रमाइलो मान्दै सिक्छन्।
0: अनि सुरक्षाको कुरा नि, अहिलेको समयमा त डर पनि लाग्छ हौ।
1: त्यसको लागि चिन्ता लिनु पर्दैन, पुरै स्कुल परिसरभरि सिसिटिभी क्यामेराको निगरानी छ नि।
0: अनि शुल्क?
1: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा नै यस विद्यालयको मुख्य विशेषता हो नि।
2: हाम्रा विशेषताहरू: प्रविधि मैत्री शिक्षा,
0: गुणस्तरीय शिक्षण सिकाइ,
1: खेलकुदमा विशेष जोड,
0: शान्त र बालमैत्री वातावरण,
1: सिसिटिभी जडान भएको सुरक्षित विद्यालय परिसर
0: र स्कुल भ्यानको सुविधा समेत छ।
1: न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल, नेपालगञ्ज बाह्र बेलासपुर। सम्पर्क नम्बर 081537505।

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: सौराज्यू नमस्कार।
2: ओहो नमस्कार, तिमी सधैँ सौराज्यू भनेर कराउँदै किन फुटपाथमा घुमेको यार?
1: हजुर अब के भनौँ, हजुर कि छोरीको र मेरो ऊ परेको छ। ऊ हुन्छ नि हजुर, ऊ परेको छ।
2: ए ऊ परेको छ
1: हजुर।
2: ल भन त फुटपाती, तिमी मेरो छोरीको लागि के गर्न सक्छौ?
1: हजुर म उसको लागि त हजुर म 5 तले बिल्डिङबाट कुद्न सक्छु, तर 6 तले बिल्डिङबाट हजुर सबैतिर गर्न सक्छु। सौराज्यू सबैतिर गर्न सक्छु।
2: ए यसो भए दिन्न आगे से हट जा।
1: हजुर
2: दिन्न दिन्न दिन्न, दिमाग खराब पान्त्राग।
1: ओ सौराज्यू जवान भइगयो, जवान भइगयो।

0: एक्सट्रीम एनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 12 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालमै पहिलो पटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास, सिलिन्डरमा भरेर चूलो बाल्न थालियो। पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण स्वचालित बनाउने तयारी, रोजगार सेवा केन्द्रलाई परिमार्जन गर्ने कार्यविधि पनि अन्तिम चरणमा। आज मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना। गर्मीका कारण कञ्चनपुरका दुई पालिकामा विद्यालय बिहान सञ्चालन हुने। युएले इन्धनका लागि हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माणलाई अघि बढाउने, अर्को वर्षसम्ममा सञ्चालनमा ल्याउने तयारी। र विश्वकप क्रिकेट लिग टूमा नेपाल र अमेरिका बीचको खेल चल्दै, ईशान पाण्डेको डेब्यू। साफ महिला च्याम्पियनसिप खेल्ने नेपालको टोली घोषणा। नेपाल खबरमा अब पूरा खबर। नेपालमै पहिलो पटक बागलुङको बडीगाड गाउँपालिकामा खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिन्डरमा भरेर चुलो बाल्न थालिएको हो। नमुना परियोजनाका रूपमा 3 वर्ष अघि सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढाइएको छ। परियोजना अन्तर्गत उत्पादन गरिएको ग्यासबाट चुलो बालेर सजिलै खाना पकाउन सकिन्छ। त्रिभुवन विश्वविद्यालय सहित विभिन्न देशका विश्वविद्यालय, वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो। परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढाउने जनाएको छ। बडीगाड गाउँपालिका 2 गिरिङ दी खोला लघु जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत प्रयोग गरी हाइड्रोजन ग्यास निकालिएको हो। 2066 सालमा स्थापना भएको लघु जलविद्युत आयोजनाको विद्युत खपत नभई खेर गइरहेको अवस्थामा त्यसलाई उपयोग गरेर नयाँ प्रविधिको परीक्षण गरिएको हो। 3 वर्षदेखि 7 साझेदार तथा प्राविधिक संस्थाको सहकार्यमा गरिएको अध्ययनबाट अहिलेसम्म 8 सिलिन्डरमा हरित हाइड्रोजन ग्यास भरिएको छ। 1 वर्ष अघि गरिएको प्रारम्भिक परीक्षण सफल भएपछि अहिले सिलिन्डरमा सुरक्षित रूपमा भर्ने कार्य थालिएको हो। नेपाल इनर्जी फाउन्डेसनका अध्यक्ष मोहनदास मानन्धरका अनुसार पानीमा रहेको अक्सिजन अलग गरी हाइड्रोजन मात्रै निकालेर सिलिन्डरमा भर्ने प्रविधि प्रयोग गरिएको हो। आवश्यकता अनुसार ग्यास चुलोमा प्रयोग गर्न सकिने उहाँले बताउनुभयो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्ण श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित अर्थात् अटोमेसन बनाउने तयारी गरेको छ। मन्त्रालयका सचिव दीपक काफ्लेका अनुसार पुनः श्रम स्वीकृति सम्बन्धी नीतिगत व्यवस्था सुधार गर्ने प्रस्ताव मन्त्रालयमा प्राप्त भइसकेको छ। यसलाई छिट्टै टुङ्गोमा पुर्याइनेछ। यसै गरी 753 पालिकाको रोजगार सेवा केन्द्रलाई परिमार्जन गरी सिप रोजगार तथा उद्यम प्रवर्धन केन्द्रका रूपमा विकास गर्ने कार्यविधि अन्तिम चरणमा पुगेको छ। मन्त्रालयले तय गरेका मुख्य कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षा कोषमा थप 50 संस्था दर्ता गर्ने, 10,000 श्रमिकलाई आबद्ध गराउने, 800 सिपमूलक तालिम दिने, श्रमाधान कल सेन्टर मार्फत 5,000 गुनासो सम्बोधन गर्ने तथा पुनः श्रम स्वीकृतिलाई पूर्ण स्वचालनमा लैजाने योजना अघि बढाइएको छ। आज मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले आज बेलुका र राति मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। हावाहुरीका कारण रोग तथा कमजोर संरचना ढल्ने, छाना उड्ने, विद्युत तथा संचार सेवा प्रभावित हुने लगायतको जोखिम हुन्छ। आज हावाहुरीसहित कतै कतै मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशीका केही ठाउँ, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भागका थोरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशको हिमाली पहाडी भागका र मध्य प्रदेशको एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। गर्मीका कारण कञ्चनपुरका दुई पालिकामा विद्यालय कक्षा बिहान सञ्चालन गर्ने भएका छन्। कृष्णपुर र शुक्लाफाटा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन्। कृष्णपुरमा मेयर हेमराज ओझाका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 र लेटर ग्रेडिङ निर्देशिका 2083 बमोजिम पाठ्य घण्टा नघट्ने तथा नगरभरिका विद्यालयमा एकरूपता कायम हुने गरी व्यवस्था लागू गरिएको हो। शुक्लाफाटा नगरपालिकामा पनि बढ्दो गर्मीका कारण पर्सि जेठ 4 गतेदेखि बर्खे बिदासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन हुने भएका हुन्। यसअघि बिहान 10 बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान 7 बजेदेखि सुरु भई दिउँसो 1:15 बजेसम्म सञ्चालन हुनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मिथिलामा आज वर्षायत पर्व मनाइँदै आइपिएल क्रिकेटमा आज राति कोलकाता र गुजरात खेल्दै लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो।

0: वात्सल्य हेल्थकेयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

सिधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले नेपालमै पहिलो पटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास सिलिन्डरमा भरेर चुलो बाल्न थालियो पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण स्वचालित बनाउने तयारी लगायतका खबरहरू प्रस्तुत गर्यौँ नेपाल खबरमा अब थप खबरहरू प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानीले वर्षाइत पर्व मनाउँदैछन् जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ वट सावित्री पनि भनिने यो पर्वमा विवाहित मिथिलानी मिथिलाका महिलाहरू आआफ्ना बस्तीका वट वृक्ष वरको रुख नजिक जम्मा भएर सामूहिक रूपमा मनाउँछन् यस अवसरमा सावित्रीको कथा भन्ने र सुन्ने गरिन्छ जेठ कृष्ण चतुर्दशीका दिन चोखो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर इष्टदेवको पूजा आराधना गर्ने गरिन्छ व्रतालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ यसपालि भने भोलिदेखि अधिकमा सुरु हुने हुँदा भोलिको सूर्योदय हुन अगावै व्रत सम्पन्न गरिने मैथिल कर्मकाण्डका ज्ञाता वर्दिवास दुईका पण्डित महेश कुमार झा बताउनुहुन्छ अब विदेशको खबर मध्यपूर्व युद्धले महत्त्वपूर्ण हर्मुज जलमार्गबाट निर्यात अवरुद्ध पारेपछि युएले स्ट्रेट अफ हर्मुजको विकल्पमा नयाँ पाइपलाइनको निर्माणलाई अघि बढाउने भएको छ पश्चिम पूर्वी पाइपलाइनले फैजुराह बन्दरगाह मार्फत विशाल इन्धन उत्पादक कम्पनी एडिएनओसीको क्षमता दोब्बर गर्ने र अर्को वर्षसम्ममा सञ्चालनमा ल्याउने पहल गरिने युएको सरकारी सञ्चार माध्यमले जनाएको छ युएका राजकुमार शेख खालिद बिन मोहम्मद बिन जायद अल नाहयानले एडिएनओसीलाई परियोजनाको वितरणलाई गति दिन निर्देशन दिनुभएको छ पोर्ट अफ फैजुराह वेबसाइटका अनुसार हबसान तेल क्षेत्रदेखि फौजुराहसम्म फैलिएको 360 किलोमिटर पाइपलाइनको क्षमता प्रतिदिन 18 लाख ब्यारलको रहनेछ युएले अर्को वर्षसम्म उत्पादन क्षमता बढाएर दैनिक 50 लाख ब्यारल पुर्याउने योजना पनि बनाएको छ अब खेल सम्बन्धी खबर आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत अहिले नेपाल र अमेरिका खेलिरहेका छन् त्रिवी क्रिकेट रङ्गशाला किर्तिपुरमा भइरहेको खेलमा अमेरिकाले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ अमेरिकाले ताजा अवस्थामा 50 ओभरको खेलमा 34 बलमा 6 विकेट गुमाएर 172 रन बनाएको छ आजको खेलबाट नेपालका ईशान पाण्डेले एक दिवसीयमा डेब्यू गरेका छन् उनलाई करण केसीले डेब्यू क्याप दिए नेपालमा भइरहेको लिग टू एक दिवसीय त्रिदेशीय श्रृङ्खलामा नेपाल अमेरिका र स्कटल्यान्ड सहभागी छन् किर्तिपुरमा यसअघि मङ्गलबार र बिहिबार भएको खेलमा स्कटल्यान्डले नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो नेपालले आफ्नो तेस्रो खेलमा पर्सी 4 गते फेरि स्कटल्यान्डसँग र चौथो खेलमा जेठ 8 गते अमेरिकासँग खेल्नेछ भारतमा हुने साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपालको टोली घोषणा गरिएको छ अखिल नेपाल फुटबल सङ्घ एन्फाले साफ च्याम्पियनसिप खेल्ने अन्तिम महिला टोली घोषणा गरेको हो मुख्य प्रशिक्षक नवीन न्यौपानेले छनौट गरेको अन्तिम टोलीमा 2 खेलाडीले पहिलो पटक स्थान बनाएका छन् भने 3 खेलाडीले पुनरागमन गरेका छन् अनिता लम्जेल र बिर्सना चौधरी पहिलो पटक समेटिएका हुन् यस्तै गीता राणा सबिना चौधरी अनिता केसीले टोलीमा पुनरागमन गरेका हुन् नियमित खेलाडी सरस्वती हमाल र मनमाया दमाई बहिरिएका छन् भारतको गोवामा हुने साफ च्याम्पियनसिपमा नेपाल समूह एमा छ यो समूहमा श्रीलङ्का र भुटान छन् समूह बीमा साबिक विजेता बङ्गलादेश भारत र मालदिप्स रहेका छन् साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले जेठ 11 गते भुटानसँग खेल्नेछ र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सले खेल्दैछन् यो खेल इडेन गार्डेन्समा नेपाली समयअनुसार बेलुका 7:45 सुरु हुनेछ गुजरात 12 खेलमा 16 अङ्कसहित तालिकाको दोस्रो र कोलकाता 11 खेलमा 9 अङ्कसहित 8 स्थानमा छ
उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपालमै पहिलो पटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास, सिलिन्डरमा भरेर चुलो बाल्न थालियो। पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण स्वचालित बनाउने तयारी, रोजगार सेवा केन्द्रलाई परिमार्जन गर्ने कार्यविधि पनि अन्तिम चरणमा। आज मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना, गर्मीका कारण कञ्चनपुरका दुई पालिकामा विद्यालय बिहान सञ्चालन हुने। युएले इन्धनका लागि हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माणलाई अघि बढाउने, अर्को वर्षसम्ममा सञ्चालनमा ल्याउने तयारी। र विश्वकप क्रिकेट लिग टूमा नेपाल र अमेरिका बीचको खेल चल्दै, इशान पाण्डेको डेब्यू, साफ महिला च्याम्पियनसिप खेल्ने नेपालको टोली घोषणा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा।

0: Mania.
1: Extreme energy drink.
2: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
3: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
2: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
3: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
2: कस्तो खबर?
3: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
2: ए, साँच्चै?
3: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
2: ए, त्यो त झन् राम्रो
3: हो नि। डाक्टर पूनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
2: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
3: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
2: यो त पुरा प्याकेज जस्तै भयो नि।
3: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
2: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, BP चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: जित बहादुर शेरचनले हाइड्रोजन ग्यासको चुलो बालेर परियोजनाको उद्घाटन गर्नुभएको छ। परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण र व्यावसायिक विस्तारतर्फ अघि बढ्ने जनाएको छ।
1: टेकफाइला इनोभेसनले विश्वविख्यात एनसिसी एजुकेसन युकेसँग रणनीतिक साझेदारी गरेको छ। यसमार्फत कक्षा 11 र 12 विद्यार्थीहरूले आफ्नै विद्यालयमा साइबर सुरक्षा, एआई र डाटा साइन्सका अन्तर्राष्ट्रिय पाठ्यक्रम शून्य लागतमा पढ्न पाउनेछन्। कम्पनीले दक्ष प्रशिक्षक र अत्याधुनिक सिकाइ व्यवस्थापन प्रणाली उपलब्ध गराउनेछ। काठमाडौँमा आयोजित कार्यक्रममा टेकफाइलाका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारीले नेपालको आइटी क्षेत्र वार्षिक 20-25% वृद्धि भइरहँदा पनि 70% कम्पनीले दक्ष शक्ति नपाएको तथ्याङ्क प्रस्तुत गर्नुभयो। नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लका अनुसार विगत 3 वर्षमा नेपालको आइटी तथा एआई सर्भिस व्यवसाय 70 अर्बबाट बढेर 140 अर्ब रुपियाँ पुगेको छ। नेपाल टेलिकमका निर्देशक डाक्टर शालिग्राम पराजुलीले नीति, पूर्वाधार र मानव संसाधन विकासलाई समानान्तर रूपमा अगाडि बढाउनु पर्ने बताउनुभयो।
0: कुनै समय फोहोर र दुर्गन्धको पर्याय बनेका काठमाडौँका नदी किनारहरू सहरको सुन्दर पर्यटकीय गन्तव्यमा रूपान्तरित हुँदैछन्। शङ्खमूल क्षेत्रमा बागमती किनारमा निर्माण भएको शङ्खमूल योग पार्क यसको जीवन्त उदाहरण हो। हरियाली चौर बगेको बागमती र व्यवस्थित पैदल मार्गहरूले यो क्षेत्रलाई बिहानी हिडुल, योग अभ्यास र पारिवारिक पिकनिकको पहिलो रोजा

0: बनाएको छ। बालबालिकाका लागि आधुनिक खेलौना र चिप्लेटीको व्यवस्था छ, जसले उनीहरूलाई मोबाइलबाट टाढा राखी खुला आकाशमुनि रमाउन मद्दत गरेको छ। युवा र स्वास्थ्य सचेत नागरिकका लागि खुला व्यायामशाला पनि स्थापना भएको छ। आर्ट अफ लिभिङ र स्थानीय समुदायको सक्रियतामा बनेका योग कक्ष र सतलहरूमा हरियो दुबोमा बसेर गरिने ध्यान र योगले सहरको कोलाहालबाट मुक्तिको अनुभव दिने स्थानीयवासी बताउँछन्।
1: नेपाल दर्पणमा रङ्गदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै
3: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलाइसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेशन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी, कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनु भएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, इसिजी, इइजी, एनसिभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-220 र 98-41-586-979, 081-530-220 र 98-41-586-979।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै देश।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यही मे 19 र 20 तारिकमा चीनको भ्रमण गर्नुहुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिए लगत्तै रुसी राष्ट्रपतिको कार्यालयले मे 19 र 20 तारिक अर्थात् आउँदो मङ्गलबार र बुधबारको भ्रमण तालिका सार्वजनिक गरेको हो। भ्रमणको क्रममा रुसी राष्ट्रपति पुटिनले आफ्ना चिनिया समकक्ष सी जिङपिङसँग भेटवार्ता गरेर चीन र रुस बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्नेबारे छलफल गर्ने रुसी विज्ञप्तिमा उल्लेख छ। पुटिन र सीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्ने र वार्तापछि संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ। भ्रमणले युक्रेन रुस युद्ध द्वन्द लगायत व्यापार र भू राजनीतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा छ। चीनले युद्ध अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको जनाएको छ।
1: नेपाल दर्पणमा अब केही खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ। आज भएको खेलमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर भेट्टाएको हो। नेपालका कुशल भुर्तेलले 119 रन बनाए, यस्तै आसिफ शेखले 58 रन बनाए। आजको खेलबाट डेब्यू गरेका इशान पाण्डेले अभिजित 20 रन बनाए। त्यसअघि त्रिवी क्रिकेट रङ्गशाला कृतिपुरमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अलआउट भयो। नेपालमा भइरहेको लिग टू एकदिवसीय त्रिदेशीय श्रृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन्। अङ्क तालिकामा नेपाल 26 खेलमा 20 अङ्कसहित 7 स्थानमा छ। अमेरिका 26 खेलमा 36 अङ्कसहित दोस्रो र स्कटल्यान्ड 30 खेलमा 38 अङ्कसहित शीर्ष स्थानमा छ। नेपालले आफ्नो तेस्रो खेलमा पर्सि 4 गते फेरि स्कटल्यान्डसँग र चौथो खेलमा जेठ 8 गते अमेरिकासँग खेल्नेछ।
0: भारतमा हुने साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपालको टोली घोषणा गरिएको छ। अखिल नेपाल फुटबल सङ्घ एन्फाले साफ च्याम्पियनसिप खेल्ने अन्तिम महिला टोली घोषणा गरेको हो। मुख्य प्रशिक्षक नवीन न्यौपानेले छनौट गरेको अन्तिम टोलीमा दुई खेलाडीले पहिलो पटक स्थान बनाएका छन् भने तीनजना खेलाडीले पुनरागमन गरेका छन्। अनिता लम्जेल र बिर्सना चौधरी पहिलो पटक समेटिएका छन्। यस्तै गीता राणा, सविता चौधरी, अनिता केसीले टोलीमा पुनरागमन गरेका छन्। नियमित खेलाडी सरस्वती हमाल र मनमाया दमाई बाहिरिएका छन्। भारतको गोवामा हुने साफ च्याम्पियनसिपमा नेपाल समूह एमा छ। यो समूहमा श्रीलङ्का र भुटान छन्। समूह बीमा साविक विजेता बङ्गलादेश, भारत र मालदिव्स रहेका छन्। साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले जेठ 11 गते भुटानसँग खेल्नेछ।
1: र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सले खेल्दैछन्। यो खेल इडेन गार्डन्समा नेपाली समयअनुसार बेलुका 7:45 सुरु हुनेछ। गुजरात 12 खेलमा 16 अङ्कसहित तालिकाको दोस्रो र कोलकाता 11 खेलमा 9 अङ्कसहित 8 स्थानमा छ। खबरको सिलसिला यति नै। आज शनिबार, अब रङ्ग दर्पणको पालो।
0: आजको रङ्ग दर्पण युवाहरूको बढ्दो अध्यात्म आकर्षणमा केन्द्रित छ।
6: नन्दीमाथि चढ्दै मेरा स्वामी हुनुहुन्छ, नन्दीमाथि चढ्दै पार्वतीलाई सामना राखी पहिला सोगी

परम्परागत रूपमा भजन कीर्तन र आध्यात्मिक चिन्तनलाई प्राय अवकाशपछिको जीवन वा वृद्ध वृद्धाको समय बिताउने माध्यमका रूपमा मात्रै हेरिन्थ्यो। मन्दिरका सत्तल र पाटी पौवामा चाउरिएका अनुहार मात्र झुम्मिन्छन् भन्ने सामाजिक मान्यता बिस्तारै बदलिँदैछ। पछिल्लो समय ठाउँ ठाउँका मठ मन्दिर मात्र होइन, सामाजिक सञ्जालदेखि आध्यात्मिक शिविरहरूसम्म युवाहरूको उपस्थिति लोभलाग्दो देखिन थालेको छ। काठमाडौँको पशुपतिनाथ मन्दिरमा साँझपख हुने आरतीको दृश्य हिजोआज बदलिएको छ। केही वर्ष अघिसम्म वृद्ध वृद्धाहरूको बाहुल्य रहने बागमती किनारमा अहिले तन्नेरीहरूको ओइरो देखिन्छ। कोही आँखा चिम्लेर ताली बजाइरहेका हुन्छन्, कोही मोबाइलको क्यामेराबाट त्यो आध्यात्मिक ऊर्जालाई कैद गरिरहेका हुन्छन् त कोही तल्लीन भएर नाचिरहेका देखिन्छन्।

0: पशुपतिनाथ मात्र होइन, सामाजिक सञ्जालदेखि देशका कुना काप्चामा हुने सत्सङ्ग र भजन कीर्तनसम्म पुग्दा एउटा नयाँ प्रवृत्ति स्पष्ट देखिन्छ। दैनिकको दौडमा थाकेका युवाहरू बिस्तारै अध्यात्म र भजन कीर्तनमा आकर्षित भइरहेका छन्। आखिर किन आधुनिक प्रविधिको युगमा हुर्किएको पुस्ता आध्यात्मिकतातर्फ आकर्षित भइरहेको छ? मनोविद डाक्टर बासु कार्की।
1: जीवनशैलीमा भएको परिवर्तन र उनीहरूले बुझ्ने सूचना र संसारसँगको सम्बन्ध अत्यन्तै व्यापक भएको कारणले गर्दा मान्छेहरूको महत्वाकांक्षा अत्यन्तै सीमाविहीन हुन पुगेको छ। पुरानो हाम्रो जीवनशैली र संस्कारमा भएको भजन कीर्तन लगायतका जहाँ मान्छे भौतिक हिसाबले सँगसँगै रहन्छ र एकअर्का बिच अरू भावना र कुराको पनि आदान प्रदान हुन्छ, त्यस्ता कुराले चाहिँ मान्छेलाई कनेक्टेड भएर रहन पनि सहयोग गर्ने र अप्ठ्यारो पर्दा समस्या समाधानको लागि र यस्तै अलि बढी सांस्कृतिक हिसाबले सँगसँगै रहन पनि मौका मिल्ने भएको कारणले गर्दा यस्ता कुरामा चाहिँ बढी ध्यान गएको र यस्तै मान्छेलाई सकारात्मक ऊर्जा दिएको पनि।
0: पछिल्लो समय युवाहरूमा पार्टी, डिस्को, क्लब र रात्रि जीवनप्रतिको मोह घटेको त छैन, तर त्यसको विकल्पमा आध्यात्मिक मनोरञ्जन तीव्र रूपमा अगाडि आएको छ। धेरै युवाहरूले हिजोआज शुक्रबारको रात क्लबमा बिताउनुको साटो शनिबार देशभरिका एमआरआरको भजनमा बिताउन थालेका छन्।

0: यस आकर्षणमा प्रविधिको ठूलो हात छ। फेसबुक, इन्स्टाग्राम र टिकटकमा देखिने छोटो भिडियोहरूले भजन र अध्यात्मलाई ग्ल्यामरस बनाइदिएको छ। पशुपतिको आरती होस् वा एमआरआर वा अरू मठ मन्दिरमा हुने आरती, त्यहाँका भिडियोहरू युवाहरूले निकै रुचाउने गरेका छन्। आजका युवाहरू परम्परागत वाद्यवादनको प्रयोग गरेर पनि भजन गाइरहेका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार आजको पुस्ता सबैभन्दा बढी एन्जाइटी र डिप्रेसनको जोखिममा छ। यस्तोमा ध्यान युवाहरूका लागि औषधि साबित भएको छ। ध्यान केन्द्रहरूमा स्थान पाउन महिनौ कुर्नुपर्ने अवस्था छ र त्यहाँ जाने 80% भन्दा बढी मानिस 35 वर्ष मुनिका युवा छन्। भजनमा रहने सामूहिक ऊर्जाले एक्लोपन हटाउन मद्दत गर्छ, जसले सामाजिक सम्बन्ध बलियो बनाउन र मानसिक रूपमा सन्तोष मिल्न सहयोग पुर्याउँछ।
1: जति बेला मान्छे आनन्दित हुन्छ त्यति बेला डोपामिन, सेरोटोनिन र अक्सिटोसिन जस्ता हर्मोन्सहरू र न्युरोट्रान्समिटर्सहरू उत्पादन हुन्छन्। तिनै रसायनहरूको उत्पादन र सन्तुलनबाट उनीहरूलाई सुखी र खुसी बनाउने हो, अथवा सामाजिक अभ्यासहरूबाट, सामूहिक भजन सत्रबाट मान्छेलाई चाहिँ शान्त रहन र प्रेरित गर्ने खालका, अझ बढी खुसी राख्न मद्दत गर्छ।
0: अध्यात्मले युवाहरूलाई आधुनिक विश्वको कोलाहलमा कसरी शान्त रहन सकिन्छ भन्ने कला पनि सिकाएको छ। आजको शिक्षित पुस्ताले विज्ञान र अध्यात्मलाई जोडेर हेर्न थालेका छन्। अहिलेका युवा आफ्नो व्यस्त दिनचर्यापछि एक घन्टा आँखा चिम्लेर भजनमा हराउँछन्, जसले आफूलाई फेरि पुनर्ताजगी गर्छ। मनोविद डाक्टर बासु कार्की:
1: अहिलेको नयाँ पुस्ता जसले चाहिँ प्रविधिलाई बढी पछ्याउँछ र विज्ञानलाई बढी बुझ्दछ, उनीहरूले आफ्नो जीवनलाई र जीवन दर्शनलाई पनि बुझ्न सम्भावना बढी छ। त्यति बेलासम्म मान्छेको बुझाइ चाहिँ परिपक्व हुँदैन, त्यति बेला व्यवहारबाट पनि धेरै कुरा सिक्न सक्छ। हामीले जुन आध्यात्मिक चिन्तन र त्यो सँगसँगै जोडिएका केही अभ्यासहरू छन्, जुन भजन कीर्तन भन्छौँ, ती कुराले चाहिँ मान्छे व्यवहारबाटै उनीहरूलाई शान्ति मिल्छ। यो कुरा चाहिँ विज्ञान सम्बन्ध पनि छ र हाम्रो पूर्वीय दर्शनसँग पनि तालमेल राख्छ। जस्तो चाहिँ नयाँ पुस्तालाई तनाव जिउनको लागि र आफ्नो महत्वाकांक्षालाई कम गरेर आफ्नो धरातलो उभिएर जीवन निर्वाह गर्न पनि सहयोग गर्छ।
2: रङ्गदर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
0: भारतमा मनसुन 6 दिन अघि आउने पूर्वानुमान, नेपालमा पनि चाँडो भित्रन सक्ने, सुरुमा सुक्खा हुने अनुमानले किसानमा चिन्ता, अहिले नै यकिन नहुने विभागको भनाइ।
2: नारायणघाट बुटौल सडकको भौतिक प्रगति 91%, अब दाउन्नेमा शास्ति खेप्नु नपर्ने।
0: आधुनिक प्रविधिको युगमा हुर्किएको पुस्तामा पनि भजन कीर्तन र अध्यात्मप्रति आकर्षण बढ्दो, तनावपूर्ण जीवनमा मानसिक सन्तोष मिल्ने डाक्टरको भनाई।
2: रुसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक, अमेरिकी राष्ट्रपति ट्रम्प फर्की लगत्तै हुने सीको चीन भ्रमणमा विश्वव्यापी चासो।
0: र नेपालले अमेरिकालाई 9 विकेटले हरायो, कुशल भुर्तेलको शतक। आइपिएल क्रिकेटमा आज कोलकाता र गुजरात खेल्दै
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: अब मेरो बच्चाको पढाइ सुरु गर्ने बेला भयो। राम्रो स्कुल छानौ भनेको सबभन्दा ठुलो जिम्मेवारी जस्तो लागिरहेछ। छवि सर, केही आइडिया छ भने दिनुहोस् न।
1: म पनि यही सोचमा थिएँ। धेरै बुझे, धेरै ठाउँ हेरे, अनि अन्त्यमा रोजे ब्राइटल्यान्ड स्कुल नेपालगञ्ज।
0: त्यस्तो के छ र त्यहाँ?
1: नर्सरीदेखि कक्षा 8 अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ। यति मात्र होइन, यहाँ अनुभवी र तालिम प्राप्त शिक्षकहरू हुनुहुन्छ। अनुशासन र संस्कारमा विशेष ध्यान दिइन्छ। बच्चाको आत्मविश्वास र व्यक्तित्व विकासमा जोड दिने गरिन्छ। म त एकदमै खुसी छु आफ्नो बच्चालाई यहाँ पढ्न पठाउँदा।
0: ए, त्यसो भए म पनि अब मेरो बच्चालाई नेपालगञ्ज 10 रहेको गणेशमान चोक स्थित ब्राइटल्यान्ड स्कुलमा नै भर्ना गर्छु। तपाईँ पनि आफ्ना नानी बाबुहरूको उज्जवल भविष्य चाहनुहुन्छ भने ढिलो नगर्नुहोस्। शैक्षिक सत्र 2083 लागि भर्ना खुला भइसकेको छ।
2: हजुर, नर्सरीदेखि कक्षा 8 सीमित सिट छ। आजै निर्णय लिई आफ्नो सिट सुनिश्चित गर्नुहोस्। ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, गणेशमान चोक, नेपालगञ्ज। सम्पर्क नम्बर 081-536-820, 081-531-324। ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, विश्वासिलो शिक्षा, उज्जवल भविष्य। आजै

0: bunny, yeah.
1: Extreme energy drink.
2: वाह, कति सुन्दर हाम्रो वन, हरियाली, चरा, स्वच्छ हावा, कति राम्रो।
3: हो, तर हाम्रो सानो लापरवाहीले यही सुन्दर वन डढेलोले खरानी बन्न सक्छ।
2: अनि वनमा आगो किन लाग्छ त?
3: चुरोट बिडी ननिभाइ फाल्दा, वनमा आगो बालेर ननिभाउँदा, खाना पकाएर आगो छोड्दा र सुक्खा पात पतिङ्गरमा आगो लाग्दा।
2: त्यसो भए वन जोगाउन के गर्नुपर्छ त?
3: वनमा फायर लाइन बनाऊ, नियमित गस्ती गरौँ, खाना पकाइसकेपछि आगो राम्ररी निभाऊ, सुक्खा पात पतिङ्गर व्यवस्थित गरौँ र डढेलो देखेमा तुरन्त खबर गरौँ।
2: आउनुहोस्, डढेलो रोकौँ, वन जोगाऊ, भविष्य बचाऊ, वन जोगाऊ, जीवन बचाऊ, डढेलोबाट भविष्य बचाऊ। हामी सचेत, वन सुरक्षित, हरियो वन हाम्रो सम्पत्ति। डिभिजन वन कार्यालय नेपालगञ्ज बाँकेद्वारा जनहितमा जारी सन्देश।
4: सुन्नु न, यो हाम्रो बिहे पछिको पहिलो यात्रा हो सिर्फ हामी दुईजनाका लागि।
5: हो त, हात समातेर हिँड्दा संसार अझ सुन्दर लाग्छ। कतै विशेष प्याकेजमा घुम्न जान पाए झन् कति राम्रो हुन्थ्यो। कहाँ होला र त्यस्तो सुविधा खोइ?
4: किन चिन्ता लिएको नि हजुरले? न तयारीको झन्झट, न कहाँ बस्ने अनि कहाँ खाने भन्ने चिन्ता। घुम्ने रुटको सबै व्यवस्था छ, घरदेखि लिएर फेरि घरसम्मै पुर्याइदिने व्यवस्था छ, मात्र नेपालगञ्ज न्यु रोड स्थित तुलसी होलिडेजमा। हजुरलाई थाहा थिएन र यो कुरा? मलाई त धेरै पलदेखि थाहा थियो नि।
5: अह, कति बाठी, बिहानको सूर्य, साँझको मिठो हावा, आहा, तुलसी होलिडेजको विशेष प्याकेजमा सस्तो मूल्यमा घुम्न पाउने भएपछि हाम्रो यो यात्रा निकै मिठो अनि रमणीय हुने भयो। उसो भए यात्रा आजै सुरु गरौँ न त। तुलसी होलिडेज टुर्स एन्ड ट्राभल्ससँग आजका लागि मात्र होइन, सधैँका लागि सम्झनै पर्ने नाम रहेछ।
4: हजुर, स्वदेश होस् या विदेश, तपाईँ जहाँ जुन देश जान चाहनुहुन्छ, टिकट बुकिङदेखि भिजासम्म, होटल बसाई र सम्पूर्ण व्यवस्थापन छिटो, सजिलो र भरपर्दो छ।
5: साथै परिवारसँग रमाइलो पल, हनीमुनका अविस्मरणीय सम्झना, सफारी, समूह टुर र हरेक यात्रामा खुसीको अनुभव साट्न पाउनुहुनेछ। त्यति मात्र कहाँ हो र, कर्पोरेट टुर होस् वा शैक्षिक भ्रमण, तपाईँको चाहना अनुसार बनाइदिने विशेष प्याकेजहरू पनि उपलब्ध छन्। अब ढिला नगर्नुहोस्, आजै बनाऊ घुम्ने योजना।
4: सम्पर्क तुलसी होलिडेज टुर्स एन्ड ट्राभल, न्यु रोड, नेपालगञ्ज।
5: सम्पर्क नम्बर 9858535553 र 9812235553। इमेल info@tulsiholidays.com।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: QR नेपाल का अपने QR।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरजराज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: böyle konuya.
1: Extreme Energy Drink.
2: ए लौ न लौ लौ चटाङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
4: हो र
3: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बीडीएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
8: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
7: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
8: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
7: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
8: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
7: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
10: अब मेरो बच्चाको पढाइ सुरु गर्ने बेला भयो। राम्रो स्कुल छानौ भनेको सबभन्दा ठुलो जिम्मेवारी जस्तो लागिरहेछ। छवि सर, केही आइडिया छ भने दिनुहोस् न।
11: म पनि यही सोचमा थिएँ। धेरै बुझे, धेरै ठाउँ हेरे अनि अन्त्यमा रोजे ब्राइटल्यान्ड स्कुल नेपालगञ्ज।
10: त्यस्तो के छ र त्यहाँ?
11: नर्सरीदेखि कक्षा 8 अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ। यति मात्र होइन, यहाँ अनुभवी र तालिम प्राप्त शिक्षकहरू हुनुहुन्छ। अनुशासन र संस्कारमा विशेष ध्यान दिइन्छ। बच्चाको आत्मविश्वास र व्यक्तित्व विकासमा जोड दिने गरिन्छ। म त एकदमै खुसी छु आफ्नो बच्चालाई यहाँ पढ्न पठाउँदा।
10: ए, त्यसो भए म पनि अब मेरो बच्चालाई नेपालगञ्ज 10 रहेको गणेशमान चोक स्थित ब्राइटल्यान्ड स्कुलमा नै भर्ना गर्छु। तपाईँ पनि आफ्ना नानी बाबुहरूको उज्जवल भविष्य चाहनुहुन्छ भने ढिलो नगर्नुहोस्। शैक्षिक सत्र 2083 लागि भर्ना खुला भइसकेको छ।
12: हजुर, नर्सरीदेखि कक्षा 8 सम्म सीमित सिट छ। आजै निर्णय लिई आफ्नो सिट सुनिश्चित गर्नुहोस्। ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, गणेशमान चोक, नेपालगञ्ज। सम्पर्क नम्बर 081-536-820, 081-531-324। ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, विश्वासिलो शिक्षा, उज्जवल भविष्य। आजै

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: माँ पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सारसूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगंज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: बाँके, बर्दिया, दाङ र रोल्पा जिल्लाका सार्वजनिक निकायहरूमा भ्रष्टाचार जन्ने कसुर भएको थाहा पाएमा वा कुनै राष्ट्र सेवक कर्मचारीले घुस रिश्वत माग गरेमा निम्न ठेगानामा उजुरी गरौँ। मोबाइल नम्बर 98580 43888, कार्यालय प्रमुख, 98580 45788, सूचना अधिकारी, र फोन नम्बर 081550626, 081550627, फ्याक्स नम्बर 081550426। 24 घन्टा सम्पर्क गर्न सकिने मोबाइल नम्बर 98580 53488, साथै पैसा नलाग्ने टेलिफोन नम्बर 107 समेत सम्पर्क गर्नुहोला, र कार्यालयको इमेल ciaanepalganj@gmail.com। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटोल, सम्पर्क कार्यालय नेपालगंज।
7: व्यावसायिक कृषि पद्धति अपनाएकला किसान हुक्रन कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँके के विशेष अनुरोध।
8: कृषि क्षेत्रमा व्यावसायिक पद्धति अपनाई हो आयमूलक व्यवसाय से आत्मनिर्भर बनी हो बनाई, कृषि पेसा है मर्यादित बनाएक उद्यमशीलता विकास कई के रोजगारी सृजना करी हो कराई।
7: कृषि व्यवसायमा तुलनात्मक विश्लेषण कैके आमदानी ऐना व्यवसाय छनौट गरी, खेती व्यवसाय के नियमित हर हिसाब राखके विश्लेषण कैना बानी बैठाई,
8: बजार हेरके खाली उत्पादन योजना बनाई, व्यवहारिक व्यवसायिक योजना तयार कैके लागू करी,
7: सफल उद्यमी बनी हो व्यवसाय है निरन्तरता दी आगे बढ़ाई हो बढ़ाई लगाई, कृषि प्राविधिक विज्ञ हुकरन से नियमित सरसलाह हो सुझाव ली वो उहे बमोजिम व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करी ओ कराई, एकल प्रयास से कृषि क्षेत्र में व्यवसाय प्रवर्धन प्रभावकारी रूप में करे निशेकना हुईले ओहर से हमरे निजी और सरकारी सब सरकार वाला एकजुट होके अपन अपन भूमिका निर्वाह कैके समन्वय सहकारिक लाग प्रयास करी वो कराई।
8: थप आवश्यक सर सलाह व जानकारी लाग लगभग संघीय व प्रादेशिक स्तर के सरकारी कृषि सेवा देना कार्यालय, केन्द्र, प्रयोगशाला, निर्देशनालय व स्थानीय तह के कृषि विकास शाखा में संपर्क करेक लाग अनुरोध बा।
7: कृषि व्यवसाय प्रवर्धन सहयोग व तालिम केन्द्र खजुरा बाँके।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: माग त हाम्रो यथावत नै छ, त्यो आगमन अलिकति कमजोर छ, त्यसले गर्दाखेरि चाहिँ मूल्य चाहिँ माथि गएको चाहिँ देखिन्छ।
2: संघीय मन्त्रालय पुनर्संरचनाको काम तीव्र, मन्त्रालयको नाम परिवर्तन प्रक्रिया शुरू। जाजरकोट भूकम्पपछि पुननिर्माण सुस्त हुँदा हजारौं परिवार अझै अस्थायी टहरामै।
3: त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडिओ कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
2: मध्य पहाडी राजमार्गको चोर जहारी खण्ड 20 दिनका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न सकिने। वैदेशिक अध्ययनका नाममा ठगी बढ्दै, विद्यार्थीलाई सतर्क रहन आग्रह।
4: जतापट्टि खोलेका छन् दर्ता छ कि छैन, के छ कि छैन, अझै यसको लागि शिक्षा अथवा कुन ठाउँमा दर्ता हुनुपर्ने त्यो त्यसबाट अथोरिटी लिएका छन् कि छैनन् होइन, सबै कुरा बुझेर मात्रै जानु पर्यो।
2: र नेपालले अमेरिकालाई 9 विकेटले हराउँदै लिग 2 शानदार जित।

0: सरकारको बेरुजु हरेक वर्ष बढ्दै जानु वित्तीय अनुशासन कमजोर बन्दै गएको स्पष्ट संकेत हो। हिजो सार्वजनिक भएको महालेखा परीक्षकको कार्यालयको तथ्याङ्कले सरकारको बेरुजु करिब 3% बढेको देखाएको छ। यसले सरकारको खर्च प्रणालीमा पारदर्शिता र उत्तरदायित्व अझै सुदृढ हुन नसकेको देखाउँछ। यस्तो प्रवृत्तिले विकास बजेटको प्रभावकारिता घटाउँदै नागरिकको विश्वासमा समेत गम्भीर असर पार्छ। त्यसैले सरकारले बेरुजु घटाउँदै खर्च पारदर्शिता र सुशासनका लागि ठोस पहल गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
1: पछिल्लो एक महिनामा तरकारी तथा फलफूलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार वैशाख 2 गतेको तुलनामा जेठ 2 गतेसम्मको औसत मूल्य विश्लेषण गर्दा विशेष गरी गोलभेडा, हरियो सागसब्जी र केही फलफूलको मूल्य अत्याधिक रूपमा बढेको पाइएको हो। सबैभन्दा धेरै सानो गोलभेडाको मूल्य 142% भन्दा बढीले बढेको छ भने भारतीय सानो गोलभेडाको मूल्य 126% महँगिएको छ। यस्तै ठूलो गोलभेडाको मूल्य पनि करिब 19% बढेको छ। गाजर, लौका, हरियो प्याज, घिउ सिमी र अदुवामा समेत 50% भन्दा बढी मूल्य वृद्धि भएको छ। हरियो प्याज 51% र अदुवा करिब 88% महँगिँदा उपभोक्तामा थप भार परेको छ। फलफूलतर्फ अनार, अङ्गुर र भुइँ कटहरको मूल्य उल्लेख्य रूपमा बढेको छ। अनार 23% र अङ्गुर करिब 25% महँगिएको छ। तरकारी तथा फलफूलको मूल्य बढ्नुको कारणबारे बताउँदै समितिका सूचना अधिकारी विनय श्रेष्ठले सिआइएनसँग भन्नुभयो,
2: उत्पादन कम छ, बजार आगमन कम छ, तराईतिरको गोलभेडा आउन कम भयो। अब अहिले वरिपरि र काठमाडौँ भ्यालीकै उत्पादनले भ्याउनु पर्ने अवस्था छ। अहिले टनेलको उत्पादन पनि आइसकेको छैन, त्यसैले गर्दाखेरि चाहिँ अब माग त हाम्रो यथावत नै छ, त्यहाँ आगमन अलिकति कमजोर छ, त्यसले गर्दाखेरि चाहिँ मूल्य चाहिँ माथि गएको चाहिँ देखिन्छ। अब यो अलिकति अब यो असिना पानीको कारणले गर्दाखेरि पनि कतिपय ठाउँको चाहिँ उत्पादन र त्यहाँबाट हुने आगमन प्रभावित भएको छ। जति परिमाणमा आउनु पर्ने त्यति परिमाण आउन सकेका छैन, होइन? अब अस्ति घटिसकेको तरकारीहरूको भाउ पनि अलिकति माथि गएको देखिया छ। जस्तो भन्नुहोस् सिमी, बोडी, घिरौला लगायतका अहिलेको जुन सिजनको तरकारी हो नि, अब गोलभेडा पनि त्यही भित्रमा पर्छ।
1: समितिका अनुसार केही वस्तुको मूल्य भने घटेको छ। भटमास, कोसा, भिन्डी, काँक्रो, खुर्सानी र केही सागसब्जीको मूल्य घट्दा आंशिक राहत मिलेको छ। मलमास अर्थात् अधिक मास आजदेखि शुरू भएको छ। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने अधिक मास आजदेखि शुरू भएको हो। आगामी असार 1 गतेसम्म अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ज्योतिषीय गणना अनुसार 365 दिनको वर्ष हुन्छ। वर्षमा सौर मर्समा चन्द्रमास हुन्छन्। दुवैलाई समन्वय गर्न मलमास वा अधिक मास आउँछ। एउटा औँसीदेखि अर्को औँसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वस्तुवेद शिवप्रसाद पोखरेलले बताउनुभयो। जाजरकोट भूकम्प प्रभावितहरूको स्थायी आवास पुननिर्माणले अझै गति लिन सकेको छैन। भूकम्प गएको करिब 4 वर्ष बित्न लाग्दा समेत अधिकांश भूकम्प पीडित अझै घरविहीन अवस्थामै छन्। 2079 कार्तिक 17 गते राति जाजरकोटको रामीटाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट कम्तीमा 154 जनाको मृत्यु, 366 जना घाइते तथा करिब 2,50,000 भन्दा बढी नागरिक प्रत्यक्ष प्रभावित भएका थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार केही स्थानीय तहमा पुननिर्माण कार्य शुरू भए पनि अधिकांश स्थानमा पुननिर्माण शुरू भएको छैन। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार जाजरकोट जिल्लामा मात्रै 85,000 भन्दा बढी निजी घर अझै पुननिर्माण हुन बाँकी नै छन्। विस्तृत क्षतिको आकलन प्राधिकरण प्राविधिक मूल्याङ्कन ढिलो हुनु, अनुदान विवरणमा ढिलाइ र दुर्गम भूगोलका कारण पुननिर्माण कार्य सुस्त भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सिआइएनसँग बताउनुभयो।
3: जाजरकोटका फेरि जिरै केही पनि नभएको भनेको होइन, कुनै पालिकाहरूको सुरु पनि भइसकेको छ पुननिर्माणै पनि भने, अब बाँकी रहेका पालिकाहरूको चाहिँ अब जुन इस्युहरू थियो त्यो चाहिँ नि अब जुन जुन तहले सेटल गर्नुपर्ने थियो त्यो अस्ति हामीसँग पनि छलफलमा
4: तथ्याङ्क अध्यावधि गर्न चाहिँ अलिकति ढिला भएको भन्ने खालको चाहिँ कुरा सुनिएको थियो पहिला, होइन?
3: होइन, अहिले त्यो सेटल लगभग भइसक्यो। जाजरकोट केसमा चाहिँ अब तुरुन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनली हेरिसकेपछि चाहिँ त्यो तुरुन्त प्रारम्भ
4: हुन्छ। कति समय लाग्छ होला अब लगभग यति महिना यति दिन यति रात भन्ने?
3: होइन अब अस्ति हामीले छलफल प्राधिकरण पनि छलफल भएको थियो, जाजरकोटका अब त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडिओ कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
1: यी घर पुननिर्माणका लागि करिब 101 अर्ब रुपियाँ भन्दा बढी लागत आवश्यक पनि अनुमान गरिएको छ। विज्ञहरूले तीन तहका सरकारबीच प्रभावकारी समन्वयको अभाव, प्राविधिक जनशक्ति कमी तथा अनुदान वितरणमा ढिलाइ मुख्य समस्या रहेको बताएका छन्। समयमै पुननिर्माण हुन नसक्दा पीड़ितहरूमा निराश बढ्दै गएको छ। शिक्षा क्षेत्रका विज्ञहरूले विद्यार्थीलाई कन्सल्टेन्सी छनौट गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। हिजो प्रहरीले उपत्यका 95 वटा शैक्षिक परामर्श केन्द्रमा छापा मार्दै 69 जनालाई पक्राउ गरेपछि वैध र अवैध कन्सल्टेन्सी छुट्याउने विषय थप चासोको केन्द्र बनेको हो। प्रहरीका अनुसार विदेश पठाइदिने नाममा ठगी भएको गुनासोको आधारमा गरिएको उक्त कार्यवाहीमा धेरै केन्द्रले आवश्यक मापदण्ड पूरा नगरेको, दर्ता नवीकरण नगरेको तथा बिना इजाजत सेवा सञ्चालन गरेको पाइएको छ। प्रहरीका अनुसार ठगीमा नपर्न सबैभन्दा पहिले कन्सल्टेन्सी वैध रूपमा दर्ता भएको वा नियमित रूपमा नवीकरण गरिएको छ कि छैन भन्ने कुरा यकिन गर्नुपर्ने हुन्छ। शुल्क संरचना पनि कन्सल्टेन्सी विश्वसनीयता मापन गर्ने अर्को आधार हो। यसै गरी पहिले सेवा लिएका विद्यार्थीको अनुभव र सिफारिसले पनि सही निर्णय लिन सहयोग पुर्याउने सीआईएनसँग बताउँदै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रवीण धिताल।
5: विद्यार्थी जानुभन्दा अगाडि पहिला त्यो कहाँ दर्ता छ होइन, त्यसको अनुमति इजाजत पत्र के छ भन्ने कुरा बुझेर मात्रै जानु पर्यो। जतापट्टि खोलेका छन् दर्ता छ कि छैन, के छ कि छैन, अझ यसको लागि शिक्षा अथवा कुन ठाउँमा दर्ता हुनुपर्ने तिनीहरू त्यसबाट अथोरिटी लिएका छन् कि छैनन् होइन, सबै कुरा बुझेर मात्रै जानु पर्यो। यहाँ लेखेका छन्, बोर्ड टाँगेका छन्, गलत खालका मान्छेहरू चलाइरहेछन्, योभन्दा अगाडि कोही साथी गइरहेछ भन्ने मान्छे गइरहेछन्, उसले अनुमति लिएको छ कि छैन, कम्पनीमा दर्ता भएको छ कि छैन, शिक्षाको क्षेत्रबाट पाउनुपर्ने अथोरिटी पाएको छ कि छैन भन्ने कुरा चेक गर्नुपर्छ पहिला गर्ने। अनि अति नै धेरै ठगी भयो भन्ने कुरा नै आएपछि प्रहरीले त्यस रूपमा हेर्ने गरेको हो।
1: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीमा परेका जो कोहीलाई सम्पर्कमा आउन आग्रह गर्दै अनुसन्धानलाई थप तीव्र बनाइएको जनाएको छ। मध्य पहाड़ी राजमार्ग अन्तर्गत रुकुम पश्चिमको चौरजहारी क्षेत्रमा आजदेखि 20 दिनका लागि यातायात सेवा पूर्ण रूपमा बन्द गरिएको छ। सड़क डिभिजन कार्यालय चौरजहारीका अनुसार सड़क ढलान कामलाई प्रभावकारी र गुणस्तरीय बनाउन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो। टाटा गाउँ स्याला खोला क्षेत्रदेखि मटिलातर्फ जोड्ने सड़क खण्डमा निर्माण कार्य तीव्र पार्न जेठ 2 गतेदेखि जेठ 22 गतेसम्म सड़क पूर्ण रूपमा बन्द गरिने जानकारी कार्यालयले दिएको छ। सड़क बन्द भएपछि यात्रु तथा सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न सीआईएनसँग कुरा गर्दै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थामीले आग्रह गर्नुभयो।
6: होइन त्यो त गएकै छ त, डाइभर्सन दिएकै छ, र त्यो मध्य पहाडी पनि टच मात्रै छुने मात्रै बाटो हो होइन। त्यो मध्य पहाडी मैले तपाईँलाई अघि पनि भने मध्य पहाडी बिचमा ब्रेक छ, त्यहाँनिर पुल नभएको कारणले त्यो अहिलेसम्म रन भएको पनि होइन। त्यो भन्दा परपट्टि चाहिँ मध्य पहाडीमा लिङ्क रोड मात्रैमा काम भइराखेको अवस्था हो, र त्यसका निमित्त पनि यात्रुहरूको लागि चाहिँ त्यो ठाउँमा जहाँ कन्स्ट्रक्सनको काम भइरहेछ त्यहाँ डाइभर्सन रोड पनि दिएकै छ, त्यो कारणले यात्रुहरूलाई चाहिँ त्यस्तो प्रब्लम चाहिँ हुँदैन।
1: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्य सहित मन्त्रालय पुनर्संरचनापछि तीनको नाम परिवर्तन गर्ने काम शुरू गरेको छ। वैशाख 30 गते बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरेसँगै संघीय मन्त्रालयको संख्या घटाएर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 18 झारिएको थियो। यस निर्णयको कार्यान्वयन स्वरूप अहिले मन्त्रालयको नाम फिर्ने, साइन बोर्ड परिवर्तन गर्ने तथा प्रशासनिक कागजात अत्यावधिक गर्ने काम तीव्र बढाइएको छ। साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चीन भ्रमण सम्पन्न गरेसँगै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमण तय भएको छ। मध्यपूर्वमा द्वन्द हुँदा दुई शक्ति राष्ट्रका प्रमुखले चीनको भ्रमण गर्दा अर्थपूर्ण रूपमा हेरिएको छ। पुटिनले यही मे 19 र 20 तारिकमा चीनको भ्रमण गर्नुहुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब खेल खबर. आइसिसी विश्वकप क्रिकेट लिग दुई श्रृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ. आज भएको खेलमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर भेटाएको हो. त्यसअघि त्रिवी क्रिकेट रङ्गशाला किर्तिपुरमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अल आउट भयो. नेपालमा भइरहेको लिग दुई एक दिवसीय त्रिदेशीय श्रृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन्. अङ्क तालिकामा नेपाल 26 खेलमा 20 अङ्क सहित 7 स्थानमा छ. अमेरिका 26 खेलबाट 36 अङ्क जोडेर दोस्रो स्थानमा छ.
0: सर्लाहीमा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण.
7: कक्षा संख्या छोप्नुपर्ने अवस्था छ, तर हामीसँग भौतिक पूर्वाधार चाहिँ कमी देखेको सबै सरकारबाट निकालेमा जानकारी हुन्छ.
0: कक्षा भरिभराउ तर शिक्षक अभावको समस्या झेल्दै विद्यालय. रिपोर्टसँगै डिजिटल युगमा गीत लेखनबाट आत्मनिर्भर बन्ने अवसर. चर्चित गीतका स्रष्टासँगको विशेष संवाद सहितको शनिवार्य विशेष सामग्री बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
8: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्यज्योति सही प्लान.
9: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मधेसमा आज विवाहित महिलाहरूले वर्षाइत अर्थात वट सावित्री पर्व मनाएका छन्। जेठ औंसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यस पर्वमा मिथिलावासीहरू वट वृक्ष अर्थात वरको रूख नजिक भेला भई सामूहिक रूपमा पूजा आराधना गर्ने गरेका छन्। नयाँ लुगा लगाएर महिलाहरूले सती सावित्रीको कथा सुन्दै र गीत गाउँदै ब्रह्मा विष्णु र महेशको पूजा गर्ने गर्छन्। पौराणिक विश्वास अनुसार सती सावित्रीले आफ्ना पति सत्यवानलाई पुनर्जीवन दिलाई अटल सौभाग्य प्राप्त गरेको स्मरणमा यो पर्व मनाइने सामुदायिक रेडियो एकताले खबर पठाएको छ। यसैबीच किरात राई समुदायले पनि आज साकेला उभौली पर्व मनाएका छन्। काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका किरात राई समुदायका राई सुनवार लिम्बु र याख्या समुदायले विभिन्न सांस्कृतिक बाजा गाजा सहित आज पर्व मनाएका हुन्। किरात समुदायमा वैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंगिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने परम्परा रहेको छ।
1: प्रकृतिको पूजा किराँती समुदायको महान चाड साकेला उभौली युच्याङ याक्वा ताङनाम स्यादर पिदर 5086 को अवसरमा किराँत समाजले आज काठमाडौँका विभिन्न ठाउँमा यसरी युवा युवतीदेखि लिएर साकेला नाचको लागि सबै उत्साहित रूपमा दिनभरि नै साकेला नाचिरहनु भएको छ।
2: मेरो नाम दिलीप कुमार पुमागा राजा राई हो। होइन सर, घर चाहिँ के अरे खोटाङ चिसापानी जन्डेढुङ्गे गाउँपालिका खुट्टा घोर्ले हो। बाली चाहिँ के अरे उठाउने काट्ने अनि थन्क्याउने अनि त्यसलाई चाहिँ फुलचित्रहरूले चढाउने यी चाहिँ क्रियाकलाप
1: एकदमै महत्त्वपूर्ण ठुलो पर्व र नयाँ वर्ष उहाँहरूको लागि नयाँ वर्ष हो।
3: विक्रम सम्वत 2083 साल हुँदैछ भने यिनै सम्वत किरात सम्वत भनेको 5086 साल हुँदैछ। 5086 सालदेखि अगाडि हो जोडिएर आएको किरात सभ्यता हो। हामी
1: प्रकृतिको पूजक भएको हुनाले किरात समुदायले बिचमा रुख राखेको हुन्छ र रुखलाई वरिपरि फन्का लाएर परम्परागत पहिरनहरूमा उहाँहरूले नाचिरहनु भएको देखिन्छ। दीपक आचार्य सिआइएन ललितपुर।
0: सर्लाहीको लालबन्दी बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको चाप बढ्दै गएको छ। शहरी क्षेत्रमा निजीको तुलनामा सरकारी तथा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढे पनि गाउँ क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा भने विद्यार्थी अभाव देखिन थालेको छ।
4: तराई मधेस क्षेत्रमा दिन प्रतिदिन जनघनत्व बढ्दै जाँदा सर्लाहीको लालबन्दी नगर क्षेत्रमा पनि बाल बालिकाको उपस्थित सामुदायिक विद्यालयमा बढ़िरहेको छ। बढ्दो विद्यार्थी संख्याका कारण विद्यालयहरूमा कक्षा कोठा तथा शिक्षक विद्यार्थीको अनुपातमा असन्तुलन देखिन थालेको छ। लालबन्दी सात स्थित जानकी माध्यमिक विद्यालयका प्रधान अध्यापक हिरालाल महतो:
5: जानकी माध्यमिक विद्यालयमा 28 कक्षा सञ्चालन भइरहेको छ। कक्षा संख्या थप्नुपर्ने अवस्था छ, तर हामीसँग भौतिक पूर्वाधारको चाहिँ कमी देखेको, सबै सरकारबाट निकालेमा भौतिक पूर्वाधारको चाहिँ कमी देखेको, सबै सरकारबाट निकालेमा जानकारी भयो।

0: स्रोतबाट हामी भर्ना गरिरहेको छ त्यो अवस्था छ र विद्यार्थी नयाँ भर्ना हुने सवालमा चाहिँ इन्ट्रान्स लिने व्यवस्थामा चाहिँ यहाँ वरपरका सेवा क्षेत्रका विद्यालयमा आएको विद्यार्थीलाई चाहिँ हामीले इन्ट्रान्स दिएका छैनौँ।
1: लालबन्दी बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा मात्र नभई निजी विद्यालयहरूमा समेत बालबालिकाको उपस्थित उल्लेखनीय रूपमा बढेको छ। लालबन्दी बजार क्षेत्र अन्तर्गत वडा नम्बर 5, 6, 7, 8, 9 भित्र सामुदायिक तथा निजी गरी करिब 40 विद्यालय सञ्चालनमा छन्। पालिकामा विद्यार्थीको अनुपात अनुसार शिक्षक मिलान गर्न स्थानीय सरकारले पहल थालेको छ। शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटी:
2: लालबन्दी नगरपालिकामा चाहिँ केही विद्यालय सुगममा छन् भने केही विद्यालय दुर्गममा पनि छन्। नगरपालिकाका हाइवे साइडमा भएका विद्यालयमा विद्यार्थीको चाप अत्याधिक धेरै छ, शिक्षक संख्या कम भएको छ। तर त्यो शिक्षक संख्या कम भएकोलाई चाहिँ प्राथमिक तहका दरबन्दीले पनि माध्यमिक तहलाई परिपूर्ति गरेको छ, त्यसरी दरबन्दी मिलेको छ। र दुर्गमका वडाहरूमा भने विद्यार्थी संख्या कम र
1: संघीय सरकारले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी उपलब्ध नगराउँदा सरकारले नै घोषणा गरे निशुल्क शिक्षा कागजमै सीमित भएको बुझाइ सरकारवालाको छ। अनिवार्य तथा निशुल्क शिक्षाको व्यवस्था संविधानमा गरिए पनि त्यसको कार्यान्वयनको लागि विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान गर्नुपर्ने देखिन्छ। प्रकाश मैनाली, सीआईएन सामुदायिक रेडियो एकता, लालबन्दी सर्लाही।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। डिजिटल युगमा गीत लेखनबाट आत्मनिर्भरताको अवसर,
4: यो जिन्दगीले के गरे के गर्यो अनि सोनु निगमले गाउनु भएको संगीत समृद्ध बास्कोटा, यो मौनी फिल्मको यो रसिलो अङ्गुर पछि चाहिँ भन्ने गीत पछि मैले धेरै गीतहरू लेखेँ। अब कालो चस्मा लाओ मैया भन्ने पनि मेरै हो होइन। अब त्यति अहिले जस्तो त पारिश्रमिक त पाइन्थेन, ससम्मान सहित चाहिँ खाममा राखेर दिनुभयो। के एउटा फिल थियो भने अब गीत अलिअलि चले पनि यो रुकुम मैकोट मैकोट भन्ने ठाउँको चाहिँ एक्सप्लोर होला। अब अहिले चाहिँ अहिलेको पिँढीहरूले चाहिँ अब गीत लेखनलाई प्रोफेसन बनाउँछु भनेर पनि सुरुवात गर्न सक्छ।
3: तर असफलतामा चाँडै निराश बन्ने प्रवृत्ति बढ्दो, सयौं चर्चित गीतका स्रष्टाको दृष्टिकोण सहितको विशेष संवाद शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: नेपाल का अपने QR।
1: खुल्यो
2: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
1: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
2: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्स को सुविधा पनि।
1: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
2: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
3: धेरै गीतहरू लेखेँ उहाँसँग, अनि यही सिलसिलामा यो बादल पारीको पनि यो गीत लेख्नलाई मौका मिलेको हो। अघो कालो चस्मा लगाए मैया भन्ने पनि मेरै हो, होइन? अब त्यति अहिले जस्तो त पारिश्रमिक पाइन्थेन, र पनि हाम्रो निर्माता चाहिँ विनोद शेरसेनज्यूले चाहिँ अलिकति अब त्यो त्यसको पारिश्रमिकको मूल्य भन्दा नि ससम्मान सहित चाहिँ खाममा राखेर दिनुभयो। त्यो भएर चाहिँ मूल्य भन्दा नि सम्मानपूर्वक चाहिँ मैले यसको चाहिँ पारिश्रमिक पाएको।
4: त्यो समयमा रुचाइदिनु भएको कालो चस्मा पनि एउटा हो, त्यो गीत पनि धेरै रुचायो र अहिले पनि त्यो गीत त्यो गीत एकदमै धेरै चाहिँ सुन्ने गरिन्छ। खासमा चाहिँ त्यो समयमा गीत लेखनको अवस्था, एउटा गीत लेखकले के कस्ता कुराहरू झेल्नु पर्थ्यो या के कस्ता भोगाईहरू हुन्थे? पारिश्रमिकको हिसाबले त अब अहिले पनि कतिपय

0: अया कान दुखेर हैरान भइरा छ के गर्ने कहाँ जाने होला
1: बहिनी किन चिन्ता लिनुहुन्छ बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान डम्प हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
2: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081530244 98580812244
3: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थकेयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श गम्भीर मृगौला रोग डायलिसिस व्यवस्थापन मृगौला संक्रमण पत्थरीको निदान तथा उपचार सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल एपेन्डिक्स पित्त थैली आन्द्रा कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेसन सेवा पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगंजबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा नवजात शिशु तथा बालरोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगंजबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक साथै गुणस्तरीय प्रयोगशाला इन्डोस्कोपी जाँच इसिजी इजी एनसिभी एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो रोयल क्याफे भएको बिल्डिङ नेपालगञ्ज सम्पर्क फोन नम्बर 081530220 र 98145689 081530220 र 98145689
4: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
6: भर्ना खुल्यो विगत 18 वर्षदेखि स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा दिँदै आएको नेपालगञ्ज हेल्थ क्याम्पसमा डिप्लोमा इन मेडिकल ल्याब टेक्नोलोजी एचए आयुर्वेदा अध्ययन पछि औषधि पसल खोल्न मिल्ने एवं डिप्लोमा इन फार्मेसी कार्यक्रमहरूमा भर्ना खुल्यो अनुभवी शिक्षक आधुनिक सुविधा र उत्कृष्ट शैक्षिक वातावरण सम्पर्क भर्ना शाखा 98580604417 98415553383 ठेगाना नेपालगञ्ज 10 बाँकी आजै भर्ना गर्नुहोस् आफ्नो भविष्य सुनिश्चित गर्नुहोस् बिदाको दिन पनि कार्यालय खुल्ला रहनेछ
7: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: माँ पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरेदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगंज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा, लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रो सर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्त थैलीको शल्यक्रिया, सानो ठूलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी, स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी, पिटीए कानको सुनाई परीक्षण, यस बाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081-532-780
5: सुन्नु न, यो हाम्रो बिहे पछिको पहिलो यात्रा हो सिर्फ हामी दुईजनाका लागि।
6: हो त, हात समातेर हिँड्दा संसार अझ सुन्दर लाग्छ। कतै विशेष प्याकेजमा घुम्न जान पाए झन् कति राम्रो हुन्थ्यो। कहाँ होला र त्यस्तो सुविधा खोइ?
5: किन चिन्ता लिएको नि हजुरले? न तयारीको झन्झट, न कहाँ बस्ने अनि कहाँ खाने भन्ने चिन्ता। घुम्ने रुटको सबै व्यवस्था छ, घरदेखि लिएर फेरि घरसम्मै पुर्याइदिने व्यवस्था छ, मात्र नेपालगञ्ज न्यु रोड स्थित तुलसी होलिडेजमा। हजुरलाई थाहा थिएन र यो कुरा? मलाई त धेरै पलदेखि थाहा थियो नि।
6: अह, कति बाठी, बिहानको सूर्य, साँझको मिठो हावा, आहा, तुलसी होलिडेजको विशेष प्याकेजमा सस्तो मूल्यमा घुम्न पाउने भएपछि हाम्रो यो यात्रा निकै मिठो अनि रमणीय हुने भयो। उसो भए यात्रा आजै सुरु गरौँ न त। तुलसी होलिडेज टुर्स एन्ड ट्राभल्ससँग आजका लागि मात्र होइन, सधैँका लागि सम्झनै पर्ने नाम रहेछ।
5: हजुर, स्वदेश होस् या विदेश, तपाईँ जहाँ जुन देश जान चाहनुहुन्छ, टिकट बुकिङदेखि भिजासम्म, होटल बसाइ र सम्पूर्ण व्यवस्थापन छिटो, सजिलो र भरपर्दो छ।
6: साथै परिवारसँग रमाइलो पल, हनीमुनका अविस्मरणीय सम्झना, सफारी, समूह टुर र हरेक यात्रामा खुसीको अनुभव साथ पाउनुहुनेछ। त्यति मात्र कहाँ हो र, कर्पोरेट टुर होस् वा शैक्षिक भ्रमण, तपाईँको चाहना अनुसार बनाइदिने विशेष प्याकेजहरू पनि उपलब्ध छन्। अब ढिला नगर्नुहोस्, आजै बनाऊ घुम्ने योजना।
5: सम्पर्क तुलसी होलिडेज टुर्स एन्ड ट्राभल, न्यु रोड, नेपालगञ्ज।
6: सम्पर्क नम्बर 98-85-35553 र 98-12-23553। इमेल info@tulsiholidays.com। सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
7: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
8: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
7: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037। वाह, कति सुन्दर हाम्रो वन, हरियाली, चरा, स्वच्छ हावा, कति राम्रो
9: हो। तर हाम्रो सानो लापरवाहीले यही सुन्दर वन डढेलोले खरानी बन्न सक्छ।
7: अनि वनमा आगो किन लाग्छ त?
9: चुरोट बिडी ननिभाइ फाल्दा, वनमा आगो बालेर ननिभाउँदा, खाना पकाएर आगो छोड्दा र सुक्खा पात पतिङ्गरमा आगो लाग्दा।
7: त्यसो भए वन जोगाउन के गर्नुपर्छ त?
9: वनमा फायर लाइन बनाऊ, नियमित गस्ती गरौँ, खाना पकाइसकेपछि आगो राम्री निभाउँ, सुक्खा पात पतिङ्गर व्यवस्थित गरौँ र डढेलो सुक्खा पात पतिङ्गर व्यवस्थित गरौँ र डढेलो देखेमा तुरन्त

विद्यालयमा पढाइ किताबमा मात्र सीमित छैन, खेल मनोरञ्जन र अनुभवबाट समेत सिकाइन्छ। प्री प्राइमरीदेखि नै आफ्नै डिजाइन गरिएको पाठ्यक्रम मार्फत पठन पाठन भइरहेको व्यवहारिक शिक्षामा जोड, एक विद्यार्थी एक ल्यापटप, आधुनिक मल्टिमिडिया शिक्षण पद्धति, अतिरिक्त क्रियाकलाप र प्रदर्शनी, सुरक्षित सुविधा सम्पन्न वातावरण, पर्याप्त कक्षा कोठा, खेल मैदान, कार्यक्रम हल, संगीत र इन्डोर गतिविधि गर्न सकिने, सुरक्षित खानेपानी र व्यवस्थित शौचालय भएको, सवारी साधनको सुविधा समेत रहेको। नयाँ शैक्षिक सत्र 2083 लागि वैशाख 2 गतेदेखि भर्ना खुल्ला भइसकेको छ। आफ्ना बाल बालिकालाई सपना देख्न सिकाउने विद्यालय रोज्नुहोस्। सम्पर्क लिभिङ स्टोन एकेडेमी, नेपालगञ्ज, बाँके। फोन नम्बर 98486226200।

0: कस्तो स्कुल हुने होला? ओहो, बजारमा यति धेरै स्कुल छन्,
1: किन चिन्ता गर्नुहुन्छ? नेपालगञ्जमै 26 वर्षदेखि गुणस्तरीय शिक्षाको पर्याय भनेको वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल छ त।
0: ए हो र?
1: हो त, त्यहाँ त जेएनदार विद्यार्थीका लागि छात्रवृत्तिको पनि व्यवस्था छ। अहिले त नर्सरीदेखि कक्षा 9 भर्ना पनि खुलिरहेको छ नि।
2: मुख्य विशेषताहरू: विगत 26 वर्षदेखि यस क्षेत्रमा निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको,
1: उत्कृष्ट शैक्षिक वातावरण भएको,
2: छात्रवृत्तिको व्यवस्था भएको,
1: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा, सुविधा सम्पन्न प्रयोगशाला र पुस्तकालयको व्यवस्था भएको,
2: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने, समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने,
1: गुणस्तरीय शिक्षा र उज्यालो भविष्यका लागि आजै सम्पर्क गर्नुहोस्
2: वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल, नेपालगञ्ज उपमहानगरपालिका 13, बाँके बगिया।
1: सम्पर्क फोन नम्बर 081-536-012।

0: 2066 सालमा स्थापना भएको शान्ति विद्या निकेतनका हरेक भित्ताले सिकाउँछ र हरेक कुनाले प्रेरणा दिन्छ। यो अनुशासन, संस्कार र मूल्यमा आधारित सिकाइको सुन्दर वातावरण भएको बालमैत्री विद्यालय हो। स्कुलमा अङ्ग्रेजी बोल्ने छुट्टै स्थान छ, जहाँ आत्मविश्वास बढ्छ र विद्यार्थीलाई सिकाइ अझ सहज बन्छ। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, डिजिटल कक्षा व्यवस्थापन, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा जोड दिने बालमैत्री वातावरण, नृत्य कक्षा भएको, योगा, कराते, खेलकुद लगायतका गतिविधि सञ्चालन भइरहेको, नयाँ शैक्षिक सत्र 2083 लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुला भइसकेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: शान्ति विद्या निकेतन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98657555.

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्विस र स्पेयर्स सबै सुविधा एउटै छानामुनि साथमा फाइनान्स को सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स कोहलपुर 11 बाँकी।
1: हजुर नेपाल अटो पार्ट्स भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स भरोसाको यात्रा।
2: आगामी शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुल्यो।
3: अनुभवी तथा दक्ष शिक्षक मार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आइरहेको होप इन्टरनेसनल एकाडेमीमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो।

0: नेपालगञ्जमा विगत 23 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रावास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ। फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
1: यहाँ यातायातको पनि व्यवस्था रहेको छ।
0: होप इन्टरनेसनल एकेडेमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
1: थप जानकारीका लागि सम्पर्क 081551462, 98584462 र 98582645।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 9 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
6: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
7: ए तिमी यति चिन्तित किन के भयो फेरि
6: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
7: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
6: कस्तो खबर
7: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टर्नल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
6: ए साँच्चै
7: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
6: ए त्यो त झन् राम्रो
7: हो नि डाक्टर पूनम आचार्य एमबीबीएस एमडी केयु IVF स्पेशलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS MSKU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
6: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
7: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
6: यो त पुरा प्याकेज जस्तै भयो नि
7: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
6: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
7: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
8: यो बच्चा कति रोको रोई गरेको होला बेला बेलामा खाना खुवाइ राखेकै छु त्यही पनि मोटाउने होइन खालि रुने मात्र म त नसक्ने भयो यो बच्चासँग
6: होइन सीता बहिनी किन एक्लै बोलिराख्नु भएको के भयो नानीलाई को हुनुहुन्छ घरमा
8: स्वयंसेविका दिदी घरमा त सबै छौँ तर हेर्नु न यो छोरी कसैसँग मान्ने होइन खालि रोको रोई गर्छ
6: बच्चाहरू रुने धेरै कारण हुनसक्छ जसमध्ये पर्याप्त मात्रामा खाना नपुगेमा पनि बच्चाहरू रुन्छन् त्यसैले बच्चा 6 महिना पुरा भएपछि आमाको दुधको साथसाथै थप पोसिलो खाना पटक पटक खुवाउनुपर्छ स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न हरिया सागपात र फलफुल मिसाएर पोसिलो जाउलो र लिटो खुवाउनुपर्छ बच्चालाई पशुपन्छीजन्य स्रोतबाट आएका खानेकुराहरू जस्तै अन्डा मासु माछा दुध र यसबाट बनेका परिकारहरू खुवाउनुपर्छ उमेर बढेसँगै खाना मात्रा र बाक्लोपन पनि बढाउँदै जानुपर्छ 2 वर्ष पुरा भइसकेपछि उमेर अनुसार खानाको मात्रा पटक बढाउँदै लैजानुपर्छ खाना खुवाउँदा परिवारका अन्य सदस्यहरूले पर्याप्त समय दिनु आवश्यक हुन्छ बालबालिकाहरूलाई प्रेमपूर्ण र उत्साहजनक वातावरणमा मनोरञ्जन गर्दै धैर्यका साथ खाना खुवाउनु पर्दछ जसले बालबालिकाहरूको रुचि बढाउनुका साथै राम्रो खानपानको बानी विकास गर्न सहयोग पुर्याउँछ साथै खाना बनाउनु अघि र बच्चालाई खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धुनु पर्दछ बालबालिकाहरूमा केही समस्या आएमा नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूले सल्लाह लिनु पर्दछ धन्यवाद केयर नेपाल आइडी नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित पोषण परियोजना अन्तर्गत जनहितमा जारी सन्देश
9: नमस्ते डाक्टर सर
10: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
9: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
10: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
9: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
10: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
10: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधि द्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।

नयाँ वर्ष 2083, नयाँ सपना, नयाँ सुरुवात, तपाईँका बालबालिकाको उज्जवल भविष्यका लागि नेपालगञ्जमै स्थापित विश्वसनीय नाम हो मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल। यहाँ शिक्षा किताबमा मात्र सीमित छैन, जीवन उपयोगी सीप र व्यवहारिक ज्ञानमा समेत आधारित छ। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान कम्प्युटर ल्याब भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन, सीसीटीभी क्यामेरा मार्फत सुरक्षाको व्यवस्था। नयाँ वर्ष 2083का लागि भर्ना खुला भइसकेको छ। आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै छनौट गर्नुहोस्। सम्पर्क मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल, नेपालगञ्ज 19, कारकान्दो, बाँके। फोन नम्बर 98584.

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो युथ भिजन इङ्ग्लिस मिडियम स्कुलमा कक्षा नर्सरीदेखि कक्षा नौसम्म नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। हाम्रा विशेषताहरू: स्मार्ट बोर्ड, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, गुरुकुल सम्बन्धीको समेत अध्ययन हुने, सबै कक्षामा विषयगत शिक्षक भएको र अतिरिक्त क्रियाकलापमा विशेष जोड दिइने, व्यावहारिक र गुणस्तरीय शिक्षाको एउटा अभ्यास, युथ भिजन इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 4 प्रगति टोल बाँके,
1: प्रधान अध्यापक भूपाल गिरी, सम्पर्क नम्बर 98580 29735।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 0184414007 र 9842863399।

0: Deponia. Extreme energy drink.
1: बच्चाको भविष्य पढाइले मात्र होइन, सही वातावरण, सही मार्गदर्शन र सही निर्णयले बनाउँछ। 600 बढी अभिभावकको रोजाई हो बाँकेको खजुराचारमा अवस्थित अरुणोदय बोर्डिङ हाई स्कुल। 2053 सालदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, नर्सरीदेखि कक्षा 12 सम्म सञ्चालन भइरहेको यस विद्यालयमा प्रविधि मैत्री शिक्षा, संस्कार र नैतिकतामा आधारित सिकाइ, खेलकुद र अनुशासनमा विशेष जोड, कम्प्युटर, संगीत, खेलकुद, मार्शल आर्ट, चित्रकला, योगा र उद्घोषण तालिम लगायतका तालिमहरू विद्यार्थीहरूको रुचि अनुसार सञ्चालन गरिन्छ। साथै बाल मैत्री वातावरण र हरियाली बगैँचा भएको, सुरक्षित परिसर, सीसीटीभी जडान भएको, फराकिलो खेल मैदान र पार्किङको सुविधा भएको, छात्राका लागि छुट्टै शौचालय, शुद्ध खाने पानीको व्यवस्था र स्कुल बसको पनि सुविधा छ। तपाईँको छोराछोरीको उज्यालो भविष्यका लागि सही छनौट आजै गर्नुहोस्। भर्ना खुला छ, सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क फोन नम्बर 98582019।

नेपालगञ्जमा फरक पहिचान बनाएको विद्यालय हो लिभिङ स्टोन एकेडेमी। नेपालगञ्ज 6 रहेको यस विद्यालयमा पढाइ किताबमा मात्र सीमित छैन, खेल मनोरञ्जन र अनुभवबाट समेत सिकाइन्छ। प्री प्राइमरीदेखि नै आफ्नै डिजाइन गरिएको पाठ्यक्रम मार्फत पठन पाठन भइरहेको, व्यावहारिक शिक्षामा जोड, एक विद्यार्थी एक ल्यापटप, आधुनिक मल्टिमिडिया शिक्षण पद्धति, अतिरिक्त क्रियाकलाप र प्रदर्शनी, सुरक्षित सुविधा सम्पन्न वातावरण, पर्याप्त कक्षा कोठा, खेल मैदान, कार्यक्रम हल, संगीत र इन्डोर गतिविधि गर्न सकिने, सुरक्षित खानेपानी र व्यवस्थित शौचालय भएको, सवारी साधनको सुविधा समेत रहेको। नयाँ शैक्षिक सत्र 2083 लागि वैशाख 2 गतेदेखि भर्ना खुल्ला भइसकेको छ। आफ्ना बाल बालिकालाई सपना देख्न सिकाउने विद्यालय रोज्नुहोस्। सम्पर्क लिभिङ स्टोन एकेडेमी नेपालगञ्ज बाँके। फोन नम्बर 98426226।

0: शैक्षिक नगरी नेपालगञ्जमा 45 वर्ष लामो इतिहास बोकेको एक प्रतिष्ठित नाम हो जय बागेश्वरी आवासीय उच्च माध्यमिक विद्यालय। प्री नर्सरी देखि कक्षा 12 सम्म सञ्चालनमा रहेको यस विद्यालय 2013 देखि आईएसओ प्रमाणित विद्यालयका रूपमा क वर्गको पहिचान स्थापित गर्न सफल भएको छ। प्लस टू तहमा साइन्स, होटल म्यानेजमेंट र कम्प्युटर साइन्स जस्ता विषयहरूमा पठन पाठन, विज्ञान प्रदर्शनी, इन्टरनेट तथा यस युक्त कक्षा कोठा, सुरक्षित यातायात सुविधा र स्वच्छ खाने पानीको व्यवस्था, पुस्तकालय, अध्ययन कक्ष र मिटिङ हलको सुविधा भएको, सुविधा सम्पन्न होस्टेल, सीसीटीभी को निगरानी, संगीत शिक्षक, नृत्य शिक्षक र गीतको कक्षा भएको, इन्डोर तथा आउटडोर खेलकुदको सुविधा, उत्कृष्ट शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको सुनिश्चितता, यी सबैका लागि एक विश्वासिलो गन्तव्य जय बागेश्वरी आवासीय उच्च माध्यमिक विद्यालय नेपालगञ्ज। विद्यालयमा भर्ना अभियान सुरु भइसकेको छ, सेट सीमित भएकाले आजै आफ्नो स्थान सुरक्षित गर्नुहोस्।
1: जय बागेश्वरी सेकेन्डरी स्कुल नेपालगञ्ज, सम्पर्क फोन नम्बर 98587 47।

0: नेपालगंज खजुरा रोड में अवस्थित एक उदयमान शैक्षिक गंतव्य हो स्टार फ्यूचर सेकेंडरी स्कूल। 2069 साल में स्थापना भएको यस स्कूलले छोटो समयमै गुणस्तरीय शिक्षा को क्षेत्र में छुट्टै पहिचान बनाउन सफल भएको छ। नर्सरी देखि कक्षा 10 सम्म संचालन में रहेको यस विद्यालय में अनुभवी शिक्षक शिक्षिकाहरू गुणस्तरीय शिक्षा में समर्पित छन्। विद्यालय का मुख्य विशेषताहरू अनुभवी तथा समर्पित शिक्षक शिक्षिका, सुरक्षित यातायात को सुविधा, खेलकूद र अतिरिक्त क्रियाकलाप को उत्कृष्ट व्यवस्था भएको, बालमैत्री तथा रमणीय वातावरण, मोन्टेसोरीमा आधारित शिक्षण प्रणाली, आधुनिक कम्प्युटर ल्याब भएको। उज्ज्वल भविष्यको पहिलो पाइला सही शिक्षाबाट सुरु हुन्छ। नयाँ शैक्षिक सत्र 2083 लागि स्टार फ्युचर सेकेन्डरी स्कुलमा भर्ना हुनुहोस्।
1: सम्पर्क फोन नम्बर 9844820708 र 9815577300।

0: नानीलाई कुन स्कुल भर्ना गर्ने होला? म त साह्रै चिन्तामा पो छु।
1: हेतरिका, किन चिन्ता लिनु भएको? हाम्रै नेपालगञ्ज बाह्र बेलासपुरमा न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल छ नि।
0: ए हो र, त्यहाँ कस्तो सुविधा छ र? उही किताब मात्रै घोकाउन त होला?
1: त्यस्तो होइन नि, त्यहाँ त डिजिटल क्लासरुम छ नि, जहाँ बालबालिकाहरूले आधुनिक प्रविधिबाट रमाइलो मान्दै सिक्छन्।
0: अनि सुरक्षाको कुरा नि, अहिलेको समयमा त डर पनि लाग्छ हौ।
1: त्यसको लागि चिन्ता लिनु पर्दैन, पुरै स्कुल परिसरभरि सिसिटिभी क्यामेराको निगरानी छ नि।
0: अनि शुल्क?
1: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा नै यस विद्यालयको मुख्य विशेषता हो नि।
2: हाम्रा विशेषताहरू:
1: प्रविधि मैत्री शिक्षा,
0: गुणस्तरीय शिक्षण सिकाइ,
1: खेलकुदमा विशेष जोड,
0: शान्त र बाल मैत्री वातावरण,
1: सिसिटिभी जडान भएको सुरक्षित विद्यालय परिसर
0: र स्कुल भ्यानको सुविधा समेत छ।
1: न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल, नेपालगञ्ज बाह्र बेलासपुर। सम्पर्क नम्बर 081537505।

0: आफ्नै सहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
1: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
0: कोहलपुरमै पाइन्छ। टिभीएस का नयाँ बाइक र स्कुटर दमदार पर्फर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पियर्स सबै सुविधा एउटै छानामुनि साथमा फाइनान्सको सुविधा पनि।
1: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स कोहलपुर 11 बाँकी।
0: हजुर, नेपाल अटो पार्ट्स भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स भरोसाको यात्रा।
2: हाम्रो नाम घन्किन्छ यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पूनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वा अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर BP चोक नेपालगञ्ज, फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Early pony, yeah.
1: Extreme energy drink.
2: शैक्षिक नगरी नेपालगञ्जमा 45 वर्ष लामो इतिहास बोकेको एक प्रतिष्ठित नाम हो जय बागेश्वरी आवासीय उच्च माध्यमिक विद्यालय। प्री नर्सरीदेखि कक्षा 12 सम्म सञ्चालनमा रहेको यस विद्यालय 2013 देखि आईएसओ प्रमाणित विद्यालयका रूपमा क वर्गको पहिचान स्थापित गर्न सफल भएको छ। प्लस टू तहमा साइन्स, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स जस्ता विषयहरूमा पठन पाठन, विज्ञान प्रदर्शनी, इन्टरनेट तथा यस युक्त कक्षा कोठा, सुरक्षित यातायात सुविधा र स्वच्छ खाने पानीको व्यवस्था, पुस्तकालय, अध्ययन कक्ष र मिटिङ हलको सुविधा भएको, सुविधा सम्पन्न होस्टेल, सीसीटीभी को निगरानी, संगीत शिक्षक, नृत्य शिक्षक र गीतको कक्षा भएको, इन्डोर तथा आउटडोर खेलकुदको कक्षा भएको, इन्डोर तथा आउटडोर खेलकुदको

0: ह्याप्पी होप इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 22 पुरैनीमा भर्ना खुल्यो। यहाँ पढाइ मात्र होइन, व्यावहारिक सिकाइ, अनुशासन र जीवन उपयोगी सिप पनि सिकाइन्छ। विद्यालयका विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड। शैक्षिक सत्र 2083का लागि भर्ना खुला भइसकेको छ।
1: सम्पर्क फोन नम्बर 98586 56773।
0: ह्याप्पी होप इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 22 पुरैनी।
2: नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगञ्जको शैक्षिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाउँदै आएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्न गरिएको निरन्तर प्रयासकै परिणाम स्वरूप विद्यालयले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। यहाँ सुविधा सम्पन्न संरचना र आवश्यकताका सबै कुराहरू सहज उपलब्ध हुने भएकोले विद्यार्थीहरूको पनि पहिलो रोजाई बनेको छ। विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई सक्रिय रूपमा सहभागी गराउँदै आएको छ। 25 वर्षको सफल यात्रासँगै युनाइटेड एजुकेशनल एकेडेमी भविष्यमा अझ उत्कृष्ट शिक्षा प्रदान गर्ने प्रतिबद्धता सहित अघि बढिरहेको छ। तपाईँका बालबालिकाहरूको लागि उत्कृष्ट विद्यालय खोज्दै हुनुहुन्छ भने शैक्षिक सत्र 2083का लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुलिसकेको छ। सिट सीमित छन्, आजै निवेदन दिनुहोस्। शिक्षा, संस्कार र सफलताको पर्याय युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्ज 12 मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 98582311।

0: नेपालगञ्जको फुलटेक्रामा रहेको सिद्धार्थ विद्या सदन। यहाँ विद्यार्थीहरू पढ्छन् मात्र होइन, सोच्छन्, बनाउँछन् अनि देखाउँछन् पनि। यहाँको कक्षा कोठा भनेको केवल किताबभित्र सीमित छैन, अब तपाईँका बालबालिकाको उज्जवल भविष्यको सुरुवात पनि यहीँबाट गर्नुहोस्। नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ। हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षकको टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान प्रयोगशाला भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन लगायतका सेवा भएको। आजै आफ्नो सेट सुरक्षित गर्नुहोस्। सिद्धार्थ विद्या सदन, जहाँ शिक्षा मात्र होइन भविष्य पनि बनाइन्छ।
1: सिद्धार्थ विद्या सदन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98582980.

0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।